0: बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। सम्पर्क नम्बर 083-520-881, मोबाइल नम्बर 98-580-40-519।
1: सूचना
0: गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टिभी

0: यस वीरेन्द्रनगर नगरपालिका चार एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर तीन मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
0: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागे बेला त मिठै खानेकुरा खानु पर्यो नि।
0: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
0: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
4: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
3: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
4: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
1: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-0045।
5: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिने यी 22 जना भया
6: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
5: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
6: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त।
7: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाग, दुबी सम्बन्धी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार।

0: मेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
1: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
2: विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97 86 36 175 र 98 84 39 576।
3: भर्ना खुल्यो
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-51-960 र 97-678-84-566।
3: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
4: हजुर, भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
3: यही जेठ 16 गते शनिबारका दिन
4: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
3: कानको समस्याहरू कान पाकिरहने कानबाट पिप बग्ने कान कति नसुनिने वा कम सुनिने कानको जालीमा चोट लागेको घाँटीका समस्याहरू घाँटीको टन्सिल बारम्बार बढिरहने बेला बखतमा स्वरमा समस्या हुने नाकका समस्याहरू नाक बन्द हुने नाकबाट सिगान बगिरहने पिनाश पर्ने नाकबाट रगत बग्ने नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
1: डिजिटल ठगीबाट बचौ।
5: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
5: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
3: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
6: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रो भेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स रेडियम फ्लेक्स लाइट बोर्ड नर्मल बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ।
3: हजुर, हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याज प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
6: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
3: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ, बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083521179, मोबाइल नम्बर 98584549 र 97679044443।
7: सूचना
8: यही जेठ 23 गते चौथो शनिवारको दिन
9: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
10: नशा रोग विशेषज्ञ डाक्टर
9: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौँ।
11: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083521987 र मोबाइल 98585696।
12: रेडियो भेरी एफएम,
13: एक्सट्रीम एनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 6 बजेको छ।
14: स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
15: आज 2083 साल जेठ 12 गते मंगलबार, सन् 2026 मे 26 तारीक अधिक जेठ शुक्ल पक्षको दशमी तिथि।
16: काया कैरनका साथमा
17: किसान पाइप प्रोडक्ट प्राली,
16: राष्ट्रको शान किसान,
17: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
14: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
15: डेढ दर्जन करको मारमा सर्वसाधारण, सरकारी ढुकुटी भने घाटामै, उपभोक्ताको आमदानी जस्ताको तस्तै महँगी आकाशियो।
14: प्रदेश सरकारका आकर्षक नीति तथा कार्यक्रम तर कार्यान्वयन भने फितलो, बाँदर आतंकले किसान समस्यामा।
15: कृषिदेखि घरेलु उद्योगसम्म युवा पुस्ता आत्मनिर्भर बन्दै, विदेश जानुभन्दा आफ्नै देशमा उद्योग गर्न सल्लाह।
18: यहाँ केही पनि छैन भनेर बाहिर मात्र जाने हो भने त हाम्रो देश कहाँ पुग्छ त? रोजगार स्वदेशमा नभएको होइन, छ, मेहनत गर्यो भने यहीँ पनि धेरै कमाउन सकिन्छ, धेरै गर्न सकिन्छ।
14: युक्रेनको कियेभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशी नागरिक र कूटनीतिज्ञलाई शहर छोड्न आग्रह।
15: र साफ महिला च्याम्पियनशीप फुटबलमा भूटानलाई हराउँदै नेपालको विजय शुरूआत, ए प्लस श्रेणीका 3 क्रिकेटरले मासिक 1,20,000 रूपियाँ पाउने।
19: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
20: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटीईभीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
19: सिटीईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
20: सम्पर्क फोन नम्बर 98570-3578, 98570-7540, 98635-6788।
21: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
22: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
14: काया कैरनमा अब खबरको सिलसिला। सरकारले डेढ़ दर्जन भन्दा बढ़ी प्रकारका कर असुली गर्दै आए पनि पछिल्लो समय सरकारी ढुकुटी निरन्तर घाटामा रहँदै आएको छ। सर्वसाधारणले पाउने सेवा सुविधा पनि न्यून नै छ। आयमा 39% कर लाग्दा सर्वसाधारणले उपभोग गर्ने प्राथमिक कृषि उत्पादन, औषधि र छूट दिएका बाहेक अन्य सबै वस्तु तथा सेवामा 13% मूल्य अभिवृद्धि कर लाग्ने गरेको छ। संघीय सरकार ले व्यक्तिगत एवं संस्थागत आयकर, मूल्य अभिवृद्धि कर अर्थात भ्याट, भन्सार महसूल, अन्त शुल्क संकलन गर्दै आएको छ। यसै गरी सेवा र वस्तु उपभोगको आधारमा कर र गैर कर गरी वैदेशिक रोजगारीमा सेवा कर, शिक्षा सेवा कर, पूर्वाधार विकास कर, सड़क मरमत सुधार कर, प्रदूषण नियन्त्रण कर, टेलिफोन सेवा शुल्क, विलासिता शुल्क, डिजिटल सेवा कर, क्यासिनो रोयल्टी, सिनेमा विकास कर, स्वास्थ्य जोखिम कर, हरित कर, सड़क निर्माण दस्तुर लगायतका शीर्षकमा सरकारले राजस्व संकलन गर्दै आएको छ। यसबाहेक प्रदेश र स्थानीय तहको क्षेत्राधिकारभित्र रहेको कर पनि जोड्दा यस्ता कर र शुल्कको संख्या धेरै हुन्छ। व्यक्तिगत आयकरको दरमा मात्र होइन अर्थतन्त्रमा राजस्वको हिस्साका हिसाबले पनि नेपाल दक्षिण एशियामा सबैभन्दा धेरै राजस्व उठाउने देश बनेको छ। कर प्रशासनका जानकार एवं पूर्व सचिव लक्ष्मण अर्यालले भन्नुभयो, नेपालमा करका प्रकार धेरै भए अब एकीकृत कर प्रणालीमा जानुपर्छ, करको दर पनि घटाउनुपर्छ। अर्थतन्त्रसँग तुलना गर्दा राजस्वको हिस्सा झण्डै 19% छ। मूलत आर्थिक गतिविधि सुस्त हुँदा पछिल्ला वर्षमा राजस्व परिचालनमा शिथिलता आएको सरकारी प्रतिवेदनले समेत औल्याएको छ। सरकारले असुल्ने करका मुख्य शीर्षकहरू आयकर, मूल्य अभिवृद्धि कर, भन्सार महसूल, अन्त शुल्क सहितको यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
0: धेरै उपभोक्ता दैनिक उपभोग्य वस्तु विशेष गरी चामल र खाने तेलको मूल्य निरन्तर बढ़िरहेकाले कठिनाईमा छन्। मूल्य वृद्धि हुनुका पछाडि पश्चिम एशियामा जारी द्वन्द्वसँगै धेरै कारण रहेको अर्थशास्त्री र व्यापारी बताउँछन्। आयातमा निर्भर नेपाल विश्वव्यापी बजारमा हुने अवरोधप्रति अत्यन्त संवेदनशील छ, जसको सबैभन्दा ठूलो असर न्यून आय भएका घर परिवारमा पर्छ। पछिल्ला तीन महिनामा डिजेलको मूल्य 60% र पेट्रोलको मूल्य 28% वृद्धि भएको छ। एलपीजी सिलिण्डरको मूल्य 11.5% बढ़ेको छ। इन्धनको मूल्य वृद्धि भएपछि सार्वजनिक यातायातको भाड़ा करिब 20% बढ़दा मालवाहक यातायात खर्च पनि 17% वृद्धि भएको छ। उपभोक्ता मूल्य वृद्धि हुनुको कारण इन्धनको मूल्य वृद्धि मात्रै होइन, नेपाली रूपैयाँको तुलनामा अमेरिकी डलर बलियो भइरहँदा आयातित वस्तु अझ महँगो भएका छन्। नेपाल राष्ट्र बैंक तथ्याङ्क अनुसार अप्रेलको मध्यसम्म उपभोक्ता महँगी दर 4.47% बढ़ेको छ, जुन 13 महिना यताकै उच्च हो। कान्तिपुरमा खबर छ।
14: लुम्बिनी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 83-84 लागि कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र डिजिटल सुशासनलाई मुख्य प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। मन्त्रालयको संख्या घटाउनेदेखि कृषि आधुनिकीकरण, रोजगार सिर्जना र सेवा प्रवाह सुधारसम्मका योजना लुम्बिनी प्रदेश सरकारले अगाडि सारेको छ। प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगरले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। यसैबीच कोशी प्रदेश सरकारले हरेक वर्ष लोकप्रिय नीति तथा कार्यक्रम ल्याए पनि कार्यान्वयन पक्ष कमजोर देखिएको छ। त्यस्तै अवस्था मधेस सहित अन्य प्रदेशको पनि रहेको छ। प्रदेश सरकारहरूले लोकप्रिय नीति तथा कार्यक्रम ल्याउने गरे पनि तिनको कार्यान्वयन अवस्था भने अत्यन्तै फितलो देखिँदै आएको छ। यसबीचमा कोशी प्रदेश र लुम्बिनी प्रदेश सरकारले पुरानै शैलीमा नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन्। अन्य प्रदेशहरू पनि त्यस्तै ढाँचामा नीति तथा कार्यक्रम ल्याउने तयारीमा देखिन्छन्। आकर्षक कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा शुरूमा उत्साह भएका नागरिक अन्तत निराश हुन बाध्य छन्। प्रदेश सरकार आकर्षक नीति कार्यक्रम फितलो कार्यान्वयन शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
0: सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री तथा कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी तथा पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवालाई काठमाण्डु जिल्ला अदालतबाट जारी पक्राउ पूर्जीका आधारमा पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ। अर्कोतर्फ सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धानमा तानिएका देउवा दम्पति विरूद्ध कागजात नपुगेको भन्दै रेड नोटिस जारी गर्न इन्टरपोलले दोस्रो पटक पनि अस्वीकार गरेको छ। हिजो सर्वोच्च अदालतका न्यायाधीश द्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले चैत 24 जिल्ला अदालत काठमाण्डुबाट जारी भएको पक्राउ पूर्जीलाई बदर गर्दै त्यसका आधारमा पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो। देउवाका तर्फबाट जेठ 1 रिट दायर गरिएको थियो।
1: सरकारले आउँदो आर्थिक वर्ष 83-84 लागि बर्खे धानबालीको समर्थन मूल्य निर्धारण गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा हिजो बसेको मन्त्री परिषद बैठकले समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार मोटो धानको प्रति क्विन्टल 3,660 रूपियाँ र मध्यम धानको प्रति क्विन्टल 3,860 रूपियाँ समर्थन मूल्य तोक्ने निर्णय भएको हो। आर्थिक वर्ष 83-84 वर्षे धानबालीको न्यूनतम समर्थन मूल्य मोटो धानको 3,660 रूपियाँ प्रति क्विन्टल र मध्यम धानको 3,880 रूपियाँ प्रति क्विन्टल निर्धारण गर्ने निर्णय भएको हो। यसैबीच सरकारले नेपाल चीन जोड्ने चिलिमे केरूङ विद्युत प्रसारण लाइन आयोजना कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रति उत्तर पत्र लेटर अफ रिप्लाइङ स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्री सस्मित पोखरेलका अनुसार मन्त्री परिषद बैठकले सहकारीमा भएको व्यथिति जाँचबुझ आयोग 2082 को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले आज काठमाण्डु स्थित युरोपियली युनियन यूमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्नुहुने भएको छ। काया कैरनमा देशभित्रै विभिन्न पेशा व्यवसाय गरी आत्मनिर्भर बनेकाहरूको अनुभव समेटिएको रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुशीको बात, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले डेढ़ दर्जन करको मारमा सर्वसाधारण सरकारी ढुकुटी भने घाटामै, उपभोक्ताको आमदानी जस्ताको तस्तै महँगी आकाशियो, प्रदेश सरकारका आकर्षक नीति कार्यक्रम तर कार्यान्वयन फितलो, देउबा दम्पति विरूद्धको पक्राउ पूर्जी बदर, रेड नोटिस पनि फेरि अस्वीकार, रोपाई नै बर्खे धानको समर्थन मूल्य तोकियो, सहकारी व्यथिते जाँचबुज प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री परिषदको निर्णय लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। पछिल्लो समय वैदेशिक रोजगारी नेपाली युवा पुस्ताको प्रमुख रोजाई बने पनि केही युवाले आफ्नै देशमा सम्भावना खोज्न थालेका छन्। कसैले कृषि र पशुपालन गरेर आत्मनिर्भर भएका छन् भने कसैले परम्परागत सिप स्थानीय तालिम र नयाँ सोचलाई व्यवसायमा रूपान्तरण गर्दै आफू मात्रै होइन समुदायलाई समेत प्रेरित गरिरहेका छन्। उच्च शिक्षा हासिल गरेका युवाहरू पनि अरूको जागिर गर्नुभन्दा आफ्नै उद्यम मार्फत स्वतन्त्रता, आत्मसन्तुष्टि र सम्मानजनक जीवन खोज्न थालेका छन्। थप जानकारी सहित महेश केवालीको रिपोर्ट।
4: ललितपुरको शान्त बस्ती बुङ्गमतीमा 30 वर्षीय रमिला पुन मगरले कृषि र पशुपालन मार्फत आत्मनिर्भर जीवन बिताइरहनु भएको छ। मकवानपुर माइती र रोल्पा घर भएकी रमिलाले विगत 5 वर्षदेखि भाडाको जग्गामा तरकारी खेतीसँगै बंगुर, बाख्रा, हाँस, कुखुरा र गाई पालन गर्दै आउनु भएको छ। बिहानदेखि बेलुकासम्म खेतबारी, पशु चौपाया र बजारको चटारोमा व्यस्त रहने उहाँ आफैले उत्पादन गरेका ताजा तरकारी सादो बाटो, चापागाउँ र खुमलटारसम्म पुगेर बेच्नुहुन्छ। मेहनत, आत्मविश्वास र निरन्तर संघर्षकै बलमा उहाँले यही व्यवसायबाट वार्षिक 8-10 लाख रूपियाँसम्म आमदानी गर्दै सन्तुष्ट जीवन बिताइरहनु भएको छ।
5: अरूको देशमा गएर पसिना बगाउनु भन्दा आफ्नै देशमा अब नमिठोलाई नै मिठो मानेर खाएर आफ्नै देशमा गरे भने यहीँको हावा पानीमा घुलमिल हुन्छ। अब उमेर हुँदाखेरि त पैसा कमाउँछ, बुढेसकालमा आएर नै यहाँ नेपालमा आएर के गर्ने भन्ने हुन्छ। पहिलेदेखि नै अब योजना बनाएर अब काम गरिराख्यो भने त अब म यही पेसामा आबद्ध भएर अब कहिले घाटा होला कहिले नाफा होला तर सन्तुष्टि लिएर बस्यो भने चाहिँ नेपालमै सही लाग्छ मलाई त।

0: अर्को भान्साबाट शुरू भएको यो प्रयास आज सफल उद्यम बनेको छ, जहाँ टिमुरको छोप, बदामको अचार, तिलको छोप, माछा र चिकन अचार जस्ता परम्परागत परिकार बजारमा पुगिरहेका छन्। आमाको सिप र छोरीको व्यवसायको सोचको संयोजनबाट शुरू भएको यस व्यवसायले महिनामा एकदेखि दुई लाख रूपियाँसम्म कारोबार गर्दै घरमै बसेर पनि आत्मनिर्भर बन्न सकिने प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।
1: आफूले घरमा भएको समयलाई चाहिँ सदुपयोग गरेर यस्तो प्रकारको आइटमहरू बजारमा लिएर आउन चाहिँ यत्रो आमदानी गर्नु भनेको त धेरै राम्रो कुरा हो। त्यस्ता उदाहरणलाई हेरेर अगाडि बढ्नु भयो भने चाहिँ अझै पनि राम्रो हुन्छ कि भन्ने महसुस गरेको छु। म पनि मेरो आफ्नो दिदी मम्मीहरूलाई हेर्छु, उहाँहरूले गरेको मेहनत देख्छु, अनि मलाई पनि त्यही मेहनत गरौँ, त्यस्तै प्रकारको मेहनत गरेर प्रोत्साहित भएर अगाडि बढाउँ भन्ने कुरा म पनि आफै प्रेरित भइरहेको छु। अरूहरू पनि प्रेरित हुनुहुन्छ कि भन्ने म आशा गर्दछु।
0: पछिल्लो समय धेरै पालिकाले महिलालाई आत्मनिर्भर र उद्यमी बनाउन सञ्चालन गरेका सिपमूलक तालिम प्रभावकारी बन्दै गएका छन्। काठमाडौँ महानगरपालिका वडा नम्बर 23 अन्तर्गत एक गुठी एक तालिम कार्यक्रममा सहभागी रीता मानन्धर लगायत महिलाहरूले नेपाली कागजबाट ब्याग र खाम बनाउन सिकेर आफै व्यवसाय शुरू गर्नुभएको छ। उहाँहरूको उत्पादन अन्तर्राष्ट्रिय क्लब र ठूला प्रदर्शनीहरूमा समेत लोकप्रिय बन्दै गएको छ, जहाँ एकै दिनमा 50,000 रूपियाँसम्मको कारोबार भएको अनुभव छ। यसले स्थानीय तहले प्रदान गर्ने अवसरलाई सदुपयोग गरे स्वदेश नै पनि राम्रो आमदानी र आत्मनिर्भरता सम्भव छ भन्ने सन्देश दिएको छ।
2: अब विदेश भनेको जानुपर्छ, सिक्नुपर्छ, हामी कसरी चाहिँ विदेशहरू माथि विकसित भयो त भन्ने कुरा सिक्नु अवश्य नै पर्छ। तर रोजगारी निकै लागि जाने हो भने देश हेर्ने कसले त, यहाँ केही पनि छैन भनेर बाहिर मात्रै जाने हो भने त हाम्रो देश कहाँ पुग्छ त? रोजगार स्वदेशमा नभएको होइन, छ। मेहनत गर्यो भने यहीँ पनि धेरै कमाउन सकिन्छ, धेरै गर्न सकिन्छ।
0: काठमाडौँको वसुन्धराकी ललिता भण्डारी पहिले सरकारी कार्यालयमा करारको जागिरी हुनुहुन्थ्यो। पछि उहाँले आत्मसन्तुष्टि र स्वतन्त्रताको खोजीमा जागिर छोडेर आफ्नै व्यवसाय शुरू गर्नुभयो। समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएकी उहाँले युट्युबबाट सिकेर घरमै सुगन्धित तथा विभिन्न डिजाइनका मैनबत्ती बनाउन थाल्नुभयो। आठ महिना अघि तिहारलाई लक्षित गर्दै शुरू गरेको यो व्यवसायबाट अहिले मासिक 30,000-40,000 रूपियाँसम्म आमदानी भइरहेको छ। स्वदेशमै भविष्य खोज्नुपर्छ, त्यसको लागि दृढ इच्छा शक्ति चाहिने उहाँ बताउनुहुन्छ।
3: आफ्नो इच्छा, आफूले गर्न खोजेको काम चाहिँ आफूले बुझ्ने होइन, आफूसँग जे चिज छ त्यहीबाट शुरू गर्ने कि, अब यस्तो भएन उस्तो भएन भनेर बहाना चाहिँ नखोज्ने, जे छ अब त्यहीसँग अगाडि बढ्नु पर्यो कि।
4: स्वदेशमै सम्भावना देखेर संघर्ष, मेहनत र आत्मविश्वासका साथ सफलता हासिल गरिरहेकाहरूको अनुभव सहितको कार्यक्रम देश परदेश अहिले बिहान 8 बजे सुन्न सक्नुहुन्छ।
5: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ। मध्य प्रदेशमा विगत 4 महिनादेखि एन्टी रेबिज भ्याक्सिन एआरभी को अभाव रहेको छ। सरकारले मध्य प्रदेशका 44 अस्पताल तथा स्वास्थ्य संस्थालाई भ्याक्सिन उपलब्ध गराउने गरेको भए पनि फागुनदेखि कुनै पनि स्वास्थ्य संस्थामा भ्याक्सिन उपलब्ध छैन। सरकारी अस्पतालहरूमा निशुल्क पाइने यो भ्याक्सिन अभाव भएपछि कुकुरले टोकेको बिरामी निजी स्वास्थ्य संस्थामा महँगोमा खरिद गरी भ्याक्सिन लगाउन बाध्य भएका छन्। संघीय सरकारको प्रदेश सरकार र प्रदेश सरकारले अस्पतालमा भ्याक्सिन पठाउने प्रणाली रहेको छ। मध्य प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 एन्टी रेबिज भ्याक्सिनका लागि विनियोजन गरेको बजेटबाट खरिद गरिएको 769 भाइल खोप केही दिनमै सकिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरले जनाएको खबर गोर्खा पत्रमा छ।
4: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: सूचना यही जेठ 23 गते चौथो शनिबारको दिन
7: सुपथ पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
8: नशा रोग विशेषज्ञ डाक्टर
7: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
9: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
8: एसई सकियो, अब रमाइलो शुरू भयो।
10: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
8: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
10: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
8: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
11: नेपाल टेलिकम, राष्ट्रको संचार। पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
12: बढेको छ पहाड़ी जिल्लाका गाउँघर र बस्तीमा सर्वसाधारण त्रसित बनेका छन् भने कृषि बाली नष्ट हुँदा किसान संकटमा परेका छन्। विशेष गरी ताप्लेजुङ, भोजपुर, खोटाङ, संखुवासभा, तेह्रथुम, धनकुटा र उदयपुरका पहाड़ी क्षेत्रमा बाँदरका समूह बस्तीमै पसेर अन्न बाली सखा पार्न थालेपछि ग्रामीण जीवन कष्टकर मात्र होइन खाद्य संकट हुन सक्ने स्थानीय बासिन्दाको भनाई छ। स्थानीय किसानका अनुसार मकै, कोदो, गहुँ, आलू, फलफूल तथा तरकारी खेती मा सबैभन्दा बढ़ी क्षति पुगेको छ। कतिपय स्थानमा बाँदर धपाउन महिलादेखि वृद्धसम्म पालै पालो खेतबारीमा बस्न बाध्य छन्। कृषि तथा वनविज्ञ राम अवतार शाह अव्यवस्थित वन व्यवस्थापन, जलवायु परिवर्तन र खेती योग्य जमीन परित्याग हुँदा बाँदरको वासस्थान तथा व्यवहारमा परिवर्तन आएको बताउनुहुन्छ। विज्ञ शाहका अनुसार यसको दीर्घकालीन समाधानका लागि वन मानव द्वन्द व्यवस्थापन नीति, बाँदरको वैज्ञानिक गणना, वासस्थान व्यवस्थापन तथा क्षतिपूर्ति कार्यक्रम आवश्यक छ। पूर्वी पहाड़मा बाँदर आतंक, खाद्य संकटको जोखिम बढ़दो शीर्षकको खबर गोर्खा पत्रमा छ।
4: अब विदेशको खबर। रूसले युक्रेनको कियेभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै त्यहाँ रहेका विदेशी नागरिक र कूटनीतिज्ञलाई शहर छोड्न आह्वान गरेको छ। रूसी सशस्त्र बलले कियेभमा रहेका युक्रेनी सैन्य औद्योगिक प्रतिष्ठानमाथि आक्रमण शुरू गरिरहेको रूसी विदेश मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ। युक्रेनले रेड स्क्वायरमा सैन्य परेडमा बाधा पुर्याएमा मध्य कियेभमा ठूलो आक्रमण गर्ने धम्की रूसले यसअघि दिएको थियो। रूसले यस महिनाको शुरूमा नै विदेशी नागरिक र कूटनीतिज्ञलाई कियेभ खाली गर्न आह्वान गरिसकेको सकेको थियो। रूसले गएको हप्ताको अन्त्यमा युक्रेनमा थुप्रै ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको थियो, जसमा 4 जनाले ज्यान गुमाउनुका साथै धेरैजना घाइते भएका थिए। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि भएको आक्रमणको बदला लिन आफ्नो सेनालाई आदेश दिनुभएको खबरमा उल्लेख छ। रूसले सन् 2022 फेब्रुअरीमा युक्रेनमा आक्रमण शुरू गरेको थियो।
12: अब खेल खबर। नेपालले साफ महिला च्याम्पियनशीप फुटबलमा विजयी शुरूआत गरेको छ। हिजो बेलुका भएको आफ्नो पहिलो खेलमा नेपालले भूटानलाई 1-0 गोलले हरायो। नेपालले 3 अंक जोड़ेको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा भएको खेलमा नेपालका लागि 23 मिनटमा गरेको गोल नै निर्णायक भयो। नेपालका लागि गीता राणाले गरेको प्रहार विपक्षी खेलाड़ीलाई लाग्दै गोलमा परिणत भएको थियो। नेपालको टोलीमा नियमित खेलाड़ी साबित्रा भण्डारी साम्बा र सविता राणा मगर चोटका कारण अनुपस्थित छन्।
4: फेरि पनि खेलकै खबर। नेपाल क्रिकेट संघ क्यानले क्रिकेट खेलाड़ी वर्गीकरणमा ए प्लस श्रेणी पहिलो पटक समावेश गरेको छ। एक दिवसीय कप्तान रोहित पौडेल, टी20 कप्तान दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेलाई ए प्लस श्रेणीमा समावेश गर्दै क्यानले वर्ष 2026 लागि 38 पुरूष र 25 महिला खेलाड़ी वर्गीकरणमा समेटेको हो। वर्गीकरणमा रोहित दिपेन्द्र र सन्दीपलाई उच्च स्थानमा राखिएको हो। क्यानले खेलाड़ी वर्गीकरणमा ए प्लस श्रेणी पहिलो पटक समावेश गरेको हो। यो श्रेणीका खेलाड़ीले मासिक 1,20,000 पारिश्रमिक पाउनेछन्। बी श्रेणीमा रहेकाहरूले 75,000 र सी श्रेणीमा रहेकाले 55,000 रूपियाँ मासिक पारिश्रमिक पाउने भएका छन्। महिलातर्फ कप्तान इन्दु वर्मा, पूजा महतो, रूबिना छेत्री, सीता राणा मगर ए श्रेणीमा परेका छन्। महिलातर्फ ए श्रेणीमा परेका खेलाड़ीले मासिक 55,000, बी श्रेणीले 40,000, सी श्रेणीले 30,000 र डी श्रेणीले मासिक 25,000 रूपियाँ पारिश्रमिक पाउनेछन्। त्यस्तै पुरूष र महिला खेलाड़ीले टी20 अन्तर्राष्ट्रियमा प्रतिखेल 10,000 र एक दिवसीय अन्तर्राष्ट्रियमा 15,000 प्रतिखेल म्याच फी पाउनेछन्। नेपाली महिला टोलीले टी20 अन्तर्राष्ट्रिय खेल्दै आए पनि एक दिवसीय अन्तर्राष्ट्रिय भने अझै खेलिसकेको छैन। अब केही खबर संक्षेपमा। गैराती देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। काठमाडौँ सहित देशका विभिन्न ठाउँमा पानी परेको हो। गण्डकी, बागमती, मधेश र कोशी प्रदेशको धेरै जसो ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा पनि हल्का वर्षा भएको छ। पानी पर्नु अघि हिजो देशैभर गर्मी अत्यधिक बढ़ेको थियो। हिजो सबैभन्दा धेरै नेपालगंज, धनगढ़ी र दिपायलमा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुग्यो। लगातार उकालो लागिरहेको तापक्रमको कारण जनजीवन प्रभावित बन्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाले आज पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तातो दिन हुने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका थोरै ठाउँमा आज हावाहुरीको पनि सम्भावना रहेको छ। साथै आज देशका धेरै जसो ठाउँमा बदली भई पानी पर्न सक्ने अनुमान रहेको छ।
5: सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्ता रोक्का गरेपछि अटोमोबाइल्स व्यापारमा त्यसको चेन इफेक्ट पर्ने व्यवसायीले बताएका छन्। सरकारले कानूनलाई छलेर सार्वजनिक सवारी आयात हुने गरेको आशंका गरेर दर्ता रोकेको हुन सक्ने व्यवसायीले अड़कल गरेका छन्। सरकारले दर्ता नै रोक्ने निर्णय गर्दा त्यसको प्रभावमा अटोमोबाइल क्षेत्र नराम्रोसँग फस्न सक्ने उनीहरूको गुनासो छ।
4: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दुई दिने भारत भ्रमणबारे यति बेला चर्चा शुरू भएको छ। भारतीय मीडियाले पनि चासो देखाएका छन्। लामिछानेको आसन्न भारत भ्रमण सम्बन्धी समाचार भारतीय मीडियाले चासो र उत्सुकताका साथ प्रकाशन गरिरहेका आजको हिमालय टाइम्सले छापेको छ।
5: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डीडीसीको सुधार कार्य योजना अगाडि सारेसँगै दैनिक 1 करोड़ रूपियाँ किसानलाई भुक्तानी भइरहेको जानकारी दिनुभएको छ। पछिल्लो 4 महिनाको 58 करोड़ रूपियाँ बक्यौता दायित्व मध्ये अहिले 12 करोड़ रकम भुक्तानी भइसकेको मन्त्री चौधरीले जानकारी दिनुभयो।
4: र त्रिभुवन विश्वविद्यालय तिर्वीको अतिक्रमित जग्गा फिर्ता गर्न दिएको 35 दिने म्याद सकिए पनि कुनै पनि निकायले जग्गा फिर्ता नगरेको खबर कान्ति पुर दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको।
5: खोलामा आएपो कुलोमा आउँछ।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: डेढ़ दर्जन करको मारमा सर्वसाधारण, सरकारी ढुकुटी भने घाटामै, उपभोक्ताको आमदानी जस्ताको तस्तै, महँगी आकाशियो।
4: प्रदेश सरकारका आकर्षक नीति कार्यक्रम तर कार्यान्वयन फितलो, बाँदर आतंकले किसान समस्यामा।
5: कृषिदेखि घरेलु उद्योगसम्म युवा पुस्ता आत्मनिर्भर बन्दै, विदेश जानुभन्दा आफ्नै देशमा उद्यम गर्न सल्लाह।
4: युक्रेनको किएवमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशी नागरिक र कूटनीतिज्ञलाई शहर छोड्न आग्रह।
5: र साफ महिला च्याम्पियनशीप फुटबलमा भूटानलाई हराउँदै नेपालको विजय शुरूआत, ए प्लस श्रेणीका 3 क्रिकेटरले मासिक 1,20,000 रूपियाँ पाउने।
4: र अन्त्यमा आजको कार्टुन। अविनले बनाउनु भएको कार्टुन प्रमुख प्रतिपक्षीय दल समेत रहेको नेपाली कांग्रेससँग सम्बन्धित रहेको छ। यहाँ कांग्रेसको बैठक चलिरहेको छ। एकजना सशक्त प्रतिपक्ष खोज्दै बैठक चलिरहेको हल बाहिर पुगेका छन्। ढोका भित्रबाट टाउको निकाल्दै अर्का एकजनाले भन्दैछन्, यहाँ त देउबा पक्ष, कोइराला पक्ष, गगन पक्ष जस्ता मात्रै छन् त, को हो त्यो प्रतिपक्ष भने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। गर्मीबाट बच्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
13: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
14: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टिद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
13: वरिष्ठ डाक्टर द्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
14: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
15: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: प्रदेश अस्पताल सुर्खेतबाट दिइने सेवाहरू थपिँदै जनशक्ति अभावले सेवा दिन भने समस्या।
1: गर्मी अझै केही दिन बढ्ने मौसम, पूर्वानुमान महाशाखाको भनाई, सतर्कता अपनाउन सुझाव।
0: लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, सार्वजनिक कृषि पर्यटन उद्यमशीलता र प्रशासनिक सुधारलाई प्राथमिकता।
1: र भूटानलाई हराउँदै सात महिला च्याम्पियनशीपमा नेपालको विजय शुरूआत।
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट ढिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np, हाम्रो पात्रो .com, मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि, रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, त्यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। गर्मी अझै केही दिन बढ़ने मौसम, पूर्वानुमान महाशाखाले जनाएको छ। अरू ठाउँको तुलनामा पश्चिम तराईमा गर्मी धेरै बढ़ेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भेगमा तातो हावा र तातो लहर चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ। तराईमा केही दिनदेखि बढ़िरहेको गर्मीले जनजीवन कष्टकर बनाएको छ भने तापक्रम बढ़ेपछि अस्पतालहरूमा बिरामीको चाप बढ़ेको छ। दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेपछि पश्चिम तराईका नेपालगंज, धनगढ़ी, दिपाल लगायतका क्षेत्रमा बासिन्दाहरू बढ़ी प्रभावित बनेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्मी बढ़ेका बेला पर्याप्त पानी पिउन र दिउँसो बाहिरको काम सकेसम्म नगर्न पनि आग्रह गरेको छ। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटुको धड़कन बढ़ेमा, श्वास प्रश्वासमा समस्या आएमा, कम रक्तचाप, पसिना नआउने, गम्भीर टाउको दुख्ने, वाक वाकी वा उच्च ज्वरो देखेमा तुरन्त स्वास्थ्य संस्थामा जान पनि आग्रह गरेको छ।
0: यसैबीच गैराती देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। गण्डकी, बागमती, मधेस, कोशी प्रदेशका धेरै जसो ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा पनि हल्का वर्षा भएको छ। गएको 12 घण्टामा सबैभन्दा धेरै कास्कीमा 57 मिलिमिटर वर्षा मापन भएको छ। पानी पर्नु अघि हिजो देशैभर गर्मी अत्याधिक बढ़ेको थियो। हिजो सबैभन्दा धेरै नेपालगंज, धनगढ़ी र दिपायलको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको थियो। लगातार उकालो लागिरहेको तापक्रमका कारण जनजीवन प्रभावित बन्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाले आज पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो हावा चल्ने सम्भावना रहेको जनाएको छ। साथै मधेस प्रदेश लगायतका कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना छ। आज देशका धेरै जसो ठाउँमा बदली भई पानी पर्ने सम्भावना पनि उत्तिकै रहेको महाशाखाले उल्लेख गरेको छ।
1: प्रदेश अस्पताल सुर्खेतबाट विगतको तुलनामा सेवा असुविधाहरू थपिँदै गएका छन्। सेवा वृद्धि भइरहेको भए पनि त्यही अनुपातमा जनशक्ति भने घट्दै गएको अस्पतालले प्रशासनले जनाएको छ। अस्पतालमा हुने विभिन्न आन्दोलनका नाममा चिकित्सकहरू असुरक्षित महसुस गर्दै बस्न नमानेपछि जनशक्ति घट्दै गएको अस्पतालले जनाएको छ। अहिले 150 शैयाको क्षमता भए पनि 300 शैया संसारमा रहेका छन् भने अस्पतालमा स्थायी पदपूर्ति 201 र विभिन्न करार, जेलादारी तथा संस्था करारमा 331 जना गरी कुल 532 जना जनशक्ति छन्। यो जनशक्ति पनि अपुग भएको छ भने कतिपय विभागहरूमा चिकित्सक अभाव रहेको छ। प्रदेश अस्पतालका सूचना अधिकारी उपसचिव अनिता गिवालीले अस्पतालमा बिरामीका साथै प्रदान गरिने सेवाहरू पनि थपिँदै गएको अनुपातमा जनशक्ति भने कमी भइरहेको बताउनु भएको छ। उहाँले अहिले 150 शैयाको सेवा भए पनि चापका कारण 300 शैया सञ्चालन गर्नु परेको भन्दै अस्पतालका लागि आवश्यक पर्ने जनशक्ति अझै पूरा नभएको उल्लेख गर्नुभएको छ। अस्थायी दरबन्दी स्वीकृतिका लागि प्रदेश सरकारसँग माग गरिएको उहाँले बताउनुभयो। गत वैशाख 28 गते दैनिक बिरामीलाई जाँच गर्ने छुट्टै भवनको शिलान्यास भएको छ। झण्डै 17 करोड़ लागतमा बन्ने भवन निर्माण भए पनि अस्पतालको सेवा क्षमता 500 नाग्ने भएको छ। पूर्वाधार तथा सेवा बढ़दै गए पनि त्यही अनुपातमा जनशक्ति बढ़ेन भने सेवाग्राहीहरू असन्तुष्ट रहेका छन्। त्यसैले प्रदेश अस्पतालले अस्थायी दरबन्दी पदपूर्ति गर्नका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँग स्वीकृति माग गरेको अस्पतालका सूचना अधिकारी घिवारीले बताउनुभयो। अस्पतालमै हेलिप्याड सञ्चालनमा आएको तीन साता नपुग्दै चारजना भन्दा बढ़ीले सेवा पाइसकेका छन्। प्रदेश अस्पतालमा सुर्खेत दैलेख जाजुकोटका साथै कालीकोट मुगु डुल्पा हुम्ला अछाम बाजुराका बिरामीहरू बढ़ी सेवा लिन आउने गरेका छन्।
0: दैलेखको ठाँटीका गाउँपालिकामा अनुदानमा कार्यरत शिक्षकहरूले विगत एक वर्षदेखि तलब नपाएको गुनासो गरेका छन्। पालिकाभित्रका रहेका सामुदायिक विद्यालयका शिक्षकहरूले विगत एक वर्षदेखि तलब नपाएको बताएका हुन्। लामो समयसम्म पारिश्रमिक नपाउँदा शिक्षकहरू आर्थिक संकटमा परेका छन् भने विद्यालयको पठन पाठन व्यवस्थापनमा समेत असर पर्न थालेको छ। पालिका अन्तर्गत विभिन्न विद्यालयमा कार्यरत अनुदान शिक्षकहरूले नियमित रूपमा विद्यालयमा उपस्थित भएर अध्यापन गराउँदै आए पनि आफूहरूले एक वर्षदेखि तलब नपाएको गुनासो गरेका छन्। गाउँपालिकाको अनुदानमा आफ्नो विद्यालयमा कार्यरत शिक्षकहरूले एक वर्षदेखि तलब सुविधा नपाएको ठाँटीका गाउँपालिका छ स्थित रहेको मालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक धीर बहादुर शाहीले बताउनुभयो। उहाँले असारदेखि तलब भत्ताका नाममा एक पैसा पाउन नसकेका कारणले शिक्षा क्षेत्र समस्या परेको बताउनु भएको छ। शिक्षकहरूले भने चाँडोभन्दा चाँडो तलब निकासी गरी आफूहरूको समस्या समाधान गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्। शिक्षकका माग समयमै पूरा नगरे अत्यन्त अन्य क्षेत्र शिक्षकहरूका माग समयमै पूरा नभए आन्दोलनका कार्यक्रम अघि सार्ने शाहीले बताउनु भएको छ। यस्तै तलब नपाउँदा आफ्नो दैनिक जनजीवन नै प्रभावित हुने गरेको दशरथ मावी ठाँटीका दुईमा कार्यरत शिक्षक हिमबहादुर शाहीले बताउनुभयो। उहाँले शिक्षकहरूको हकमा भने पहिला पहिला चार चार महिनामा र आज भोलि आठ महिनामा तलब दिने गरिएकोमा पनि पालिकाले एक वर्षदेखि तलब नदिएको बताउनुभयो। तलब नपाउँदा घर परिवारको खर्च धान्न समेत कठिन भएको उहाँको गुनासो रहेको छ। यता ठाँटीकाँत गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी प्रसाद उपाध्यायले बजेट अभाव तथा प्रशासनिक प्रक्रियाका कारण तलब वितरणमा ढिलाइ भएको बताउनु भएको छ।
1: भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अल्ला भने यो छोटो विश्राम। के तपाईँ एसईई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्यकर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
1: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
1: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 0185334017, 0185362375। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
1: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
3: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59960 र 97-678-84-566।
1: सूचना।
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ECG सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-585-56-455।
6: सबैको मन सुने
7: रेडियो भेरी FM।
0: तपाईं अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तीनजेल हामीले प्रदेश अस्पताल सुर्खेतबाट सेवा सुविधाहरू थपिँदै जनशक्ति अभावले भने सेवा दिन समस्या, गर्मी अझै केही दिन बढ़ने मौसम पूर्वानुमान महाशाखाको भनाई, सतर्कता अपनाउन सुझाव लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। जाजरकोटका ग्रामीण सड़कमा चल्ने सवारी साधनले क्षमता भन्दा बढ़ी यात्रु बोक्ने क्रम बढ़दो क्रममा रहेको पाइएको छ। जाजरकोटको शिवालय, जुनिचाँदे, कुसे, छेडागाड लगायतका क्षेत्रमा सञ्चालन हुने गाड़ीहरूले प्रहरीकै अगाडि सेट क्षमता भन्दा बढ़ी यात्रु बोक्ने गरेका हुन्। स्थानीयका अनुसार ग्रामीण सड़क आफै जोखिमपूर्ण अवस्थामा रहेका बेला गाड़ीको छतमा समेत यात्रु राखेर यात्रा गराउने गरिएको छ। सवारी चालकले खुला रूपमा नियम उल्लंघन गरिरहँदा पनि प्रहरी र ट्राफिक प्रहरी मौन बस्ने गरेको गुनासो आउने गरेको छ। कतिपय चालकले मासिक रूपमा ट्राफिक प्रहरीलाई 1,000-3,000 रूपियाँसम्म बुझाउने गरेको दावी गर्दै त्यसकै कारण कार्यवाही नहुने गरेको बताउने गरेका छन्। जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयले सवारी साधनलाई सेट क्षमता भन्दा बढ़ी यात्रा नबोक्न, बिलबुक तथा लाइसेन्स साथमा राख्न र बसको छतमा यात्रु नराख्न निर्देशन दिँदै आएका छन्। केही दिन अघि प्रहरी चौकी छेडा र ट्राफिक प्रहरीले छेडामा सवारी चालकसँग अन्तर्क्रिया कार्यक्रम गरी सेट क्षमता भन्दा बढ़ी यात्रु नबोक्न आग्रह गरेको थियो। चालकहरूले प्रहरकै अगाडि सतमा यात्रु बोकिरहेको दृश्य देखिने गरेको स्थानीय निर्मल साईले बताउनुभयो। यता सवारी चालकले भने यात्रुको चाप्रा समेत गाडीका कारण बाध्य भएर बढ़ी यात्रु बोक्नु परेको बताएका छन्। जाजरकोटदेखि नेपालगंज चल्ने फोर्स गाड़ीका चालक प्रेम बस्नेतले सेट नभई पनि यात्रुहरू जबरजस्ती गाड़ीमा चढ़ने गरेको बताउनु भएको छ।
0: कृषि, पर्यटन, उद्यमशीलता र प्रशासनिक सुधारलाई प्राथमिकता दिँदै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम संसदमा पेश गरेको छ। प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगरले प्रदेशसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। सरकारले सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधारलाई केन्द्रमा राख्दै डिजिटल लुम्बिनी, उद्यमशील लुम्बिनी र एक पालिका एक अर्ग्यानिक बाली जस्ता कार्यक्रम अघि सारेको हो। आगामी साउन 1 गतेदेखि हाल रहेका 12 मन्त्रालयलाई पुनर्संरचना गरी मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 8 मन्त्रालय मात्र कायम गर्ने नीति पनि सरकारले लिएको छ। कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि प्रादेशिक कृषि ऐन तर्जुमा गरिने भएको छ। मानव स्वास्थ्य र पोषण सुरक्षालाई ध्यानमा राख्दै स्थानीय तहसँगको सहकार्यमा एक पालिका एक अर्ग्यानिक र रैथाने बाली नीति कार्यान्वयन गर्ने उल्लेख गरिएको छ। प्रदेशका विभिन्न जिल्लामा विशिष्टकृत कृषि स्रोत केन्द्र स्थापना गर्ने नीति पनि अघि सारिएको छ। आजको सहुलियत भोलिको समृद्धि भन्ने नारासहित सुलभ कर्जा तथा ब्याज अनुदान कार्यक्रमलाई थप सरलीकृत गरी जिल्लास्थित कार्यालयहरूबाटै कृषि बाली तथा वस्तु क्षेत्रमा ब्याज अनुदान उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ। हुलाकी राजमार्ग आसपासका क्षेत्रमा मासु तथा दुग्धजन्य उत्पादन वृद्धि गर्न भैंसी प्रवर्धन कार्यक्रमलाई निरन्तरता दिइने भएको छ। प्रदेश सरकारले उद्यमशील लुम्बिनी र डिजिटल लुम्बिनी अभियानलाई रूपान्तरणकारी कार्यक्रमका रूपमा संचालन गर्ने भएको छ। वैदेशिक रोजगारीबाट फर्केका युवालाई कृषि तथा अन्य उद्यममा आकर्षित गर्न प्रविधि र स्टार्ट अप सहयोग कार्यक्रम ल्याइने नीति लिइएको छ। महिलाको आर्थिक सशक्तिकरणका लागि लुम्बिनीका महिला उद्यमशीलतामा पहिला कार्यक्रम सञ्चालन गरिने भएको छ।
1: यसैगरी लुम्बिनी स्वर्गद्वारी र बर्दे राष्ट्र निकुञ्जलाई जोडेर सिल्भर ट्राइङ्गलले
0: उद्यमशील लुम्बिनी र डिजिटल लुम्बिनी अभियानलाई रूपान्तरणकारी कार्यक्रमका रूपमा सञ्चालन गर्ने भएको छ। वैदेशिक रोजगारीबाट फर्केका युवालाई कृषि तथा अन्य उद्यममा आकर्षित गर्न

0: पदमार्ग निर्माण गरिने भएको छ। कोइलाबासदेखि गोरक्षणनाथ मन्दिर हुँदै स्वर्गद्वारीसम्म धार्मिक तथा सांस्कृतिक पथ निर्माण गरिनेछ भने लुम्बिनीदेखि मुक्तिनाथसम्म धार्मिक पथका रूपमा प्रवर्धन गरिने उल्लेख गरेको छ। प्रदेश सरकारले एक घर एक धारा अभियानलाई पनि प्राथमिकतामा राख्दै सघन खानेपानी विकास कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। पहाड़ी जिल्लामा छरेका बस्तीलाई एकीकृत गर्न घना बस्ती तथा शहरी विकास शहरी पूर्वाधार विकास कार्यक्रम विस्तार गरिने पनि नीति लिएको छ। एक जिल्ला एक नमूना बस्ती कार्यक्रम अन्तर्गत प्रत्येक जिल्लामा कम्तीमा एउटा नमूना बस्ती विकास गरिने उल्लेख छ। दलित जनजाति अपाङ्गता भएका विपन्न तथा सीमान्तकृत समुदायको शिक्षामा पहुँच सुनिश्चित गरे मेरो विद्यालय मेरो दायित्व अभियान विस्तार गरिने भएको छ। लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई उत्कृष्ट प्राविधिक शिक्षा केन्द्रका रूपमा विकास गरिने नीति पनि सरकारले लिएको छ। सुरक्षित मातृत्व अभियानलाई निरन्तरता दिँदै दुर्गम क्षेत्रमा गर्भवती तथा सुत्केरीका लागि निशुल्क एम्बुलेन्स तथा हवाई उद्धार सेवा सञ्चालन गरिने भएको छ। ग्रामीण अल्ट्रासाउण्ड सेवा विस्तार तथा मानसिक स्वास्थ्य प्रबन्धनका कार्यक्रम पनि सञ्चालन गरिने जनाइएको छ। कर्मचारी प्रशासनलाई पारदर्शी बनाउन सरुवा बढ़ुवा प्रणाली सुधार प्रदेश किताबखाना स्थापना तथा डिजिटल अभिलेखीकरण गरिने पनि भएको छ।
1: भिरी खबरमा खबरहरूको सिलसिला अझै जारी छ। अहिलेलाई यो अर्को विश्राम।
2: एसई र कक्षा बाह्रको परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वृन्दनगर सात इत्रामा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: अध्यापन हुने विषयहरू विज्ञान व्यवस्थापन शिक्षा मानविकी
2: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
3: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत सम्पर्क मोबाइल नम्बर 98-483-3309 98-551-560 र 98-481-5699।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
5: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
4: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
5: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
6: हजुर, भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
5: यही जेठ 16 गते शनिबारका दिन
6: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
5: कानको समस्याहरू कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू घाँटीको टन्सिल बारम्बार बढ़िरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0383-590-693।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जियौ
1: रेडियो भेरी एफएम
2: तपाईं अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरेफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। जाजरकोटमा दुईवटा पुलको शिलान्यास भएको छ भने एउटा पुलको उद्घाटन गरिएको छ। कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले विभिन्न स्थानमा पुगेर पुलको शिलान्यास र उद्घाटन गर्नुभएको हो। मन्त्री शाहले छेडाघाट नगरपालिका 6 र जुनीचाँदी गाउँपालिका 5 जोड्ने लामाताडा पुलको उद्घाटन गर्नुभयो। यसै गरी छेडाघाट नगरपालिका 10 र 11 जोड्ने लम्ती खोला सड़क पक्की पुल र शिवालय गाउँपालिका 2 र 8 जोड्ने दुई सड़क पुल निर्माणको शिलान्यास गर्नुभएको छ। शिवालय गाउँपालिकामा शिलान्यास गरिएको दुई पिपल सड़क पुल 25 मिटर लामो रहेको छ। पुल निर्माणका लागि 3,15,79,000 रूपियाँ लागत लाग्ने अनुमान गरिएको छ। यस्तै छेडाघाट नगरपालिका 10 र 11 जोड्ने लम्ती खोला सड़क पक्की पुल पनि 25 मिटर लामो छ। पुल निर्माणका लागि 3,42,10,000 रूपियाँ लाग्ने जनाइएको छ।
3: सल्यानमा अदुवा र हलेदोका रैथाने जातको संघर्ष तथा उत्कृष्ट जात पहिचानका लागि अनुसन्धान भइरहेको छ। रैथाने अदुवा तथा हलेदोका जात संरक्षण गर्दै उच्च उत्पादन र स्थानीय वातावरणमा राम्रोसँग अनुकूल हुने उत्कृष्ट जात पहिचान गर्ने उद्देश्यसहित नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतको अदुवा बाली अनुसन्धान कार्यक्रम कपुरकोटले अनुसन्धानलाई प्राथमिकता दिएको छ। कार्यक्रम अन्तर्गत अदुवाका 63 पहेँलो हलेदोका 105 तथा कालो हलेदोका 15 जर्म प्लाज्मा परीक्षणका लागि रोकिएका छन्।
2: सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा दम्पतिलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले काठमाडौँ जिल्ला अदालतबाट चैत 24 गते जारी भएको पक्राउ पूर्जीका आधारमा पक्राउ नगर्न भनेको हो। यो पक्राउ पूर्जी स्वत निष्क्रिय भएको सर्वोच्चको आदेशमा उल्लेख छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतलाई मात्र रहेको सर्वोच्चको निष्कर्ष छ। विभागले देउबा दम्पतिमाथि अनुसन्धान गरिरहेको बेला काठमाडौँ जिल्ला अदालतले चैत्र 24 गते उनीहरूलाई पक्राउ गर्न आदेश दिएको थियो। यो पक्राउ अनुमति विरूद्ध देउबाको तर्फबाट सर्वोच्चमा रिट दायर भएको थियो।
3: भेरी खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। रूसले युक्रेनको किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै त्यहाँ रहेका विदेशी नागरिक र कूटनीतिज्ञलाई शहर छोड्न आदेश आग्रह गरे आह्वान गरेको छ। रूसी सशस्त्र बलले किएभमा रहेका युक्रेनी सैन्य औद्योगिक प्रतिष्ठानमाथि आक्रमण शुरू गरिरहेको रूसी विदेश मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ। युक्रेनले रेड स्क्वायरमा सैन्य परेडका बाधा पुर्याएमा मध्ये किएभमा ठूलो आक्रमण गर्ने धम्की रूसले अघि दिएको थियो। रूसले यस महिनाको शुरूमा नै विदेशी नागरिक र कूटनीतिज्ञलाई किएभ खाली गर्न आह्वान गरिसकेको थियो।
2: भेरी खबरमा अब खेल खबर। सुर्खेतको वीरेन्द्रनगरमा हुने प्रथम मेयर कप प्रतियोगिता 2083 खेल तालिका सार्वजनिक भएको छ। प्रतियोगितामा सहभागी 13 टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह एमा सुर्खेतको वीरेन्द्रनगर, हुम्लाको सिमीकोट, सुर्खेतकै बराहताल, पञ्चपुरी, रूकुम पश्चिम र सल्यान रहेका छन्। यसै गरी समूह बीमा सुर्खेतको गुर्बाकोट, चौकुने, सिम्ताका साथै जाजरकोट, हुम्लाको खारपुनाथ, जुम्ला र कालीकोट रहेका छन्। प्रतियोगिताको उद्घाटन खेलमा 15 गते सुर्खेतको वीरेन्द्रनगर र हुम्ला सिमकोट भिड्दैछन्। कर्णाली प्रदेश फुटबल संघको आयोजनामा हुने प्रतियोगिताको विजेताले 4,00,000 तथा उपविजेताले 2,00,000 रूपियाँ पुरस्कार पाउने कर्णाली प्रदेश फुटबल संघका अध्यक्ष प्रमोद हमालले बताउनु भएको छ।
3: भूटानलाई हराउँदै नेपालले 7 महिला च्याम्पियनशीपमा विजय शुरूआत गरेको छ। भारतको गुवामा रहेको जवाहरलाल नेहरू रंगशालामा भएको खेलमा नेपालले भूटानलाई 1-0 गोलले हराएको छ। नेपालका लागि गीता राणाले खेलको 23 मिनटमा गरेको प्रहार भूटानी खेलाड़ीले रोक्न क्रममा गोलमा परिणत भएको थियो। प्रतियोगिताको समचरणमा नेपाल, भूटान र श्रीलंका सहेका छन्। अब नेपालले समचरणको अन्तिम खेलमा आउँदो आइतबार जेठ 17 गते श्रीलंकासँग खेल्ने भएको छ।
2: खेल खबरसँगै बिहानको भेरी खबर सकियो। विदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
3: प्रदेश अस्पताल सुर्खेतबाट सेवा सुविधाहरू थपिँदै जनशक्ति अभावले सेवा दिन भने समस्या।
2: गर्मी अझै केही दिन बढ़ने मौसम पूर्वानुमान महाशाखाको भनाई, सतर्कता अप्नाउन आग्रह।
3: लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, सार्वजनिक कृषि पर्यटन उद्यमशीलता र प्रशासनिक सुधारलाई प्राथमिकता।
2: र भूटानलाई हराउँदै साफ महिला च्याम्पियनशीपमा नेपालको विजय शुरूआत। हवस् त तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। त्यतिन्जेलसम्मको लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौं। नमस्कार।
1: रेडियो भेरी एफएम
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
5: Extreme energy drink. Taste the difference. Feel the energy.
3: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। कुँवर कफी तथा फलफूल फर्म गुर्बाकोट 14 सुर्खेतका लागि बिरुवा गोडमेल र मलजल गर्ने 4 जना कर्मचारी आवश्यक परेकोले इच्छुक व्यक्तिले छिट्टै सम्पर्क गर्नुहोला। सम्पर्क व्यक्ति पूर्ण कुँवर, ढाका टोपी दाई। मोबाइल नम्बर 98681033333 र 97031333333।
6: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सर्ट टर्म ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट, छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98481449335, 98582399, 98584072 र 98448161175। सिप सिकौ, आत्मनिर्भर बनौ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
7: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
7: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
8: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
7: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670712484 र 97498640।
7: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
9: डिजिटल ठगीबाट बचौं।
7: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
9: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
7: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
3: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
3: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिर्पा, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत। सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
3: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
2: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एचए डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अप्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्भे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
3: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउण्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
2: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
3: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
2: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 91037, वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल भविष्यको भरपर्दो आधार।
10: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
11: अब चिन्ता नगर्नुहोस्, चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र ज्वाइन्ट रिप्लेसमेन्टका साथै हाड जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
10: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
11: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसीएल, पीसीएल, एमसीएल लगायत सबै ट्रेन्टहरूको शल्यक्रिया सेवा,
10: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
11: नसा तथा हाड जोर्नी सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
10: एचसीआरसी अस्पताल, चारवाहिनी रोड नेपालगंज बाँके, सम्पर्क नम्बर 081538150 र 081535151।
11: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।

0: ओहो रामुदाई, कता हिँड्नु भयो?
1: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
0: ल दाई, पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शङ्कर धान नै लगाऊ।
3: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भायनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 एमबीपीएस सम्मको स्पीड र बासिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् भायनेट साम्बा प्याक, स्पीडको अल्टिमेट गोल। भायनेट साम्बा प्याक, अल्ट्रा फास्ट अल्ट्रा फन।

जयनेपाल सत्य सेवा सुरक्षणमा कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेट तर्फ। सुर्खेतको पञ्चपुरी नगरपालिका एक जमकना स्थित ट्राक्टर दुर्घटना हुँदा ट्राक्टरमा सवार एकजना गम्भीर घाइते भएका छन्। हिजो दिउँसो 2:20 बजेको समयमा भित्ती कच्ची सड़क खण्ड अन्तर्गत जमकनादेखि भत्तडीतर्फ जाँदै गरेको कर्णाली प्रदेश 02/001 तह 0372 नम्बरको ट्राक्टर अनियन्त्रित भई सड़कदेखि अन्दाजी 100 मिटर तल खस्न जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि गम्भीर घाइते भएका ट्राक्टरमा सवार सुर्खेत पञ्चपुरी नगरपालिका एक बस्ने वर्ष 52 गणेश बुच्चा मगर घाइते भएका हुन्। घाइतेको नेपालगंज नर्सिङ होममा उपचार भइरहेको छ। ट्राक्टर चालक भने फरार रहेका छन्। सुर्खेतको सिम्ता गाउँपालिका 6 मिलनचोक स्थित बलेरो जीवले बालकलाई ठक्कर दिँदा बालक गम्भीर घाइते भएका छन्। हिजो दिउँसो 3:50 को समयमा जामुने बजारदेखि बामेतर्फ जाँदै गरेको C1/17/22 नम्बरको बलेरो जीवले बालक सुर्खेत सिम्ता गाउँपालिका 6 बस्ने वर्ष 7 अनुस मग्रान्तीलाई ठक्कर दिँदा घाइते भएका हुन्। घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। बलेरो जीप चालक रोल्पा सुनसरी गाउँपालिका 5 बस्ने वर्ष 20 चन्द्रबहादुर पुन मगर उपचारमा संलग्न रहेका छन्। सुर्खेतको भेरीगंगा नगरपालिका 9 शान्तिपुर स्थित स्कूटर दुर्घटना हुँदा स्कूटर चालक सहित स्कूटरमा पछाडि सवार 3 घाइते भएका छन्। हिजो साँझ 7:45 को समयमा झिङ्गेदेखि जहरेतर्फ जाँदै गरेको बागमती प्रदेशको 2678 नम्बरको स्कूटर अनियन्त्रित भई सड़कमा पल्टिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि घाइते भएका स्कूटर चालक सुर्खेत भेरीगंगा नगरपालिका 9 बस्ने वर्ष 25 सुभाष बिसी पछाडि सवार सोइठाउँ बस्ने वर्ष 28 गणेश बुढा मगर र वर्ष 29 प्रेम बोहरा घाइते भएका हुन्। घाइतेको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत र एकजनाको नेपालगंज नर्सिङ होममा उपचार भइरहेको छ। ट्राफिक कार्यवाहीमा परे 117 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 जिल्लाहरूमा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 117 सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। अड़चालिस स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 9,534 लाभान्वित भएको। कर्णाली प्रदेशका 10 जिल्लाहरूका विभिन्न 48 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 9,534 चालक, सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध।
सवारी साधनको छतमा बसेर वा झुन्डिएर यात्रा नगरौं। दायाँ बायाँ मोड्दा समयमै साइडलाइटको प्रयोग गरौं। सवारी साधन चलाउँदा आवश्यक कागजात सधैँ साथमा लिएर हिँड्ने गरौं। सुरक्षित स्थानमा र दाहिने तर्फबाट मात्रै ओभरटेक गर्ने बानी बसालौं। बी सड़कमा सवारी रोकी अरू सवारी साधनलाई बाधा नपुर्याउ। मोटरसाइकल चालकले अनिवार्य रूपमा कान छोपिने हेलमेट प्रयोग गरी फित्ता समेत बाँध्ने गरौं। घुम्ती तथा रोकिराखेको ठूलो सवारी साधनको अगाडि वा पछाडिबाट बाटो काट्ने नगरौं। मादक पदार्थ तथा लागु पदार्थको सेवन गरी सवारी साधन नचलाऊ। सवारी साधन सुरक्षित रूपले चलाउनुहोस्। घरमा तपाईलाई तपाईको परिवारले पर्खिराखेका छन्। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582399 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने म राधा सुवेदी विदा चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।

0: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
2: हामी कहाँ एलजी, सामसङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
3: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
4: चारबाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
3: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
4: झाडा पखाला,
3: डाबिरा,
4: पोलियो,
3: कुपोषण,
4: एनिमिया,
3: मम्स,
4: दम,
3: टाइफाइड
4: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
3: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
4: चारबाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।

0: Extreme energy drink.
1: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी टिलर, थ्रेसर, पानी ताने पम्प, पावर टिलर, सोलर पम्प, कम्पाउण्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानेगेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वृन्दनगर, सुर्खेत। फोन नम्बर 083-520-045।
2: डिजिटल ठगीबाट बचौं।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
4: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
5: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
4: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इंक स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
5: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
4: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।

0: नमस्कार, आज म अलि जटिल तर रमाइलो किताब द थ्री वर्ल्ड्स अफ सोशल डेमोक्रेसी अ ग्लोबल भ्यू लिएर आएको छु चर्चाको लागि। यो किताब इग्नो स्मिथ भन्ने सोसल साइन्टिस्ट, युरोपियन सोसल साइन्टिस्टले 2016 पब्लिस गर्नुभएको। प्रथम त म यहाँहरूलाई के निवेदन गर्न चाहन्छु भने कि यो किताब मैले किन छलफलको लागि लिएर आएँ। नेपालको संविधानले नेपाली राज्य समाजवाद उन्मुख भनेर भनेको छ र जुन किसिमको राजनीतिक व्यवहार चरित्र हाम्रो राजनीतिक नेतृत्वले देखाएको छ र स्टेटले अथवा राज्यले गर्नुपर्ने कामहरूमा जुन किसिमको अस्तव्यस्तता देखिएको छ, समाजवाद भन्ने बित्तिकै धेरै मानिसहरू आफैभरि खिसिटिउरी गर्न थालेका छन्। मलाई लाग्छ कि सिद्धान्त, हरेक सिद्धान्तको आफ्नो कमजोरी हुन्छ, तर नेपालको सन्दर्भमा समाजवाद के हो, यसको आवश्यकता किन छ भन्ने भिन्दै चर्चा हुन सक्छ। तर हामीले कल्पना गरेको, मैले व्यक्तिगत कल्पना गरेको र जुन राजनीतिक पृष्ठभूमिबाट म आएँ, त्यसले लोकतान्त्रिक समाजवादलाई आफ्नै किसिमबाट हेर्ने जमर्को गर्दछ। त्यो मानेमा मलाई पढ्न मन लाग्यो, हेर्न मन लाग्यो कि यो सोसल डेमोक्रेसी भनेको के हो, सामाजिक लोकतन्त्र भनेको के हो, लोकतान्त्रिक समाजवाद भनेको के हो, कम्युनिजम भनेको के हो, पुँजीवाद भनेको के हो, के यी विभिन्न किसिमका वाद मत मतान्तरहरूले केही माने राख्छ सर्वसाधारणको जीवनमा भन्ने कुरा चाहिँ सदा सर्वदा रहिहाल्छ। हामीले पनि बाटोमा हिँड्दाखेरि यो त वामपन्थी हो, यो दक्षिणपन्थी हो, यो उग्रपन्थी हो, यो अतिवादी हो भनेर भन्छौं। के साँच्चै यी विचारधाराहरूले हामीलाई कतिको असर गर्दछ, त्यसको छुट्टै छलफल हुन सक्छ। तर आज म सामाजिक लोकतन्त्र भनेको के हो, हालांकि सामाजिक लोकतन्त्र अथवा सामाजिक प्रजातन्त्र र प्रजातान्त्रिक समाजवादमा विभाजन छ अथवा मत भिन्नता छ भन्ने भन्ने गरिन्छ, तर पनि यो सिद्धान्त, यो दर्शन अथवा यो परिपाटी के हो भन्ने बुझ्नको निम्ति यो किताब महत्वपूर्ण छ जस्तो मलाई लाग्छ। थ्री वर्ल्ड्स अफ सोसल डेमोक्रेसी ग्लोबल भ्यूले तीनवटा खण्डमा यो विचारलाई पस्किने जमर्को गर्दछ। पहिलो के हो भने कि हार्टल्यान्ड अथवा जहाँबाट यसको उद्भव भयो, होइन जहाँबाट यो सुरु भयो, ती मुलुकहरूमा अथवा ती समाजहरूमा यसको अनुभव के छ, यसका चुनौती के छन् कुरा गर्छ। त्यसपछि त्यसलाई चाहिँ मुख्य भूमि अथवा मूल भूमि भनौँ, एक प्रकारले हार्टल्यान्ड भनौँ। त्यसपछि त्यसको वरिपरिको क्षेत्रहरू, जस्तो पश्चिमी युरोपबाट यो सुरु भएको हो भनियो भने यसको प्रभाव त्यसको वरपरका क्षेत्रहरू, जस्तो पूर्वी युरोपमा, हालांकि ल्याटिन अमेरिकाका केही कन्ट्रीजहरू जस्तो अर्जेन्टिना, चिले, हालांकि युरोपबाट धेरै पर छन्, तर भनिन्छ कि कुनै समयमा युरोपको राजधानी पेरिस जर्मनीभन्दा कम थिएन त्यहाँको राजधानीहरू, होइन अर्जेन्टिना 1930सको समयमा आर्थिक उन्नतिको चरम सीमामा थियो, उत्कर्षमा थियो। त्यसै गरेर चाहिँ तपाईँको त्यहाँका सामाजिक व्यवस्थाहरू त्यसै किसिमका थिए। त्यही भएर यो राइटरले पेरिफेरी भन्दै गर्दाखेरि पनि ल्याटिन अमेरिकाका सबै मुलुकहरू, होइन अर्जेन्टिना, चिलेलाई त्यो खेमामा राखेका छन्। अर्को छ कि सोसल डेमोक्रेसी सामाजिक लोकतन्त्रका सन्दर्भमा दुई तीनवटा एक्सपेरिमेन्टहरू महत्वपूर्ण छन् जसलाई उनले रिजनल पावर भन्छन्। त्यो चाहिँ ब्राजिल, इन्डिया र साउथ अफ्रिका। यो दुईटा हेर्दा पनि अहिले ब्रिक्स भन्ने कन्सेप्टको सन्दर्भमा पनि ब्राजिल, इन्डिया, साउथ अफ्रिका चाहिँ एउटा क्लबमा छन्। त्यो मानेमा हेर्दाखेरि यो थ्री वर्ल्ड्स अफ सोसल डेमोक्रेसीलाई उनले ग्लोबल टेरिटोरियल स्पेसलिटी, यो जमिनी तहमा, जियोग्राफीको तहमा बाँडेका छन्। तर त्यति हुँदाहुँदै पनि यसको सुरुवाती समयदेखि अहिलेसम्म विभिन्न अनुभवहरूबाट, विभिन्न एक्सपेरिमेन्टहरूबाट यो गुज्रेको हुनाले यसको विशिष्ट अनुभव रहेको छ। जहाँसम्म सोसल डेमोक्रेसीको प्रश्न छ, सोसल डेमोक्रेसीको उत्पत्ति पश्चिम युरोपको औद्योगिकरणसँग नै जोडिएको छ। औद्योगिकरण नभएको मुलुकहरूमा सोसल डेमोक्रेसीको अथवा डेमोक्राटिक सोसलिजमको, समाजवादको कुनै अर्थ छ कि छैन भन्ने कुरा चाहिँ यताकता आइरहन्छ। के नेपालमा समाजवाद सम्भव छ, के नेपालमा क्रान्ति सम्भव छ भन्नेहरूले के गर्छन् भने कि नेपालमा त औद्योगिकरण भएकै छैन, औद्योगिकरण नभइकन त त्यसमा श्रमिक मजदूर हुने कुरै भएन अनि भन्ने कुराहरू उठ्छन्। तर त्यस सन्दर्भमा अब धेरैले मलाई किताबको कुरा गर्दा गर्दै अरू किताबको पनि कुरा ल्याउनुहुन्छ भनेर भन्छन्, त्यति नगरिकन तुलनात्मक रूपमा नहेरिकन कुनै विचारलाई र पुस्तकलाई बुझ्न सकिँदैन भन्ने लाग्छ। त्यो सन्दर्भमा नेपालमा सर्वहारा को हो, श्रमिक को हो भन्ने बारेको चर्चा चाहिँ डेभिड सेडन, क्यामरुन एण्ड ब्ल्याकीको पेजेन्ट्स एण्ड वर्कर्स इन नेपालमा, नेपाली किसानहरू श्रमिक हुन् कि होइनन्, किनभने किसान भन्ने बित्तिकै ल्यान्ड होल्डिङ हुन्छ, ल्यान्ड होल्डिङ हुने बित्तिकै मोटर प्रडक्सनमा उत्पादनको क्षेत्रमा चाहिँ उनीहरूको वर्चस्व रहन्छ, कति जग्गा जमिन भएकोलाई हामी श्रमिक भन्छौं अथवा किसान भन्छौं भन्ने डिबेट छ। हाला त्यतातिर नजाउँ, तर कुरा के हो भने कि परिवर्तनका सन्दर्भमा राजनीतिक ठूला ठूला राजनीतिक परिवर्तनहरू अथवा सामाजिक विकासका सन्दर्भमा कसले भूमिका खेल्छ भन्ने महत्वपूर्ण कुरा हो, कस्तो वर्ग समुदाय र कस्तो किसिमको इकोनोमिक इन्ट्रेस्टहरू, आर्थिक स्वार्थहरू र सामाजिक स्वार्थहरूको बीचको अन्तर्घुलनबाट सामाजिक परिवर्तन कसरी आउँछ र कस्तो किसिमको सार्वजनिक नीतिहरूको निर्माण हुँदछ। तर त्यो सार्वजनिक नीतिको निर्माण भन्ने बित्तिकै, सार्वजनिक नीति भन्ने बित्तिकै साधन स्रोतको जरुरी पर्दछ, कसले तिर्ने र कसले उपभोग गर्ने भन्ने कुरा आउँछ। यसकारण हामीले सुनिराखेका छौं कि वेलफेयर स्टेटका सन्दर्भमा, लोक कल्याणकारी राज्यका सन्दर्भमा, अहिले हामीलाई यहाँ नेपालमा पनि हामी कुरा गर्छौं कि गरीबलाई, मार्जिनलाइज कम्युनिटीलाई अथवा जो सीमान्तकृत वर्गलाई जो धेरै पर धकेलिएका छन् तिनीहरूलाई कसले हेर्ने भन्दाखेरि, जसले ट्याक्स तिर्न सक्छ उसबाट सरप्लस लिएर चाहिँ त्यसलाई तिर्ने भन्छ। मैले अर्काको लागि किन तिर्ने, मैले गरीबको छोराछोरीको स्कूलको लागि अथवा हेल्थको लागि मैले किन तिर्ने, यो त मेरा लागि हो, मैले मेरा लागि कमाएको भन्ने, त्यसमा एउटा भ्यालिड आर्गुमेन्ट पनि छ। तर के भने समाजमा हामी सबै किसिमका मानिसहरू बस्छौं, यसकारण सोसल डेमोक्रेसी के भने लोकतन्त्र यदि नम्बरको आधारमा हुने गेम हो भने जसको बढी संख्या छ त्यसले जित्ने हो भने, तर धेरै मुलुकहरूमा नहुनेको संख्या धेरै छ होइन, त्यो भनेर भएन। तर राजनीतिबाट अचम्मको खेल छ फेरि, अथवा त व्यवस्था छ जहाँ साधन स्रोतको जसको वर्चस्व छ त्यसैले नै तपाईँको सत्ता र तपाईँको चाहिँ शक्तिलाई आफ्नो नियन्त्रणमा लिन्छ, यो तनाव छ। र लोकतन्त्रको सबैभन्दा ठूलो तनाव भनेको के हो भने कि संख्या ठूलो हो या आवाज ठूलो हो, आवाज धेरै भएर आवाज भएका मानिसहरू पनि आवाजविहीन भएको स्थिति छ। त्यसले गर्दा पश्चिममा के भयो भने कि डिफ्रेन्ट सोसल ग्रुपहरू, विभिन्न सामाजिक वर्गहरूको बीचमा, आर्थिक वर्ग मात्रै होइन सामाजिक वर्ग र आर्थिक वर्गको बीचमा लामो समयदेखिको सम्झौताबाट लोकतन्त्रलाई स्थापित गर्ने, त्यसलाई जगेर्ना गर्ने किसिमको कुरा भयो। त्यही भएर डेमोक्रेसीको सोसल कम्पोनेन्ट हुन्छ। जस्तो फर इक्जाम्पल, लोकतन्त्रमा हामी भोट हाल्ने मान्छे सबै बराबर छौं भन्यो भने, किनभने त्यो ब्यालट बक्समा हामीले जब भोट हाल्छौं अथवा कुनै सार्वजनिक नीतिका बहसहरूमा भाग लिन्छौं भने अल्टिमेटली त्यो एग्रिगेट्स एक ठाउँमा लिएर आउँदा त म र तपाईँमा खासै फरक देखिँदैन, किनभने त्यो ब्यालट बक्सभित्र पसिसकेपछि त्यो कालोले हाल्यो कि गोरोले हाल्यो कि होसेले हाल्यो कि पुड्कोले हाल्यो कि महिलाले हाल्यो कि पुरुषले हाल्यो भने थाहा हुँदैन। तर के छ भने जब नीति बन्छ, त्यो भोटबाट आएको सरकारले अथवा प्रतिनिधिहरूले जब नीति बनाउँछन्, कसका लागि बनाउँछन्, कसलाई हेरेर बनाउँछन्, त्यसमा प्रभावको ठूलो भूमिका हुन्छ। संख्याले चाहिँ हामी संस्थाहरूको निर्माण गर्दछौं, तर नीति बनाउने सन्दर्भमा जसको आवाज छ, जसले त्यसलाई प्रभाव पार्न सक्छ। त्यही भएर सोसलिजम भन्ने बित्तिकै वर्कर्सको राज्य भन्ने अथवा श्रमिकको राज्य भन्ने हामीले आजसम्म सुनिरहेका थियौं, तर श्रमिकबाटै मात्रै संसार चल्ने त होइन, होइन त्यसको निम्ति पुँजीको मान्छे पनि चाहियो, अरू सामाजिक वर्ग तबका पनि चाहियो। त्यही भएर युरोपमा लामो स्ट्रगल पछि तपाईँको सोसल डेमोक्रेसीको कुरा, समाजमा बाँच्नको निम्ति, लोकतन्त्र भनेको बस्न दिने र बाँच्न दिने दुईटै व्यवस्था हो, सबैको व्यवस्था हो भने यसमा सामाजिक सम्झौताहरू हुन जरूरी छ। सोसल कम्पोजिसनको आधारमा, सामाजिक बनोटका आधारमा शासकीय व्यवस्था तय हुने, नीति निर्माणहरू तय हुने व्यवस्था सोसल डेमोक्रेसी हो। प्राधान्यता के हो भने अर्थ होइन, सामाजिक सम्बन्ध र बनोट हो, होइन। अब त्यो मानेमा हेर्दाखेरि युरोपमा इन्डस्ट्रियलाइजेसनको कारणले गर्दाखेरि तीनटा कुरा, वर्कर पनि सशक्त रूपमा आयो, उसको भाषा भयो, उसको अनुभव भयो, क्लास कन्सियसनेस भन्छ, वर्गीय चेतना आयो, मैले के पाउने हो, मेरो अधिकार के हो भन्यो। यतापट्टि पुँजीवादी वर्ग जोसँग सम्पत्ति छ, क्यापिटल छ, त्यसको पनि ठूलो भूमिका भयो होइन। त्यसपछि यो दुईटालाई मिडिएट गर्न राज्य आयो। राज्यमा के थियो भने बहुसंख्यक जनता थियो, ती श्रमिक पनि हुन सक्थे, किसान पनि हुन सक्थे, अरू महिला पनि हुन सक्थे, अपाङ्गता भएका मानिसहरू हुन सक्थे, यो सबैलाई प्रतिनिधित्व गर्ने राज्य भयो। राज्य चाहिँ किन के हुनु पर्यो भन्दाखेरि लोक कल्याणकारी हुनु पर्यो भन्ने मान्यता त्यहाँबाट शुरू भयो। कुनै जस्तो श्रमिकहरूले 8 घण्टा काम गर्नुपर्छ भन्ने डिमाण्ड गरे होलान्, तर त्यो 8 घण्टा काम स्कूल टीचरलाई पनि भयो, हस्पिटलमा पनि भयो, प्रकारान्तरले सार्वजनिक नीतिमा सबैलाई। तर यो सार्वजनिक नीतिको खर्च कसले तिर्छ त भन्ने डिबेट चाहिँ सामाजिक सम्झौताहरूबाट तय हुन्छ। ट्रेड युनियन्सहरूले त्यसलाई कलेक्टिभ बार्गेनिङ भन्छन्, अरू सोसल डेमोक्रेसी सामाजिक लोकतन्त्र भएको मुलुकहरूले सोसल डायलग भन्छन्। समाजका विभिन्न तबका वर्गको बीचमा डायलग हुन्छ। यसकारण सोसल डेमोक्रेसीको एउटा सबैभन्दा ठूलो प्रिरिक्विजिट यो किताब पढ्दा के देखिन्छ भने हिंसा होइन, संवाद हो। यसकारण सामाजिक संवादबाट जनताको प्रतिनिधित्वलाई र सार्वजनिक नीतिलाई तय गर्ने व्यवस्था चाहिँ सोसल डेमोक्रेसी, जहाँ सामाजिक वर्गको प्राधान्यता हुन्छ। तर वर्कर्स डेमोक्रेसी भन्ने पनि एउटा कन्सेप्ट छ, जहाँ चाहिँ अथवा सर्वहाराको लोकतन्त्र अथवा जन चाइनामा हेऱ्यो भने चाइनिज कम्युनिस्ट पार्टीले त तपाईँले त्यहाँ के गर्छ भने आन्तरिक लोकतन्त्रको कुरा त गर्छन्, तर चरित्र चाइनिज स्टेटको चरित्र चाहिँ चाइनिज कम्युनिस्ट पार्टीले तय गर्छ। थुप्रै वर्ग समुदायले प्रतिनिधित्व गर्दैन चाइनिज कम्युनिस्ट पार्टीले। कुनै समयमा सोभियत युनियन पनि सोभियत कम्युनिस्ट पार्टीले गर्थ्यो, र उनीहरू के भन्थ्यो भने हामी सर्वहारा वर्गको अथवा श्रमिकहरूको पार्टी हौं भनेर भन्थ्यो। त्यही भएर फ्रान्समा, नर्वेमा, बेलायतमा जुन लेबर पार्टी छ, लेबर बेलायतमा हेर्यो भने लेबर पार्टीमा पनि बढे पढे लेखेका मान्छेहरू छन्, लर्ड्सहरू पनि छन्, तर के भने उनीहरूको ओरिएन्टेसन चाहिँ के छ भने सामाजिक सुरक्षा, सोसल वेलफेयर उनीहरूको पोलिसीको लक्ष्य छ। अहिले मात्रै लामो ब्रिटिस इतिहासमा अहिले भनिँदैछ कि अहिलेको क्याबिनेट जुन लेबर गभर्मेन्टको क्याबिनेट छ त्यो पक्कै ट्रुली लेबर परिवारबाट आएको, हाउसिङ बेनिफिट्सबाट आएका, सरकारी स्कलरसिपमा पढेको, पहिले ह्यारोल्डमा र विभिन्न ठूला ठूला अक्सफोर्डमा केम्ब्रिजमा पढेका मानिसहरू थियो भने अहिलेको क्याबिनेटमा हामीले हेर्यो भने सब्सिडीमा हाउसिङमा बसेका मान्छे, साधारण सार्वजनिक स्कूलमा पढेका मान्छेहरू आएका छन्। त्यही भएर बेलायतमा हामीले देख्छौँ कि लेबर पार्टी र कन्जर्भेटिभ पार्टी भन्ने जुन पार्टी छ त्यो पनि एउटा सामाजिक वर्ग हो, त्यसको पनि कन्ट्रिब्युसन छ। त्यही भएर पार्लियामेन्ट्री डेमोक्रेसी जुन छ बेलायतमा त्यसले मिडिएट गर्छ, त्यहाँ भायोलेन्सको रोल छैन। त्यसकारण सोसल डेमोक्रेसीको एउटा सबभन्दा ठूलो क्यारेक्टर के रहेछ भने सार्वजनिक नीति र सार्वजनिक पहिचान र सार्वजनिक संवादलाई शान्तिपूर्ण तरिकाले लिएर जाने होइन। नर्वे, स्वीडन, डेनमार्कहरूमा पनि अहिलेको समय अलिक पछि कुरा गरौँला, त्यहाँ के संकटहरू आइराखेका छन् र सोसल डेमोक्रेसीको क्राइसिस कस्तो छ भनेर होइन। त्यसपछि ल्याटिन अमेरिकामा हामीले हेर्यौँ भने कि धेरै समयमा ब्राजिल के भन्छ तपाईँको चिले र अर्जेन्टिनामा पनि टेन्सन चलिरहन्थ्यो, कुन वर्ग र समुदायले सत्तामा वर्चस्व कायम गर्ने, शान्तिपूर्ण तरिका हुने कि के हुने। तर त्यहाँ के भयो भने विभिन्न उनीहरूको इन्टरनेसनल इकोनोमीको कारणले, अहिले हामीले यो सोसल डेमोक्रेसीको कुरा गर्दा, अहिलेको संसारको कुरा गर्दा, अन्तर्राष्ट्रिय आर्थिक परिवेश र ग्लोबलाइजेसनलाई पनि बिर्सिन हुँदैन। जुन मुलुकमा तपाईँको सोसल डेमोक्रेसीको कल्पना गरिन्छ त्यहाँ संवाद हुन्छ, त्यहाँ संवादबाट सार्वजनिक नीतिको तय हुन्छ, र त्यहाँ आफूभन्दा अर्को वर्गलाई, कमजोर वर्गलाई हेर्ने प्रयास गरिन्छ। तर जब आर्थिक संकट आउँछ कुनै कारणले, अन्तर्राष्ट्रिय कारणले, वारका कारणले, मुद्रास्फीतिका कारणले, उत्पादनको कमीका कारणले, मलाई चाहियो भन्ने त सबैलाई होडबाजी हुन्छ, त्यहाँ त रिसोर्सेसको टेन्सन हुन्छ। त्यही भएर राम्रो किसिमको सामाजिक सम्बन्ध भएका मुलुकहरू पनि अनायासै तपाईँको समस्यामा पर्दछन्। अब घर नजिकको इक्जाम्पलमा हेर्यौँ भने कुनै समयमा यो किताब पढ्दा पनि कुनै किसिमले देखिन्छ, घर नजिक हामीले हेर्यौँ भने श्रीलंका, श्रीलंका कुनै समयमा मोडल कलनी भनेर बेलायतीहरूले भन्थे, 98% लिटरेसी भएको होइन, एजुकेसन हेल्थको फेसिलिटिजहरू भएको, सडनली तपाईँको 1970s जब इकोनोमिक क्राइसिसहरू आयो, अयल क्राइसिसहरू आयो, एक्सपोर्टको प्रब्लम्सहरू आयो, श्रीलङ्कामा सोसल टेन्सन्सहरू भयो र त्यसले गर्दा त्यहाँ तपाईँको अतिवादको जन्म भयो। सोसल डेमोक्रेसीको एउटा सबैभन्दा महत्वपूर्ण पक्ष के हो भने यसले सामाजिक वर्ग र तबकासँगको समन्वयमा विश्वास गर्दछ। वर्ग संघर्षमा होइन, वर्ग समन्वयमा विश्वास गर्दछ। किनभने एउटाले अर्कोलाई निषेधित गरेर समाज निर्माण गर्न सकिँदैन, होइन? त्यही भएर हामीले यो त नेचरको पनि एउटा हामीलाई उदाहरण छ। एकै खालको रुख भएको ठाउँमा हामी त्यसलाई बगैँचा भन्न सक्दैनौँ। जंगल भन्ने बित्तिकै, प्राकृतिक जंगल भन्ने बित्तिकै विभिन्न रुख बिरुवाहरू हामीलाई चाहिन्छ, जसको इकोसिस्टम, जंगलको इकोसिस्टम हुन्छ। त्यही भएर समाजमा हामी कोही ठूला छौं, कोही साना छौं, कोही गरीब छौं, तर हामी समाजका रूपमा छौं भने सामाजिक सोलिडारिटी, सामाजिक एकबद्धता महत्वपूर्ण छ। सोसल डेमोक्रेसीको अर्को महत्वपूर्ण पक्ष के हो भने सामाजिक एकबद्धता।
1: उकालो विज्ञापन मुक्त समाचार संस्था हो। स्थापनादेखि नै हामीले खोज पत्रकारिता मार्फत बेथिरी उजागर गर्ने र राजनीतिक नेतृत्वदेखि राज्य संयन्त्रसम्मलाई जवाफदेही बनाउने प्रयास गरिरहेका छौं। हाम्रो यस अभियानलाई सफल बनाउन तपाईँबाट आर्थिक सहयोग अपेक्षा गरेका छौं। तपाईँले दिने थोरै सहयोगले पनि हामीलाई ठूलो राहत मिल्नेछ।
0: सामाजिक एकबद्धताले के गर्छ भने कुनै किसिमको क्राइसिस आयो, कुनै किसिमको रिस्क आयो, होइन, चाहे त्यो भुइँचालो, आर्थिक संकट, लडाई, वारहरू हुन सक्छ, विश्व आर्थिक व्यवस्थाको प्रभाव हामी कहाँ पर्न सक्छ, सबभन्दा पहिले के हो भने सामाजिक एकबद्धता, सोलिडारिटी हुन जरूरी छ। सोसल डेमोक्रेसीको युरोपको ठूलो इक्जाम्पल नर्वे, स्विडन, इभन इङ्ल्यान्ड वारको बेलामा सबै एक ठाउँमा बसेका थिए। फ्रान्समा पनि हामी त्यो खालको कुरा देख्छौं। फ्रान्स पहिलो पार्टमा हार्टल्यान्डको कुरा गर्दा यो राइटरले फ्रान्सलाई बडा प्राथमिकताका साथ पहिलो च्याप्टरमै राखेका छन्। त्यो के हो भने फ्रेन्च रिभोल्युसनले फ्रान्सेली राज्यलाई स्थापित गरेको, र फ्रेन्च रिभोल्युसनको कल अथवा उसको उसको नारा के थियो भने इक्वालिटी, फटर्निटी एण्ड सोलिडारिटी, समानता, होइन, बन्धुत्व, फटर्निटी र सोलिडारिटी भनेको एकबद्धता। यो तीनटा कुरा चाहिँ स्टेटको सबभन्दा ठूलो, त्यसलाई प्रोटेक्ट गर्ने काम चाहिँ स्टेटको, धर्मको आधारमा इक्वालिटीमा विभेद गर्न पाइएन, जातको आधारमा विभेद गर्न पाइएन। त्यही भएर अझै पनि हामी के देख्छौँ भने फ्रान्स अलि स्टेटको प्राधान्यता छ। त्यही भएर सामाजिक सुरक्षाका सम्बन्धमा फ्रान्समा कुनै किसिमको प्रोटेस्ट भयो भने एकदम भायोलेन्ट हुन्छ। किन हुन्छ भने कसैले पनि त्यो फ्रेमवर्कलाई नबिग्रियोस्, आफ्नो अनुकूल रहोस् भन्ने चाहन्छ। त्यसपछि उसको उपनिवेशवादको पुरानो इतिहासको कारणले बाहिरबाट आएका आप्रवासीहरू पनि छन्। बिस्तारै युरोप अनुदार हुँदै गएको हुनाले हामी युरोपका धेरै मुलुकहरूमा जहाँ सोसल डेमोक्रेसी थियो उसको टेन्सन के देख्छौँ भने बाहिरबाट आएका मानिसलाई हामीले कसरी हेर्ने, जुन मैले योभन्दा अगाडिको एपिसोडहरूमा पनि कुरा गरेको छु। त्यस मानेमा यो एउटा सोसल डेमोक्रेसीको अनुभव हार्टल्यान्ड, जहाँबाट यो सुरु भयो, औद्योगिक क्रान्ति सुरु भयो, सामाजिक न्याय र संवादका कुराहरू सुरु भए त्यहाँ देख्छौं। त्यसपछि ल्याटिन अमेरिका भयो, तर मैले चिले र अर्जेन्टिनाको कुरा गरेँ, तर बिस्तारै इस्टर्न युरोपमा पनि यसको प्रभाव छ। किन प्रभाव छ भने इस्टर्न युरोपमा सोसल डेमोक्रेसीको आफ्नै डाइनामिक छ। त्यो के हो भने त्यहाँ अतिवादी साम्यवादहरू भएको थियो, स्ट्यालिनिस्ट कम्युनिस्ट सिस्टम थियो। त्यसपछि जब उनीहरूले आर्थिक उन्नति भर्सेस पोलिटिकल फ्रिडम, होइन, आर्थिक व्यवस्था र राजनीतिक स्वतन्त्रताको बीचमा जब चयन आयो, राजनीतिक स्वतन्त्रताको पक्षमा जाने बित्तिकै विभिन्न कारणले पेरिफेरीमा बसेको हुनाले उनीहरूको इकोनोमी स्ट्रङ थिएन, बलियो थिएन। त्यहाँ सोभियत युनियनबाट जब उनीहरू छुटिएर आए, जस्तो रोमानिया, इस्टर्न जर्मनी, होइन, बल्गेरिया, यी कन्ट्रिजहरूमा हामी के देख्छौँ भने कि राजनीतिक स्वतन्त्रताको चाह पनि छ, तर हिजोको अधिनायकवादी साम्यवादी व्यवस्थाले जुन किसिमको चाहिँ आर्थिक शोषण गरेको थियो त्यसकारण त्यहाँ असन्तुष्टि पनि छ। र त्यहाँ धेरै मानिसहरू के खोजिरहेको छन्, सार्वजनिक नीतिमा केही वर्ग र समुदायको लागि मात्रै त्यो राज्य थियो भने अब सबैको लागि हुनुपर्छ भन्नको निमित्त पनि संवाद र लोकतन्त्रको जरूरी छ। एक मानेमा भन्ने हो भने सोसल डेमोक्रेसीले आर्थिक स्वतन्त्रता, आर्थिक समृद्धि र राजनीतिक स्वतन्त्रतालाई समन्वय गरेर लिएर जान्छ। यो समन्वयको सिद्धान्त कुन मुलुकमा कुन ठाउँमा कसरी जान्छ त्यसको ऐतिहासिकताले त्यहाँको नेतृत्वले त्यहाँको राजनीतिक संस्कारले पनि हामीलाई बताउँछ। त्यही भएर अघि मैले सुरु गर्दा जुन नेपालमा भने कि हाम्रो नेतृत्वका कारणले हाम्रो विभिन्न ऐतिहासिकताका कारणले हामीले चाहे अनुरूप नभएको हुन सक्छ, त्यसको लागि तर के हो भने पोलिटिकल पार्टिज ह्युमन एजेन्सिजहरू इम्पोर्टेन्ट छ। अर्को चाहिँ यो किताबमा रिजनल पावर्सहरू भनेर भनेको छ, ब्राजिल, इन्डिया र साउथ अमेरिका, के अरे साउथ अफ्रिका, यी मुलुकहरू इन्डिया लामो समयदेखि उपनिवेशमा बसेको समय उपनिवेशमा बस्यो, करिब करिब 200-300 वर्ष जतिको साम्राज्यवाद ब्रिटिस साम्राज्यवादमा बस्यो, इन्डियाको फ्रिडम स्ट्रगलले त्यो गर्यो र त्यो जुन किसिमको बहुलता छ इन्डियामा जात जाति भाषा भाषी प्रदेश विभिन्न इतिहास कालखण्ड त्यो सबैलाई इन्डियन नेसनल स्ट्रगलले राष्ट्रिय स्वतन्त्रता आन्दोलनले एक ठाउँमा जोडेर गयो र कुनै बेला एउटा वेटिङ फर पिपल भन्ने किताब मैले पढ्दैछु कि त्यो सबै विविधतालाई एक ठाउँमा जोडेर भारतीय भन्ने कन्सेप्ट कसरी इभल्भ भयो भन्ने कुरा छ। तर के छ भने सबैको आफ्नो आफ्नो चाह छ कि बंगाल भिन्दैछ, महाराष्ट्र भिन्दैछ, आन्ध्र प्रदेश भिन्दैछ, कश्मीर भिन्दैछ, तर त्यो मध्येमा पनि बडा इन्ट्रेस्टिङ के छ भने केरला भन्ने एउटा राज्य छ जहाँको इकोनोमिक इन्डेक्स सोसल क्यापिटलको इन्डेक्स यति धेरै छ कि त्यो कसरी सम्भव भयो। भारतको संघीयताको चरित्र यस्तो छ कि त्यहाँ कोअपरेटिभ फेडरलिजम भन्छ, त्यहाँ विभिन्न त्यो सबै विविधतालाई एक ठाउँमा जोडेर भारतीय भन्ने कन्सेप्ट कसरी इभल्भ भयो भन्ने कुरा छ। तर के छ भने सबैको आफ्नो आफ्नो चाह छ कि बंगाल भिन्दैछ, महाराष्ट्र भिन्दै

धेरै वर्षसम्म वामपन्थीहरूको शासन व्यवस्था रह्यो। वामपन्थी भनेर क्लासिकल रूपमा त हो इन्डियन कम्युनिस्ट पार्टी नेपाल के अरे इन्डियन कम्युनिस्ट पार्टी थियो, कम्युनिस्ट पार्टी अफ इन्डिया थियो, तर पनि के भने ब्रडर डेमोक्रेटिक फ्रेमवर्कमा उनीहरू काम गर्नुपर्ने थियो किनभने महाराष्ट्र नजिकै छ, तलपट्टि तामिलनाडु नजिकै छ, त्यहाँको पोलिटिक्ससँग पनि र जनताको चाहिँ तपाईँको अधिकारलाई कुण्ठित गर्न पाइएन। तर सार्वजनिक नीतिका सन्दर्भमा किसानप्रति, मजदुरप्रति, सीमान्तकृत वर्गप्रति, धार्मिक अल्पसंख्यकहरूप्रति कम्युनिस्ट भएको नाउँमा जबरजस्ती त गर्न मिलेन। त्यसले गर्दा के देखा भने इन्डियाको एक्सपेरिमेन्ट चाहिँ बडा इन्ट्रेस्टिङ छ, यो किताबमा पनि छ र अमरते सेनले पनि केरला मोडल भनेर धेरै अगाडिदेखि लेखिरहनु भएको छ होइन। त्यसले के भन्छ भने सारा इन्डियाले जुन डेमोक्रेटिक राइट्सको एक्सर्साइज गर्छ, इलेक्सनको पिरियोडिक एकाउन्टेबिलिटीको त्यो गर्छ भने त्यो डेमोक्रेटिक फ्रेमवर्कलाई सार्वजनिक हितको निम्ति, सबैका निम्ति, वेलफेयरका निम्ति, लोक कल्याणकारी व्यवस्थाका निम्ति केरलामा प्रयोग भएको देखिन्छ। त्यही भएर इन्डियामा सबभन्दा बढी टेक्निकल म्यान पावर, ह्युमन रिसोर्सेस, हामी संसारभरि जहाँ पनि गयो भने नर्स केरलाको पाइन्छ, नर्सिङ गर्ने मान्छेहरू, त्यहाँको लिटरेसी रेट हाई छ। पछिल्लो समयको अनुभवमा पेन्डेमिकको समयमा सबभन्दा बढी आक्रान्त हुने ठाउँ पनि केरला थियो किनभने त्यहाँका धेरै मानिसहरू विदेशमा काम गर्न जान्छन्। तर के थियो भने त्यहाँको हेल्थ मिनिस्टर, त्यहाँको हेल्थ पोलिसिजहरू सबैलाई सबभन्दा पहिले चाहिँ तपाईँको भ्याक्सिनेसन पुर्याउनेदेखि लिएर सार्वजनिक स्वास्थ्य नीतिका सन्दर्भमा केरला अग्रणी देखिन्छ। त्यो मान्नेमा चाहिँ लोकतन्त्र अथवा प्रजातन्त्र अपरिहार्य हो तर सार्वजनिक नीतिमा सबैको सहभागिता र सबैप्रति दृष्टिकोण पुर्याउनुपर्छ भन्ने सोसल डेमोक्रेसीको मान्यता हो किनभने राज्य बनेकै अथवा राजनीतिक व्यवस्था बनेकै सबै सामाजिक वर्ग, समुदाय, तबकाको सोलिड्यारिटीबाट हो। फ्रेन्च मोडलमा जुन सोलिड्यारिटी भन्यो त्यसबाट बनेको। यसकारण इन्डियाको केस स्टडी चाहिँ यो किताब यहाँहरूले उपलब्ध हुन्छ, बजारमा पनि उपलब्ध छ, धेरै पुरानो किताब पनि होइन। हेर्नुभयो भने इन्डियाको च्याप्टर हेर्नुभयो भने कसरी कम्युनिस्ट भन्दा भन्दै पनि सार्वजनिक हितका निम्ति अन्त संसारभरि कम्युनिस्ट फेल भएको देखिन्छ तर त्यहाँ चाहिँ हामी प्रयोग भएको देख्छौँ। ब्राजिल, ब्राजिल आफैमा पनि ल्याटिन अमेरिकाको ठूलो देश हो। यो ब्राजिल एउटा अनौठो केस स्टडी छ। विगतको समयमा ब्राजिलमा जुन किसिमको सामाजिक संवाद, सामाजिक आन्दोलनहरू, सामाजिक न्यायका कुराहरू, विशेषतः तपाईँको सार्वजनिक जवाफदेताको सन्दर्भमा पब्लिक अडिटिङ, सार्वजनिक बजेट अडिटिङ गर्ने, सार्वजनिक सुनवाई जुन हामीले नेपालमा पनि सुन्छौँ, त्यसको चाहिँ सबभन्दा सुरुवाती काम चाहिँ ब्राजिलबाट भएको र ब्राजिलमा विभिन्न समस्या हुँदाहुँदै पनि बोल्सोनारो जस्तो चाहिँ अधिनायकवादी पपुलिस्ट रिजिम आउँदा पनि फेरि फर्केर आएको छ। सो ब्राजिल पनि हामीले हेर्न जरुरी छ कसरी, किनभने ब्राजिल पनि युरोप जस्तो होइन, ब्राजिल पनि एकदम डाइभर्स कन्ट्री छ, कोलोनियलिजमको हिस्ट्री पनि भएको छ, त्यहाँ कसरी विभिन्न वर्ग, समुदाय, सीमान्तकृत वर्गहरूको बीचको समन्वयबाट लोकतन्त्रलाई स्थापित गर्न खोजिरहेको छ र सामाजिक न्यायको कुरा गरिराखेको छ होइन। त्यसपछि साउथ अफ्रिका, साउथ अफ्रिकाको बारेमा धेरैलाई थाहा पनि छ, धेरै वर्षसम्म यो रंगभेदी नीतिबाट अथवा एपाथाइडबाट ग्रसित मुलुक हो तर त्यहाँ पनि सार्वजनिक नीतिहरूमा समन्वय कसरी हुन सक्छ भन्ने छ। अलिक भायोलेन्ट हिस्ट्री छ साउथ अफ्रिकाको, अहिले हामीले हेरेको जति ठाउँहरूमा सोसल भायोलेन्स चाहिँ बिकज काला र गोराको बीचको जुन द्वन्द हो त्यसले गर्दाखेरि त्यहाँ चाहिँ अलिकता हिस्टोरिकल इन्जस्टिस पनि त्यही किसिमको छ, ऐतिहासिक जुन अन्याय पनि त्यही किसिमको छ। त्यही भएर समष्टि रूपमा विभिन्न एक्सपेरिमेन्टलाई, यो तीनटा वर्ल्डलाई हेर्दाखेरि के देखिन्छ भने सोसल डेमोक्रेसी चाहिँ संवादमा आधारित छ, सोसल डेमोक्रेसीले कन्सेन्सस बिल्डअप गर्न सक्छ, सोसल डेमोक्रेसीले तपाईँको सामाजिक सद्भावलाई र सामाजिक न्यायलाई महत्व दिन्छ। अब सामाजिक न्याय हाम्रो समयको सबैभन्दा ठूलो चुनौती हो, जुन किसिमको तपाईँको संसारभरि आर्थिक ग्लोबलाइजेसनका कारण कामको प्रकृति जुन फरक हुँदै गएको छ, हिजो चाहिँ तपाईँ म्यानुअल वर्कबाट अटोमेसन हुँदै हुँदै अब डिजिटल स्पेसमा हामीहरू गएका छौँ, एआईहरू आएको छ, धेरै मानिसहरूलाई रिस्किलिङ र रिट्रेनिङको जरुरी पर्दछ। त्यो मानेमा यदि क्यापिटलिजम को मेनिफेस्टेसन जुन किसिमबाट भएको छ, परिवर्तन जुन किसिम भइरहेछ, त्यो क्यापिटलिजमको अथवा चाहिँ पुँजीवादबाट उत्पन्न विरोधाभासहरूलाई कसरी निराकरण गर्न सकिन्छ भन्ने सोसल सोलिडारिटी क्रिएट गर्ने सिस्टम चाहिँ सोसल डेमोक्रेसी हो। किनभने एउटै व्यक्तिले मात्रै यो ग्लोबल फेनोमेनालाई
हालांकि अब म यो कुरामा धेरै श्रोता

साथीहरू अथवा पाठकहरू पनि मसँग विमति राख्न सक्छौँ. मलाई के लाग्छ भने जति वादहरू छन् ती सबै वादहरू चाहिँ पुँजीवादको एन्टिथेसिसको रूपमा अथवा त्यसलाई काउन्टर गर्नलाई, त्यसलाई रेस्पोन्स गर्न लागेको. र पुँजीवादको एउटा अचम्मको चरित्र के छ भने यसलाई घरिघरि आफूलाई यसले रिइन्भेन्ट गर्छ त पुनर्परिभाषित गर्छ, यसले बढाउँदै लिएर जान्छ. अबको पुँजीवादको चुनौती भनेको के हो भने यसले टेक्नोलोजीको राइजलाई, अथोरिटेरियनिजमलाई, अधिनायकवादलाई कसरी नियन्त्रण गर्छ भन्ने हो. र तर के हो भने एकातिर जनता छ जो चाहिँ पुँजीको चाहिँ निर्माणका सन्दर्भमा सहभागिता छ तर उसको त्यसमा स्वामित्व छैन, होइन. त्यो वर्ग कसरी पुँजीवादसँग समन्वय गर्दै अथवा निगोसिएट गर्दै, सम्झौता गर्दै या त्यसलाई डिमान्ड गर्दै, अल पोलिटिक्स इज बेसिकली कन्टेन्सन एन्ड कोअपरेसन. सबै राजनीतिमा प्रतिरोध पनि हुन्छ र तपाईँको सहयोग पनि हुन्छ. र पुँजीवादको डेभलपमेन्टको सँगसँगै अहिले हामी जुन कालखण्डमा आइपुगेका छौँ त्यसले जुन किसिमको विभेद, त्यसले जुन किसिमको एलिनिएसन अथवा छुट्याउने किसिमको काम गर्छ त्यो हेर्नको निम्ति हरेक राज्य, हरेक समाजले, हरेक व्यवस्थाले आफ्नै किसिमको कोपिङ मेकानिजम, टेक्नोलोजीका सिफ्टका कारणले, प्रफिटको चेन्जका कारणले, इन्भाइरोमेन्टल क्राइसिसका कारणले, होइन, इन्भाइरोमेन्ट र क्यापिटलिजम सँगै जान सक्दैन, होइन, इन्भाइरोमेन्टलाई चाल, इन्भाइरोमेन्टल जुन क्याटास्ट्रोफिजहरू हामीले देखिरहेछौँ त्यससँग डिल गर्नको निम्ति पनि सामाजिक एकीकरण, सोलिडारिटी चाहिन्छ. र यो पुस्तकले आफ्नो किसिमबाट परिभाषित गरेर लिएर गएको छ. र एउटा पाठकको हैसियतले मैले बेल बाल बाल भन्ने गरेको छु, लेखकसँग तपाईँ पौठा जोरी खेल्नुपर्छ, लड्नै पर्छ, कहिलेकाहीँ आर्गुमेन्ट गर्नै पर्छ. र यसले मेरो ठाउँ, मेरो परिवेश, मेरो वरिपरिका विषयहरूलाई एक्सप्लेन गर्छ कि गर्दैन अथवा बताउँछ कि बताउँदैन, या मैले आफ्नो फ्रेमवर्कलाई चेन्ज गर्नुपर्छ भन्ने दृष्टिकोणबाट देख्छु. मलाई के लाग्छ भने सोसल डेमोक्रेसीको कन्सेप्ट, सोसल डेमोक्रेसी अन्तर्गत रहेर गरिने कुनै पनि सार्वजनिक नीतिका विचार विमर्शहरू अहिलेको एउटा वर्चस्वशाली पुँजीवादी व्यवस्थालाई कसरी हेर्ने, त्यसलाई कसरी च्यालेन्ज गर्ने, त्योभन्दा अल्टरनेटिभ सोचाइ छ कि छैन भन्ने हो. र अहिले हाम्रो समयको चुनौती, मैले अरू अघिल्लो पोस्टकास्टहरूमा पनि भन्ने गरेको छु, सबैभन्दा ठूलो चुनौती के हो भने क्यापिटलिजम र पपुलिजम, लोक रिजाइवाद र क्यापिटलिजम सँगसँगै जान थालेको छ. त्यो सबैभन्दा चुनौती विषय हो. अर्को महत्वपूर्ण चुनौती विषय सोसल डेमोक्रेसीको सन्दर्भमा बहुसंख्यकवादको मेजोरिटेरियनिजम अथवा बहुसंख्यकवाद, किनभने लोकतन्त्रले त्यसलाई अलिअलि मलजल दिन्छ, होइन, हु स्पिक्स फर द पिपल, कसले जनताका लागि बोल्छ भन्दा जनताले जसलाई भोट हाल्यो त्यसले बोल्छ. म एकफेर निर्वाचित भइसकेपछि अरूलाई बोल्न जरूरी छैन भन्ने किसिमको जुन भाव र चाहिँ परिस्थिति विश्वव्यापी रूपमा जुन इमर्ज गरिरहेको छ त्यसले गर्दाखेरि यो तीनवटा डिस्टिङ्क्ट एक्सपिरियन्सबाट, युरोपको हार्टल्यान्डबाट, पेरिफेरिजहरूबाट, रिजनल पावरहरूबाट जुन एक्सपेरिमेन्ट भइरहेको छ, डिफ्रेन्ट किसिमको चाहिँ तपाईँको प्रयोगहरू भइरहेको छ ती सामाजिक वर्गलाई, सामाजिक न्यायलाई कसरी हेर्ने हो र त्यसका चुनौतीहरू के हुन् भन्दाखेरि चाहिँ यो किताबले त्यो कुरा हामीलाई स्पष्ट पार्न मद्दत गर्दछ. यस विषयमा धेरै अरू विचारहरू, पुस्तकहरू पनि लेखिएका छन्. समय भएमा र हामीले यो कार्यक्रमलाई अगाडि बढाउँदै जाने सन्दर्भमा गर्छौँ. एउटै विचारलाई मात्रै पक्रेर चर्चा गर्ने मेरो मनसाय होइन, यसलाई विभिन्न पक्ष र कोणबाट हेर्ने जमर्को मैले गरेको छु. धन्यवाद.

0: एसई सकियो, अब रमाइलो सुरु भयो।
1: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
0: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
0: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
4: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज।
5: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 8 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

हिमाल पहाड़ तराई जोड़छौ सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट जिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा प्रदेश अस्पताल सुरक्षितबाट सेवा सुविधाहरू थपिँदै जनशक्ति अभावले सेवा दिन भने समस्या। गर्मी अझै केही दिन बढ़ने मौसम पूर्वानुमान महाशाखाको भनाई। सतर्कता अपनाउन सुझाव र भूटानलाई हराउँदै सात महिला च्याम्पियनशीपमा नेपालको विजयी शुरूआत। गर्मी अझ केही दिन बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अरू ठाउँको तुलनामा पश्चिम तराईमा गर्मी धेरै बढ़ेको छ भने लुम्बिनी र सुदूरपश्चिमका तराईका भेगमा तातो हावा र तातो लहर चल्ने महाशाखाले जनाएको छ। कडाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङसित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराईका केही जिल्लामा केही दिनदेखि बढ़िरहेको गर्मीले जनजीवन कष्टकर बनाएको छ भने तापक्रम बढ़ेपछि अस्पतालमा बिरामीको चाप समेत बढ़ेको छ। दिउँसोको तापक्रम 40 डिग्री सेल्सियसभन्दा माथि पुगेपछि पश्चिम तराईमा नेपालगंज, धनगढ़ी, रिपाई लगायतका क्षेत्रका बासिन्दा बढ़ी प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्मी बढ़ेका बेला पर्याप्त पानी पिउन र दिउँसो बाहिर सकेसम्म ननिस्कन पनि सुझाव दिएको छ। प्रदेश अस्पताल सुर्खेतमा विगतको तुलनामा सेवा सुविधाहरू बढ़दै गएका छन्। सेवा सुविधा वृद्धि भइरहेको भए पनि त्यही अनुपातमा जनशक्ति भने घट्दै गएको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालमा हुने विभिन्न आन्दोलनका नाममा चिकित्सकहरू असुरक्षित महसुस गर्दै बस्न नमानेपछि जनशक्ति घट्दै गएको अस्पतालले जनाएको छ। अहिले 150 शय्याको क्षमता भए पनि 300 शय्या संचालनमा रहेका छन् भने अस्पतालमा स्थायी पदपूर्ति 201 र विभिन्न करार ज्यालादारी र संस्था करारमा भने 331 गरी कुल 532 जना जनशक्ति छन्। यो जनशक्ति पनि अपुग भएको छ भने कतिपय विभागहरूमा चिकित्सक अभाव रहेको छ। प्रदेश अस्पतालका सूचना अधिकारी उपसचिव अनिता गेवालीले अस्पतालमा बिरामीका साथै प्रदान गरिने सेवाहरू बढ़दै गएको भए पनि अनुपातमा जनशक्ति कमी भइरहेको बताउनु भएको छ। उहाँले अहिले 150 शय्या भए पनि चापका कारण 300 शय्या सञ्चालन गर्नु परेको भन्दा अस्पतालका लागि आवश्यक जनशक्ति अझै पूरा नभएको बताउनु भएको छ। भूटानलाई हराउँदै नेपालले सात महिला च्याम्पियनशीपमा विजय शुरूआत गरेको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा भएको उद्घाटन खेलमा नेपालले भूटानलाई 1-0 गोल अन्तरले हराएको छ। नेपालका लागि गीता राणाले खेलको 23 मिनटमा गोल गरेर एक गोल गर्नुभयो भने प्रतियोगिताको समूह चरणमा नेपाल, भूटान र श्रीलंका रहेका छन्। अब नेपालले समूह चरणको अन्तिम खेलमा आउँदो आइतबार 17 गते श्रीलंकासँग खेल्नेछ। यस्तै सम्भावीमा साबिक विजेता बंगलादेश, भारत र मालदिव्स रहेका छन् भने समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल जेठ 23 गते हुनेछ। हवस् त, बिहान 8 बजेको भेरी हाइलाइट सकियो। बिहान 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डिलु रावत विदा हुन्छु। नमस्कार।

0: रेडियो भेरी एफएम
1: अहिले म त धेरै सन्तुष्टि छ आफ्नो पेसामा,
2: चित्त बुद्ध सबै कुरा छ।
1: अब पेसामा कहिले काहीँ घाटा नाफा त भइहाल्छ, तैपनि चित्त बुद्ध चाहिँ छ।
2: अनि यतिका धेरै कुराहरू गरिरहनु भएको छ, तरकारी छ, तरकारी चाहिँ नजिकै काठमाडौँतिरै पठाउनुहुन्छ कि के छ?
1: म आफै बेच्न जान्छु उहाँ साधो बाटो चापा गाउँ चोट के खुमलतार भन्ने ठाउँमा लगेर आफैले बेच्ने सस्तो मस्तोमा भए पनि। अब त्यहाँको मान्छेले ताजा ताजा भन्छ, हामी अनि एक छिमे जान्छ अनि खाएर बेचेर अनि आएर आउँछ अनि बाबु स्कुल लानु ल ठिक आइपुगिसके हुन्छ।
2: तरकारी आफै लानु हुँदो रहेछ अनि बाख्राहरू चाहिँ मान्छेहरू लिन आउँछन् कि कस्तो?
1: बाख्राहरू चाहिँ यहीँ बेच्ने बाटे, पहिला त बुङ्गुरहरू पनि सबै बेच्ने गर्थ्यो, अहिले चाहिँ हामीले पसल राखेको छ मासु पसल, अहिले चाहिँ हामीले यहीँ मात्रै काटेर पठाउँछ।
2: बालाजु मासु पसल राख्नु भएको छ
1: मित्रनगर चोकभित्र ठ्याक्क
2: बस पार्क नजिकै।
1: हजुर बस पार्क नजिकै भने नि।
2: अनि कस्तो छ नि व्यवसाय? अब अलिकति व्यवसाय गरिसकेपछि त खर्चको पनि कुराकानीहरू आउँछ होइन, तरकारीको अनि तरकारी कति जग्गामा लगाउनु भएको छ अनि अरू पनि जति पनि यो बङ्गुरदेखि लिएर गाईको कुरा कति क्षेत्रमा गर्नु भएको छ?
1: हाम्रो चाहिँ खासमा यो हामीले अहिले व्यवसाय गरिराखेको चाहिँ 3 रुपियाँ जग्गामा, अब तरकारी सरकारी लगाउने बङ्गुरसँग पाल्ने त्यस्तो चलि राखेको छ।
2: 3 रुपियाँ जग्गामा भाडामा कि आफ्नो भाडामा कति?
1: महिना हाम्रो चाहिँ वर्षको 90-95 त्यस्तो पर जान्छ।
2: 3 रुपियाँ जग्गामा 90-95 हजार रुपियाँ वार्षिक भाडा तिरेर गरिरहनु भएको छ। अनि बुङ्गुरकोदेखि लिएर खसीको आफ्नै मासु पसलमा लगेर पठाउनुहुन्छ अनि कुखुराहरू पनि पठाउनुहुन्छ होला भएको छ?
1: हामीले अहिलेसम्म चाहिँ आफ्नै पसलमा पठाएको थिएन, अब चाहिँ कुखुराको मासु पनि राखेको छ, त्यही भएर अब चाहिँ पठाउँछ होला।
2: गाई एउटा मात्रै रहेछ, गाईको गाईको चाहिँ दुध व्यवसाय गर्नु भएको छ कि आफ्नो लागि मात्रै हो?
1: होइन, यो गाई चाहिँ भर्खर भर्खरै पाले हो, बाबुलाई दुध खुवाउनको लागि भनेर।
2: व्यवसाय भनेपछि आफ्नो लागि मात्रै प्रयोग भइरहेको छ अहिलेसम्म, व्यावसायिक तरिकाले गर्नु भएको छैन गाईको?
1: व्यावसायिक रूपले चाहिँ गरेको छैन, अब यहीँ अब आफूले अब तरकारी सरकारी उब्जनेको अब त्यो घाँस पातहरू खुवाउनलाई मोलझोल गर्नको लागि
2: अहिलेसम्म।
1: दुध पनि अब बच्चालाई नि खुवाउनु पर्यो, अब किनेर खानुभन्दा आफ्नै घरमा पालेर खाने भनेर पालेको छ।
2: यो हाम्रो समाजमा चाहिँ रोजगारी पाइएन अनि नेपालमा बसेर राम्रो कमाइ भएन भन्दै महिलाहरू पनि सबै महिला भएको भएर महिलाहरू पनि पछिल्लो समय विदेश जाने त्यो डर बढ्या छ कि आजभोलि, तपाईँलाई त्यस्तो सोच आयो कि आएन विदेश जानुपर्छ कि भन्ने खालको?
1: खै म त अस्ति नै त गएन, आउनु झन् किन जाला, त्यसो त म त विदेश जान्छु त जस्तो त भएको छैन अहिलेसम्म।
2: अहिलेसम्म सोच्नु नै भएको छैन, जानु पनि मन लागेको छैन?
1: छैन, अब मेरो बुवा पनि विदेश नै हुनुहुन्छ अनि अब छोरी मान्छेहरू विदेश जानु हुँदैन, अब यहीँ नेपालमै बसेर केही गर्नुपर्छ भन्नुहुन्छ।
2: तपाईँ त पैसा पनि कमाइरहनु भएको छ, आफ्नो व्यवसाय पनि गरिरहनु भएको छ, अर्काको भन्दा आफ्नो गर्नु ठिक भनेर पनि भन्नुभएको।
1: जति अब 5-10 रुपियाँ भयो भने आफ्नै आफ्नो भने आफ्नै हुन्छ कि, जस्तो भए पनि अरूकोमा अब कति भनाइ खानुपर्छ, समयमा पुग्नु पर्यो, बच्चाको आमा अब अरूकोमा गर्नु धेरै गाह्रो हुन्छ, आफ्नो भनेको म यतिखेर गर्छु, मेरो बच्चालाई यतिखेर टाइम दिन्छु भन्यो भने धेरै सकिन्छ कि।
2: समाजमा हुन त अब यो घर परिवारमा अझै पनि हाम्रोतिर त्यो छोरा मान्छे नै माथि भन्ने बुझाइ छ अझै पनि होइन, छोरी मान्छेले पैसा कमाउँदा चाहिँ आफूलाई कस्तो लाग्दो रहेछ?
1: म त म आफै कमाउने, म आफै रमाउने, म आफै खर्च गर्ने भएर होला, पहिल्यैदेखि नै त्यस्तो। म त बिहे नगर्दाखेरि पनि म आफै अब पढ्दै काम गर्दै पढ्दै भएर मलाई त्यो उनी भएन, त्यस्तो कमाउँथ्यो अनि अहिले पनि अब मेरो अब कसैले दिने भन्ने आशा छैन, म आफै कमाउने, म त बिहान उठेदेखिको बेलुकासम्मै खटिहाल्छु, म एक्लैले गर्ने हो यो सबै
2: एक्लै
1: एक्लै तरकारी पनि म आफै हेर्ने, बेच्न पनि म आफै जाने, बंगुर लाब बिहान बेलुका खानेकुरा खुवाउने सफा गर्ने कुखुरा हाँस बाख्रा सबैलाई म आफैले हेर्छु कहिले कहिले काहीँ अब अहिले त पहिला त सासु मम्मी पनि हुनुहुन्थ्यो पहिला त ससुरा बुवा पनि हुनुहुन्थ्यो ससुरा बुवा पनि अब गाउँमा अब आफूले आफ्नो जग्गाहरू बाजो हुन्छ भनेर गाउँ जानुभयो अनि सासु मम्मी पनि अब के आफूले अब पालेको चिजलाई अब किन अरूलाई फेरि पठाउने होइन अब सस्तो मस्तो भए पनि आफूले राखेर रा, अब त्यही त्यही अलिअलि मुनाफा कमाएर बेच्ने भनेर मम्मी पनि पसल खुलाएर बस्नुभयो अहिले चाहिँ म एक्लै छु
2: गाह्रो भएको छैन काम गर्दा
1: त्यस्तो गाह्रो भने चाहिँ छैन अब गाह्रो र सजिलो भनेको त आफ्नो आफ्नो आफूले आफूले सोचाइ मात्र हो कि त्यो त्यो चाहिँ अब काम अब खै मलाई चाहिँ त्यस्तो गाह्रो भएको जस्तो भएको छैन
2: आफै कमायो आफै रमायो होइन आफ्नै देशमा बस्यो
1: धेरै सन्तुष्टि
2: परिवारसँग बस्यो त्यो नै ठुलो कुरा
1: अब आफ्नो काम भने अब बच्चालाई अब मैले यतिखेर मैले यति काम सकेपछि म यतिखेर बच्चालाई यति टाइम दिन्छु भन्ने हुन्छ अब अरूको काम गरेपछि अब त्यो हुँदैन अब म यस्तो ठाउँमा जाने छ है आज भनेपछि अब बिहान नै कामसाम अलि बरु छिटै हुने काम गर्ने अब दिउनुभयो त फेरि भइगयो त्यस्तो हुन्छ अरूको काममा त्यस्तो हुँदैन फेरि त्यही अनि म त धेरै सन्तुष्टि छ
2: अनि आमाले भन्नुभयो भर्खर सानो छँदाखेरि पनि 43,000 महिनामा कमाउँथे आजभोलि चाहिँ छोरीले कति कमाउनुहुन्छ
1: हाम्रो चाहिँ अब तरकारी बेच्न गयो भने अलिअलि अब आफूलाई खर्च भइहाल्छ बुङ्गुरबाट भनेको अब वर्षमा आउने चिज हो अब ठिकै आउँछ आफूले परिश्रम गरेको अनुसार आइहाल्छ नि
2: वर्षको 95,000 90,000 त लिजको भाडा तिर्नै पर्यो होइन खाना खर्च गर्नु पर्यो बाबुलाई स्कुल पढाउनु पठाउनु पर्छ होइन पढाउनु पर्यो लुगा कपडा चाडपर्व आउँछ गर्दाखेरि अन्दाजी नेपालमै बसेर भन्दाखेरि विदेशमा गएको जति आउँदो रहेछ कि हुन त विदेशमा कति आउँछ भन्ने कुरो ठ्याक्कै थाहा नहुँदा
1: हामी गइरहे होइन अब त्यो त मलाई के थाहा छैन विदेशबाट कति आउँछ कस्तो दुःख हुन्छ कि सुख हुन्छ त्यो त केही थाहा छैन अब म त अब विदेशमा गएर नि अब गरेर खान सक्दैन होला अहिले नेपालमै अब मेरो सासु ससुराले अब बाटो देखाइरहेको छ अब यत्रो अब 4-5 वर्ष त यही बाटोमा लागिसक्यो अब किन अब त झन् यही पेसामै त आबद्ध हुने होला
2: वर्षमा हिसाब गर्दाखेरि केही नभए पनि 12-15 लाख त आउँछ होला सबै गर्दाखेरि तरकारीदेखि बङ्गुर कुखुरा अनि बाख्रा गर्दाखेरि
1: 10-15 लाख त त्यस्तो त हुँदैछ होला
2: त्यो त राम्रै हो नि
1: अब लगानी अब खर्च गरेको अनुसार नै अब ठिकै हुन्छ भनौँ
2: अनि जति पनि विशेष गरी महिलाहरू हुनुहुन्छ होइन तपाईँ त एउटा उदाहरणीय पात्र आफैले काम गर्नु भएको छ आफैले त्यसको सदुपयोग गरिरहनु भएको छ खुसी भएर बस्नु भएको छ जसले यहाँ अवसर छैन भन्नुहुन्छ जो वैदेशिक रोजगारीमा जान खोज्नु भएको छ उहाँहरूलाई चाहिँ एउटा महिला भएर भन्दाखेरि व्यावसायिक भने अझै व्यावसायिक महिला भएर भन्दाखेरि के भन्नुहुन्छ
1: अब अरूको देशमा गएर अब पसिना बगाउनु भन्दा आफ्नै देशमा अब थोरै सानो भए पनि अब अलिअलि खाने अब मिठै मसिनो भए पनि अब नमिठोलाई नि मिठो मानेर खाएर आफ्नै देशमा गऱ्यो भने आफू अब यहीँकै हावापानीमा घुलमिल हुन्छ अब पछि आएर विदेश गएर पछि आएर के गर्ने भन्ने हुन्छ होइन अब उमेर हुँदाखेरि त पैसा कमाउँछ नकमाउने होइन कमाउने हुन्छ अब त्यो फेरि पछि अब बुढेसकालमा आएर नै यहाँ नेपालमा आएर के गर्ने भन्ने हुन्छ पहिल्यैदेखि नै अब योजना बनाएर अब काम गरिराख्यो भने त अब म यस यही पेसामा आबद्ध भएर अब कहिले घाटा होला कहिले नाफा होला तर सन्तुष्टि लिएर बस्यो भने चाहिँ नेपालमै सही लाग्छ मलाई त यही देशमा गएर खानुपर्छ जस्तो लाग्छ
2: जे गरे पनि आफ्नै देशमा बस्ने आफ्नै देशमा बाँच्ने यही गर्ने
1: उहाँ गएर नि अब अरूको देशमा गएर अब कति पसिना बगाएर अब कति मान्छे मरिरहेछ भन्छ कसैले कुटपिट गरेर मलाई यस्तो भयो भनेर मिडियामा अब टिकटकतिर फेरि युट्युबतिर हालिरहेको हुन्छ नि त भिडियो हेरेर म त त्यस्तो देखेर नि कस्तो डर लाग्छ के म त कहिले घर छोडेर नहिँडेको भएर होला एकदम डर लाग्छ आफ्नो भने त धेरै आफ्नो हो नि हरेक समयमा अब म यस्तो गर्छु म यस्तो गरेर जान्छु भन्यो भने पाइयो अरूको काममा त अब धेरै गाह्रो हुन्छ तर छोरी मान्छेले अब आफ्नो ठाउँमा बसेर काम गरेको धेरै राम्रो हो
3: उहाँ हुनुहुन्थ्यो ललितपुर बुङ्गमतीमा कृषि र पशुपालनमा रमाइरहेकी 30 वर्षीय रमिला पुन मगर हामी कार्यक्रम देश परदेशमा छौं कार्यक्रममा हामी स्वदेशमै सम्भावना देखेर संघर्ष मेहनत र आत्मविश्वासका साथ सफल भएकाहरूको अनुभव सुनिरहेका छौं। अब बुङ्गमतीमै 3 वर्षदेखि गाई फार्म सञ्चालन गरिरहनुभएका स्थानीय प्रशान्त केसीको अनुभव सुनौ।
4: नमस्कार। भर्खर सुरु मैले चाहिँ तपाईँको मसिना पाडाबाट सुरु गरेको अनि पहिले तपाईँको लकडाउनमा अर्थ काम गर्ने अर्थ काम नभएको कारणले गर्दाखेरि लकडाउनमा चाहिँ पाडाबाट सुरु गरेको 2 पाडाबाट सुरु गरेको अहिले तपाईँको 18 वटा छन्।
3: अनि गाई फार्मतिर चाहिँ आकर्षण कसरी बढ्यो?
4: तपाईँको अब भन्दै गर्दा अब 2 पाडा तपाईँको चाहिँ 20,000 दुईटा पाडा ल्याएँ त्यो पाडालाई बेच बढाइ हुँदै बढाइ गरेर बेचबिखन गर्दाखेरि तपाईँको 70,000 रुपियाँ आयो। त्यो 70,000 रुपियाँ चाहिँ अब होइन एउटा दुनु गाई पाल्नु पर्यो भनेर गाई किने त्यो गाईबाट लगभग तपाईँको 1.5 लाख रुपियाँ जस्तो फाइदा भयो दुधबाट 5-6 महिनामा अनि त्यहीँबाट चाहिँ मैले भैँसी पाल्न सुरु गरेँ। गाईको चाहिँ फ्याट कमाउने भैँसीको फ्याट बढाउने भनेपछि अब तपाईँको चाहिँ भैँसीबाट चाहिँ डबलै हुन्छ भन्ने लागेर 2 भैँसी हाले सुरुमा अनि 2 भैँसीबाट अहिले गर्दै जाँदा अहिले 18 वटा छन्।
3: ए भैँसी मात्रै 18 वटा?
4: गाई 5 वटा अरू बाँकी भैँसी
3: 13 वटा
4: भैँसी
3: छन्। भनेपछि व्यवसाय कस्तो छ?
4: व्यवसाय ठिकै छ है। अब अरू चाहिँ भैँसीबाट भैँसी पालनबाट भएन यस्तो यति डुबी उति डुबी भन्छन् तर गर्ने तरिकाबाट पनि भर पर्ने कुराहरू
3: जग्गा पनि लिएरै गर्नुभएको?
4: हजुर मेरो तपाईँको भाडाको जग्गा 5 रुपियाँ छ अनि घाँस लगाउनको लागि 7 रुपियाँमा पोहोरको वर्ष 7 रुपियाँमा जैसरा हिउँदको लागि अब उहाँहरूले अब गर्नु हिउँदको बारे केही दिनु पर्दैन गर्नु भनेर त्यो चाहिँ भाडा तिर्न परेपछि अब धेरै सजिलो हुने क्या। भाडा तिर्नु पऱ्यो 7 रुपियाँको तपाईँको 15 का दरले नै भाडा तिर्नु भने लगभग 1 लाख रुपियाँ पर्छ
3: होइन
4: त्यो 1 लाख रुपियाँ भने नि अब अहिले अब ल गएर भने दिएको ठाउँमा त्यति पुग्यो।
3: कति छ त्यो जग्गा मतलब खर्च चाहिँ भाडा साडा तिर्दाखेरि?
4: भाडा साडा यतापट्टि तिर्दाखेरि खर्च तपाईँको महिनामा 1.5 लाखको आमदानी हुन्छ भने तपाईँको 1 लाख जति खर्च हुन्छ।
3: 1 लाख जति खर्च हुन्छ बाँकी बचत भने
4: 50,000
3: अनि अरू पनि केही गर्नुहुन्छ कि?
4: अरू बाहिरी अरू अरू काम पनि गर्छु।
3: भन्नु मिल्छ?
4: मिल्छ।
3: के गर्नु?
4: म च्याउमा काम गर्छु।
3: खेती पनि हजुर पछि गर्नुभएको च्याउ खेती कि यो पहिला गर्नुभयो?
4: पहिले यो गरेको च्याउ खेती चाहिँ आफ्नो भर्खर चरा सरा बनाएर सुरु गर्दैछु त्यो पनि अर्को काम गरेर अनि अब त्यहीँबाट चाहिँ अब भनौँ न अब हामीले अब चाहिँ तपाईँको चाहिँ व्यवसाय गर्दाखेरि अब आफ्नो लगानी हुन्न अब बाहिर अरूको काम गरेर अनि त्यसबाट गर्ने त्यहाँबाट आएको तलबले चाहिँ अनि बाँस किन्ने प्लास्टिक किन्ने टरो मेन्टल गर्ने त्यो गरिरहेको छु।
3: आफ्नो समय राम्रो भएपछि त त्यसबाट अर्को सुरु गर्नु
4: त्यही
3: भन्नु पर्यो नि त। पहिला दुध व्यवसायबाट राम्रै नाफा भयो
4: हजुर
3: त्यसपछि
4: त्यसपछि अनि अब एउटा मात्रै व्यवसायले पुगेन होइन अब भैँसी पानीहरू मैले जो जति देखाएको छु नि घाटा भयो अब चाहिँ नाफा भएन अब चाहिँ भैँसीबाट डुबियो यहाँ त्यहाँ यसो उसो भन्नुहुन्छ तर त्यो चाहिँ होइन रहेछ मान्छेले गरेर नजाने तपाईँको भैँसी कि एउटा भैँसीलाई अब 1.5-2 लाख रुपियाँ हालेर ल्यायो तपाईँको 3-4 महिनामा दुध अब समग्र नभएपछि त्यो 3-4 महिना त हामी दुध दिने 3-4 महिना भैँसी थाल्यो अनि त्यो भैँसी पठाइदिउँ तपाईँको 3-4 महिनामा कुखुरालाई खुवाउनु पर्यो त्यो साँगुडी त कुरै छैन उल्टो घाटा त्यसरी चाहिँ घाटा भएर मान्छेहरू धेरै बाहिर भागेका पनि अवस्थाहरू धेरै छन् क्या अब विदेशहरू लागेका छन् अब भागेर रातारात अब गोठ बेच्ने अब वस्तु बेच्ने होइन अब जति आउँछ त्यति जति विदेशतिर लाग्नेहरू पनि धेरै छन् तर त्यसमा चाहिँ मेरो लागि मेहनत कम भएको हो कि भन्ने लागिरहेको छ।
3: तपाईँले चाहिँ यसबाट नाफा गरेर चाहिँ
4: नाफा चाहिँ नाफै छ है अहिलेसम्मको तुलनामा
3: त्यसपछि च्याउ खेती
4: हजुर त्यसपछि
3: त्यसपछि पनि त अरू पनि त हुन्छ
4: पछि पछि तरकारी हुनसक्छ
3: तरकारी अहिले चाहिँ गर्नुभएको छ
4: अहिले पनि छ
3: अहिले पनि छ
4: अहिले पनि छ
3: धेरै थोरै
4: थोरै भयो भनौँ न अब यसो अलिअलि अब तपाईँको व्यापारीले आएर किन्दाखेरि अब सस्तो अब आफूले बजार व्यवस्थापन गरेर बेच्ने हुन्छ ठिकै छ।
3: तरकारी चाहिँ कतिमा लगाउनु भएको छ?
4: तरकारी 2 रुपियाँ
3: 2 रुपियाँमा आफै आएर लैजान्छन् होला
4: हजुर अब कोही अब चाहिँ घरको लागि किन्न आउनुहुन्छ त्यस्तै छ तर व्यवसायको लागि यता ठिक
3: मान्छेहरू अलिकति राम्रो भनौँ न भविष्यको लागि बच्चा बच्चीहरूको लागि नै भनौँ न सहर छिर्छन् गाउँ छोडेर सहर छिरेका हुन्छन् तर कतिपयले चाहिँ मेसो नपाएका पनि हुन्छन् कसरी काम गर्ने तर तपाईँले चाहिँ छुट्टै तरिकाले काम गर्नुभएको रहेछ के सिक्नुपर्छ जस्तो लाग्छ?
4: अब हाम्रो चाहिँ अब मेरो चाहिँ अहिलेसम्म आफै लगानीमा भनौँ न अब सरकारी संघ संस्थाबाट लोन सुन गरेर आफैले गरेछु, अब चाहिँ अनुदानको लागि आउँछ भन्नुहुन्छ होइन। अब फर्म दर्ता यतापट्टि गर्ने यो पनि धुरी भएर अब महानगरपालिकाले फर्म दर्ता गर्न नदिने नियम रहेछ होइन। अब गाउँकोले एक नेता नहुने त्यो भएर नि अलि आफ्नै लगानीमा अरूको ज्याला पनि गरेर भयो भने आफ्नो व्यवसायलाई चाहिँ बढाउँछु हुर्काउँछु भन्ने लागिरहेको छ।
2: 28 वर्षको हुनुहुन्छ
4: हजुर,
2: बागमतीमा पनि त के गर्न सकिन्थ्यो होला, यहाँ त गरिँदो रहेछ।
4: बागमतीमा नि गर्न सकिने नसकिने त होइन, अब बाख्रा पालन पनि राम्रै हुन्छ, तपाईँको चाहिँ खेती अरू पनि केराहरू हुन्छ, बोट बिरुवाहरू, अब उहाँ गाउँमा बुढाले हेरिरहनु भएको छ, उहाँ नि छ, नभएको त होइन। अब तपाईँको चाहिँ 28 पनि जग्गा छ, अनि अब त्यो यता चाहिँ बच्चा पढाउनको लागि खासै अब इङ्ग्लिसमा कमी कमजोरी भएको कारणले गर्दाखेरि बच्चाको लागि यता
2: बच्चाहरूको भविष्यको लागि सेटल भयो
4: हजुर।
2: अनि नाफाको कुराकानी गर्न मन लाग्यो, तरकारी त अघि त मैले गाई मात्रै दुध मात्रै भने के छ सबैबाट चाहिँ कति आउँछ त्यो सोध्नु पर्यो।
4: तरकारी खासै मैले अब अलि अलि गरेर गरेको छु, अब जेस घर खर्चलाई धानेछ भन्नु,
2: तरकारीको मात्रै घर खर्च धान्छ तरकारीले मात्रै, यतापट्टिको त बस्छ त्यो
4: यताको बस्छ
2: झन्डै 50,000 महिनाको लग्न आफै
4: राम्रोसँग। तपाईँको भनौँ अब यो सिजन भनेको तपाईँको काउलीहरू अब टनेलाको व्यवस्था छैन होइन, अब लगानी गर्न नसक जस्तो भन्नुपर्छ त्यसलाई चाहिँ, अब सिजन अनुसारको तरकारी लगाएर पनि मलाई घर खर्चले पुगेछ सर, बचत यिनलाई खुवाएर रहेको बचत भनौँ न।
2: बचत मात्रै कति
4: बचत मात्रै तपाईँको महिनामा तरकारी यताउति सबैले गर्दाखेरि लगभग 60-65 हजारको हाराहारी
2: हुन्छ। के भन्नुहुन्छ अरूलाई?
4: होइन त्यो गर्ने तरिका नभएर पनि हुनसक्छ होइन, एक कुरो। अर्को कुरो तपाईँको चाहिँ के हुन्छ भने रासायनिक मल बढी प्रयोग गरिदिने, अनि तपाईँको कम्पोस्ट मलहरू वस्तुको मलहरू चाहिँ कम गरिदिने भएर पनि त्यस्तो हुनसक्छ। तपाईँको हावापानी अब यहाँको माटोलाई चाहिँ तपाईँको के छ भने एक वर्ष त केही आम्दानी नै हुँदैन तरकारी लगाउँदा नि, तपाईँको त्यो माटोमा भएको सबै अब हुनु पनि किटाणु नष्ट पारिसकिहाल्छ त्यसले, अनि तपाईँको एक वर्ष मल हाल्दा अर्को वर्षदेखि चाहिँ एकदम राम्रो आम्दानी हुन्छ।
2: अनि खाना उसमा कतिको सजिलो छ?
4: ठिकै छ,
2: राम्रै छ,
4: राम्रै छ,
2: त्यति समस्या छैन। हामी त भन्छ नि नेपालमा कामको अवसर छैन, विदेश जानुपर्छ, विदेश गएर पैसा बचत पनि हुँदो रहेछ भनिन्छ, के लाग्छ?
4: मैले पनि आजभन्दा 10 वर्ष अगाडि कुरो गर्नुपर्छ है, तपाईँको लगभग 68 सालतिर मैले चाहिँ पासपोर्ट बनाएर पासपोर्ट अहिले चाहिँ सिरानीहरूले सुतिरहेको छु, विदेश जान भनेर तपाईँको चाहिँ पासपोर्ट एप्लाई गर भनेर मेन पावर गएँ, अनि त्यहाँ साथीहरू विदेशबाट आउने साथीहरू दोहोऱ्याएर प्रोसेसरले पनि भेट्यो, अब कोही चाहिँ अब तपाईँको भर्खर आएको पनि भेट्यो कि, अब मेन पावरले यति छ्यो यसो गर्यो उहाँ यो कामलाई भनेर पठायो, यो काम चाहिँ यस्तो गर्नु पर्यो भने कसैले भने अब टोयलेटको दिनरात तपाईँको 24 घन्टा टोयलेट सोध्नुपर्ने अवस्था होइन, त्यही गर्नु त यी नेपालमा फलिहाल्छ नि होइन, अर्का देश गएर टोयलेटै सोध्नु पर्ने, भर्खरै सोध्नु पर्ने होइन, बाख्रै चराउनु पर्ने, घाँसै काट्नु, अर्का देश किन्दैन, आफ्नो देशमा छ नि। तपाईँको चाहिँ मसिना पालाहरू चाहिँ तपाईँको 50-60 वटा पालेर मजासँग चाहिँ विदेशमा जसरी यहाँ खटेर गऱ्यो भने त यहीँबाट हुन्छ नि, तपाईँको 6 महिना मात्र पालिनु भने त पाडाबाट तपाईँको टेबल फाइदा हुन्छ नि,
2: गाउँमा झन् गर्न सकियो भने
4: गाउँमा, अब गाउँमा चाहिँ तपाईँको के हुन्छ घाँसपात हुन्छ, जङ्गल हुन्छ, अब आफ्नै एरियामा पनि घाँस हुन्छ, अब मेरै गाउँमा गर्ने हो भने यो बगेरना भैँसी तपाईँको बगेरना चाहिँ यो थारा पाडा पोहीहरू लगेर पाल्ने राँगासँग पाल्ने हो भने तपाईँको वर्षमा 5 लाखको आमदानी गर्न सकिन्छ
2: मजाले। अनि विदेश जानेहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
4: विदेश जानेहरू चाहिँ यो नेपालमा चाहिँ एउटा बुढापाकाले उहाँ भन्छ नि सुकुल गुन्डा, नेपालमा सुकुल गुन्डा उहाँ गएर चाहिँ के झुन्डा भन्थ्यो, एउटा त्यस्तै हो,
2: अवसर चाहिँ नेपालमा नभएको भयो,
4: नभएको होइन
2: सर,
4: यो गर्ने सिस्टम नभएको, सिस्टम नभएको, र अर्को कुरो सरकारको नियम नभएको राम्रो, तपाईँको अब बैङ्कहरूले कृषिलाई भनेर लोन दिए भन्छ होइन, कृषिलाई अनुदान भनेको छ, प्रदेशको अनुदान भनेको छ, अब चाहिँ बैङ्कले अब अनुदानको लागि यति दिए भनेको छ, अब सरकारी सङ्घ संस्था यति भनेको छ, त्यहाँ चाहिँ के छ भने तपाईँको ठुला बडा अब त्यही भित्रका मान्छेहरूले नि नेताहरूले अब जसको फर्म छैन, जसले व्यवसायकै गरे होइन, उसले अन्न ल्याएर खाइरहेछ, जो व्यवसाय गर्छ नि त्यो मान्छे चाहिँ तलको तल मात्रै छ, उसले पाएको छैन क्या।
3: उहाँ हुनुहुन्थ्यो ललितपुरको बुङ्गमतीमा 3 वर्षदेखि गाई फार्म सञ्चालन गरिरहनु भएका स्थानीय प्रशान्त केसी। कार्यक्रम देश परदेशमा हामी स्वदेशमै सम्भावना देखेर संघर्ष, मेहनत र आत्मविश्वासका साथ सफल भइरहेकाहरूको अनुभव सुनिरहेका छौ। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
5: Michelin, Michelin. Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires are awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
6: Safety!
5: Michelin, Michelin. Michelin.
7: World's number one tire brand.
8: Classic Tech 16th anniversary offer. Jati ma chahiyo, teti ma payo. Budget ra package tapai kai rozai ko. Abo internet TV ra Wi-Fi 6 router pani teti mai paincha. Classic Tech ko kunai pani plan kharid ma harek hafta 3 jana lai 3 mahina internet bonus ra masik 1 jana lai ru 12000 ko internet bonus. Samparka 9801004477. Classic Tech. Jati ma chahiyo.
9: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
10: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
9: हाम्रा सेवाहरू:
10: ओपिडी सेवा,
9: विशेषज्ञ ओपिडी सेवा,
10: निशुल्क औषधि वितरण,
9: सशुल्क फार्मेसी सेवा,
10: फिजियोथेरापी सेवा,
9: अकुपंचर सेवा,
10: योग परामर्श सेवा,
9: क्रियाकल्प सेवा,
10: पूर्वकर्म पञ्चकर्म सेवा,
9: छार सूत्र सेवा,
10: जलौका सेवा,
9: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
10: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
9: विस्तृत जानकारीका लागि
10: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-6690, 98514-2463।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्कमा तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाई आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आय आर्जन गर्ने अनेक उपाय छन्। पैसा कमाउने चाहना मात्रै भएर हुँदैन, सही समयमा सही योजना र फरक सोच पनि आवश्यक हुन्छ। विदेश गएर दुःख गरेर मात्रै सफल भइन्छ भन्ने सोच बदलिनुपर्छ। आज धेरै मानिस अवसरको खोजीमा गाउँ छोडेर शहर पुगेका छन्। यस्तो अवस्थामा घरकै स्वाद खोज्ने चाहनालाई अवसरमा बदल्दै आमा छोरी अचारले रैथाने परिकारलाई बजारसम्म पुर्याएको छ। आमाको सिप, छोरीको सोच र परिवारको मेहनतले शुरू भएको यो प्रयास आज सफल व्यवसाय बनेको छ। अब पाल्पाको रामदी पिपल डाँडा स्थायी घर भई हाल काठमाण्डुको अनामनगरमा बस्दै आमा छोरी अचार सञ्चालन गरिरहनुभएका अर्याल परिवारका निरज अर्यालसँगको कुराकानी सुनौ।
2: थ्याङ्क यू भेरी मच, नमस्ते।
1: सुरुमा यो आमा छोरी अचार भनेको के हो, कसरी शुरू भयो, यसको अलिकति पृष्ठभूमि बताइदिनुहोस् न।
2: हजुर, यो आमा छोरी अचार अब तपाईँले नामबाटै थाहा भइसक्नुभयो होला। आमा र छोरी मिलेर स्टार्ट गर्नुभएको एउटा व्यवसाय हो। यो चाहिँ कोभिडको समयमा मेरो दिदीले चाहिँ मम्मीले यस्तै अचार बनाउनु भएको थियो घरमा खानाको लागि। अनि दिदीले के भन्नुभयो नि, ल मम्मी यही अचार अब बेचेर केही गरौँ न त भन्ने एउटा भिजनले स्टार्ट भएको चिज हो। घरकै अब किचनमा बनेको चिजलाई चाहिँ हामीले यो बजारमा लिएर आएर अब केही गरौँ कि भन्ने आश गरेर हामीले स्टार्ट गरेको हो। खास गरी अब 5-6 वर्ष भयो। अब खास गरी म अब यसरी मार्केटमा हिँड्न लागेको चाहिँ तपाईँको धेरै भएको छैन, 1-1.5 वर्ष भयो होइन। नत्र हाम्रो चाहिँ खालि सीमितमा मात्रै थियो, अहिले चाहिँ के भएको छ भने अनलाइनमा छ। अब ठाउँ ठाउँमा जहाँ स्टल हुन्छ त्यहाँ पनि राख्न थालेका छौँ हामीले। यस्तै भइरहेको छ।
1: घरमा आफूले जसरी आफ्नो लागि प्रयोगको लागि तपाईँहरू उत्पादन गर्नुभएको थियो, त्यसैलाई नै अलिकति व्यावसायिक तरिकाले अरूको लागि पनि अरूले पनि घरको स्वाद लिउन् भन्ने सोचलाई चाहिँ तपाईँहरू सुरु गर्नु।
2: हजुर हजुर, यो खास गरीमा त्यही हो। घरमै अब बस्दा बस्दै आएको चिज आइडिया हो। अब घरमा पनि अब हामीले मम्मीले बनाएको हातको खा सबैलाई त मिठो लाग्छ नि त। अब हुनुहुन्छ नि, अब विदेशमा हुनुहुन्छ कोही, अब तपाईँले भन्नुभयो नि पाल्पा छोडेर यहाँ काठमाडौँमा आएका हुनुहुन्छ, उहाँहरूले चाहिँ आफ्नो मम्मीले बनाएको आमाले बनाएको स्वाद चाहिँ यो डिफ्रेन्ट टाइपको प्रडक्ट हो हाम्रो चाहिँ होइन। यो गालेको अचार चाहिँ होइन, तर यो एज अ तरकारी सर पनि खान मिल्छ कि। अब अहिले काठमाडौँको अवस्था के छ भने बिजी लाग्छ नि त है, दाल पकायो त्यसपछि तरकारी बनाउनु पनि टाइम चाहिन्छ। त्यसको सट्टामा के गरौँ भने यही अचार हाल्यो, 1 चम्चा 2 चम्चा हाल्यो भने मजाले तरकारी काम पनि पुग्छ भन्ने हिसाबले चाहिँ हामीले चाहिँ यो स्टार्ट गरेको हो। खास गरी
1: यसको लागि आमाले जुन एउटा गाउँकै परिवेशमा जसरी उहाँले सिक्नु भएको छ त्यसलाई अगाडि बढाउनु भएको हो कि उहाँले अन्त तालिम लिनुभयो कि कस्तो हो?
2: ए होइन होइन, यो चाहिँ मेरो मम्मीले आफैले थाहा भएको चिज बनाउनु भएको, कहीँबाट कुनै तरिकाको चाहिँ तालिम पनि लिनुभएको छैन। यो चाहिँ त्यही भएर पनि यो नयाँ डिफ्रेन्ट प्रडक्ट छ भन्ने मलाई विश्वास छ। हजुर, अब सबैले के गर्नुहुन्छ भने तालिम लिएर गरेको हुनुहुन्छ, तर मेरो मम्मीले चाहिँ कुनै प्रकारको तालिम लिनु भएको होइन। आफूले हामीलाई सानो बेलामा बच्चा बेलामा जसरी पकाएर जे पकाएर खिलाउनु भयो त्यसरी नै हामीले डब्बामा तपाईँको अगाडि पेस गरेका छौँ।
1: तपाईँको घरभित्रको स्वाद अहिले तपाईँले घरभित्र मात्रै सीमित राख्नु भएको छैन, बाहिर पनि वितरण गर्नुहुन्छ,
2: यहाँबाट विदेश पनि लिएर जानुहुन्छ होइन। उहाँ विदेशबाट मगाउनुहोस् है भनेर आफ्नो आमा बुवालाई पनि भनिदिनुहुन्छ, त्यो देख्दाखेरि चाहिँ अलिकति खुसी लाग्छ भन्ने कुरा चाहिँ महसुस गरिरहेको छु मैले।
1: अनि अलिकति म प्रोडक्टकै बारेमा पनि गइरहन चाहन्छु, कति थरि अचारहरू बनाउनुहुन्छ?
2: हजुर, हाम्रो चाहिँ अहिले के भइरहेको छ भने अब घरमै बनाउन थालेको कारणले गर्दाखेरि सीमित प्रडक्ट छ, 6 वटा आइटम छ हामीसँग। छ तिमुरको छोप, बदामको अचार, तिलको छोप, अनि तपाईँको माछाको 2 आइटम छ र चिकन अचार चाहिँ हामीसँग अहिले हालै छ।
1: एउटा कुरा हाम्रो समाजमा कस्तो छ भन्दाखेरि छोरी मान्छेहरू प्राय घरभित्रै बस्नुपर्छ होइन, घरको काम गर्नुपर्छ भन्ने धेरै मानसिकता, धेरैको मानसिकता अझै पनि त्यो छ। अहिलेको समाजमा पनि सहरमा पनि त्यस्तो छ, तर त्यो काम गरिरहँदाखेरि आमाले र छोरीले मिलेर अलिकति फुर्सदको समयमा सदुपयोग गरेर भनौँ अचार उत्पादन गरेर बजारीकरण गर्नुभएको छ, अलिकति छुट्टै तरिकाबाट पनि सोच्नु भएको उहाँहरू।
2: अब यो के हुन्छ भने अहिले त्यस्तो सोचहरू त अझै पनि छ हजुरले भने जस्तै अझै पनि छ यसको लागि चाहिँ के गर्नुपर्छ भने चाहिँ अब यस्तै हाम्रो मेरो दिदी र मेरो मम्मी जस्ता मानिसहरूको उदाहरण हेरेर चाहिँ हामी महिला दिदी बहिनीहरू आमाहरू अनि भाउजूहरू आन्टीहरू होइन यस्ता मान्छेहरूलाई हेरेर प्रोत्साहित भएर चाहिँ आफूले घरमा भएको समयलाई चाहिँ सदुपयोग गरेर यस्तो प्रकारको आइटमहरू काहीँ नभएको आइटमहरू चाहिँ लिएर आएर बजारमा लिएर आउन चाहिँ अहिले बजार पनि निकै फस्टाएको छ नि त जहाँ पनि जाँदाखेरि राख्न पाउँछ मजाले होइन त्यस्ता उदाहरणलाई हेरेर अगाडि बढ्नु भयो भने चाहिँ अझै पनि राम्रो हुन्छ कि भन्ने महसुस गरेको छु म पनि मेरो आफ्नो दिदी मम्मीहरूलाई हेर्छु उहाँहरूले गरेको मेहनत देख्छु अनि मलाई पनि त्यही मेहनत गरौँ त्यस्तै प्रकारको मेहनत गरेर प्रोत्साहित भएर अगाडि बढाउँ भन्ने कुरा म पनि आफै प्रेरित भइरहेको छु उहाँ अरूहरू पनि प्रेरित हुनुहुन्छ कि भन्ने म आश गर्दछु
1: व्यवसाय चलाइसकेपछि मान्छेले आम हेर्ने भनेको त्यसबाट फाइदा हो होइन अनि विशेष गरी एउटा खाली समय सदुपयोग छँदैछ होइन आम्दानीको कुरा गर्दाखेरि कस्तो छ
2: यस्तो अब व्यवसाय गरिसकेपछि अलिकति प्रफिट नभएको त त्यो त होइन त्यो सदुपयोग मात्रै गर्नलाई त समाजसेवा गरे नि त भयो होइन अब यो व्यापार हो व्यापार भने अब त्यो डाइरेक्ट कुरा गर्दाखेरि आम्दानी छ राम्रै छ तर फेरि आम्दानी गरौँ भनेर फेरि त्यसरी नै हामीले चाहिँ त्यस्तै प्रकारको पनि क्वालिटी अनुसारको प्रडक्ट दिन सक्नु पर्यो होइन त्यो चाहिँ हाम्रो चाहिँ के छ भने प्राइस अलिकति हाई भए पनि क्वालिटी राम्रो दिँदाखेरि चाहिँ कस्टमरहरूले प्रडक्टलाई चिनेर चाहिँ लिएर जानुहुन्छ भन्ने हाम्रो चाहिँ विश्वास छ हामीलाई पनि हाम्रो पनि अलिकति प्राइस त प्राइसी नै छ किनभने त्यही अनुसारको प्रडक्ट भएको कारणले गर्दा त्यही भएर पनि हामी क्वालिटी भनौँ त्यही भएर पनि हामी के गर्छौँ भने पहिला चखाउँछौँ अनि बल्ल चाहिँ कस्टमरको प्रतिक्रिया लिएर अनि कस्टमरहरूले मन पराउनु भयो भने चाहिँ ल लिएर जानुहोस् भनेर गर्छौँ हामीले चाहिँ त्यस्तै गरेका
1: छौँ
2: अन्दाज त्यस्तै एक दुई लाख जस्तो के अरे मजाले एक दुई लाख जस्तो भइरहन्छ
1: राम्रै
2: राम्रै एकदम धेरै राम्रो हो नि
1: तपाईँको
2: गरेर यति कमाउनु भनेको त धेरै राम्रो हो राम्रो भइरहेछ ट्रान्जेक्सन त अब पछि ठुलो भएपछि त आफै थाहा भइहाल्छ सबैलाई पनि होइन अब तै पनि घरमा बसेर यसरी न्यून समय प्रयोग गरेर यत्रो आमदानी गर्नु भनेको त धेरै राम्रो कुरा हो
1: अब म मुख्य विषयवस्तुतिर प्रवेश गर्छु जस्तै अहिलेको समय भनेको नेपालमा बसेर 20-25 हजारको जागिर खानु भनेको ठिक होइन भन्ने मानसिकता र सँगसँगै अहिलेको समयमा धेरै महिलाहरू पनि वैदेशिक रोजगारीमा रोमानिया साइप्रसदेखि लिएर अरू भनौँ अलि राम्रो ठाउँहरूमा पनि गइरहनु भएको छ होइन यसलाई चाहिँ कसरी तुलना गर्नुहुन्छ
2: कसैको के समस्या हुन्छ कसैको आर्थिक समस्या हुन्छ कसैको के हुन्छ भन्दाखेरि चाहिँ हामीले जसरी नै त्यो कम्पनी रेजिस्टर गर्न गाह्रो भइरहेको अनि त्यो मार्केटिङहरू गर्न नसकिरहेको त्यो शिक्षाको पनि अभाव पनि हुनसक्छ अब त्यो कारणलाई लिएर चाहिँ अब सबै सरकारले गर्नुपर्छ भन्ने त म भन्दिनँ भयोभरको कुरा सबै सरकारले गरे हामीले गर्ने के होइन त्यो कुरा चाहिँ अब त्यतातिर चाहिँ नजाउँ होइन अब के हुन्छ भने मैले अघि पनि भने अनुसार अब यस्तै कतिपय महिला उद्यमीहरूले अहिले उद्यमी महिला सङ्घहरू आउनु भएको छ उहाँहरूले तालिम दिनुहुन्छ तालिममा लिन जाने होइन अब विदेशै जाऊ नजाऊ त म भन्न सक्दिनँ होइन तै पनि अब यस्ता तालिमहरूमा जाने सहभागी लिने होइन अब मान्छेहरू चिन्ने गर्नुपर्छ भन्ने कुरा चाहिँ मलाई लाग्छ मेरो दिदी र मेरो मम्मीले पनि खास गरी म तालिम लिनुभएको त होइन तै पनि एउटा आँट गरेर एउटा विश्वास गरेर आफूले पनि देशमै न्यून समय प्रयोग गरेर चाहिँ अलि राम्रो आमदानी गरौँ भन्ने सोचले स्टार्ट गर्नुभएको अब यहाँ भएका महिला दिदी बहिनीहरूले पनि त्यसै त्यही सोचलाई चाहिँ अगाडि बढाएर लिएर जानुभयो भने चाहिँ आफ्नै देशमा पनि केही गर्नुहुन्छ भन्ने म आश गर्दछु
1: तुलनात्मक रूपमा अलिकति थोरै बढी होला होइन तर जस आफ्नो देशमा बसेर पनि सम्भावना नभएको होइन अलिकति स्केल हेर्दाखेरि ठुलो सानो हुनसक्छ तर छन चाहिँ छ
2: धेरै छ तपाईँको हेर्दै जानुहुन्न अब भनिन्छ नि अब देश चलाउन महिला प्रधानमन्त्री बनाउनुपर्छ भन्ने हाम्रो किन हाम्रो घरमै पनि बुवाले चलाउनुहुन्न हाम्रो कसले चलाउँछ त मम्मीहरूले चलाउँछ घर पनि होइन अब त्यही हो कि अब हाम्रो दिदी बहिनीहरूलाई पनि त्यही अनुसारको तपाईँले तालिम दिनुभयो त्यही अनुसारको शिक्षा दिनुभयो भने उहाँहरूको अटोमेटिकली त आफ्नो भएको स्किल चाहिँ अगाडि लिएर आउन सक्नुहुन्छ भन्ने मलाई विश्वास लागेको छ होइन अब त्यसको लागि चाहिँ के गर्नुपर्छ त्यही हो कि अब तपाईँको कम्युनिकेसन भएन तालिमहरू कहाँ कहाँ छ त्यो पनि थाहा भएन होइन कतिपयहरूलाई त तपाईँको सामाजिक सञ्जाल चलाउन पनि आउँदैन है त्यसको लागि चाहिँ के गर्नुपर्छ भने ठाउँ टु ठाउँ गएर चाहिँ वडा वडामा गएर त्यही गर्यो भने चाहिँ पक्कै पनि हाम्रो दिदीबहिनीहरूसँग स्किल त कति छ भन्ने मलाई पुरै विश्वास छ
1: मात्र त्यसलाई सदुपयोग कसरी गर्ने भन्ने बाटो देखाइदिनु
2: त्यो बाटो त्यो मार्ग राम्रो प्रदर्शन गरिदिनु पर्यो भन्ने कुरा चाहिँ अब त्यो चाहिँ म सरकारसँग पनि फेरि आह्वान गर्दछु होइन त्यो आग्रह गर्दछु कि अब सरकारको काम त त्यति हो नि त होइन अब मार्ग प्रदर्शन गरिदिनु यसरी गरिदिनुहोस् है यसरी जानुपर्छ है भनेर त्यसरी नै सहजीकरण गरिदिनु भयो भने हाम्रो हरेक घरबाट चाहिँ एउटा व्यापारी निस्किनुहुन्छ भन्ने मलाई पुरा आशा लाग्छ।
1: उहाँ हुनुहुन्थ्यो आमा छोरी अचार सञ्चालन गरिरहनु भएका निरज अर्याल। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी स्वदेशमै सम्भावना देखेर संघर्ष मेहनत र आत्मविश्वासका साथ सफल भएकाहरूको अनुभव सुनिरहेका छौं। पछिल्लो समय धेरै पालिकाले महिलालाई उद्यमी आत्मनिर्भर र सफल व्यवसायी बनाउन विभिन्न सिपमूलक तालिम सञ्चालन गर्दै आएका छन्। यस्ता तालिममा सहभागी भएपछि धेरै महिलाले सिप सिकेर आफ्नै व्यवसाय शुरू गरेका छन्। यसले महिलालाई आर्थिक रूपमा सक्षम बनाउनुका साथै बाध्यात्मक वैदेशिक रोजगारीलाई पनि केही हदसम्म कम गर्न सहयोग पुगेको छ। अब तालिमपछि आफ्नै व्यवसाय सञ्चालन गर्दै सफल उद्यमी बनेकी रीता मानन्दरसँगको कुराकानी सुनौ।
3: नमस्ते, धन्यवाद पनि। यो चाहिँ हाम्रो कस्तो भने एक गुठी एक तालिम अन्तर्गत हामीले वडाबाट पाएको तालिम हो। यो चाहिँ खासमा 23 वडाबाट हामीले पाएको तालिम। यसमा पनि मुख्य टार्गेट भनेको हाम्रो महिलाहरूलाई नै, जुन चाहिँ 40 वर्ष भन्दा पनि माथिको, जुन चाहिँ अब निष्क्रिय भएर बसेको भनौँ न, एउटा पढेर पनि काम नगरिकन घरमा एउटा गृहिणीको रूपमा बसेकोहरूलाई चाहिँ टार्गेट गरेर उनीहरूले पनि केही आय आर्जन गरोस्, सिपमूलक कामहरू गरोस् भन्ने उद्देश्यले जुन वडाबाट हामीले ट्रेनिङ दियो त्यो चाहिँ एकदमै महत्वपूर्ण लाग्यो। हामी महिलाहरू यति एकजुट भयौं कि कस्तो भने एउटा टोलमा बसेर पनि हामी कस्तो भयो भने आफू भन्ने नै नचिन्ने अवस्थामा पुगिसकेका थियौं। अहिलेको एकदमै व्यस्तताको कारणले गर्दाखेरि आफू व्यस्त भयौं, आफ्नो छिमेकीहरू आफ्नो परिवारहरू नै को जस्तो हुने अवस्थामा पुगेको अवस्थामा यो वडाबाट तालिम दिएर कस्तो अनुभव गरे भने मैले हामी चाहिँ एकजुट हुन पायौं, हाम्रो परिवारहरू अहिले चाहिँ संगठित भयौं, हामी चाहिँ बलियो भयौं भन्ने एउटा फिलिङ मनमा चाहिँ उत्पन्न भयो। केही काम गर्नलाई पनि प्रोत्साहन मिल्यो कि एउटा हौसला, एउटा आत्मविश्वास, एउटा चाहिँ मैले गर्न सक्ने रहेछु साथ पायो भने एक्लै हुँदाखेरि भन्दा पनि एउटा समूहगत काम गर्दाखेरि पनि धेरै आत्मविश्वास हुने रहेछ र काम गर्न हौसला पनि उत्पन्न हुने, आँत पनि आउने रहेछ कि इन्भल्भबाटै सुरु गरेको। यो पनि नेपाली कागजको एउटा चाहिँ नेपाली भएर हाम्रो स्वदेशी प्रडक्टलाई चाहिँ प्रोत्साहन गरौँ, एउटा प्रमोटन गरौँ भन्ने हिसाबले हामीले अगाडि बढेको। ट्रेनिङ त धेरै नै लिइसक्यो, धेरैले लिइसक्यो होइन, तर यो नेपाली प्रडक्टलाई, नेपाली कागजलाई हामी सबै नेपालीहरूले किन नचिनौं? यो इन्डियाबाट चाइनाबाट आएको इन्भल्भहरू मात्रै हामी किन युज गरौँ? अहिले चाइना हामीले हरेक घरमा एकदमै आवश्यक भनेकै नेपाली खाम त्यसमा पनि हामी नेपालीहरूले किन विदेशी युज गर्ने त? हामी नेपाली दाजुभाइ दिदीबहिनीहरूले प्रयोग बनाएको प्रडक्टलाई किन प्रोत्साहन नगरौं, यसलाई प्रमोदन किन नगरौं भन्ने उद्देश्यले नै हामी अगाडि लागि परेको। गर्दा गर्दा हामीले लिएको ट्रेनिङ भनेको इन्भल्भ ब्याग मात्रै हो भन्दाखेरि हामी आफैले लागेर चाहिँ अहिले हामीसँग प्रडक्टहरू छ, नोटबुकदेखि लिएर यो एकदमै राम्रो यो काठको जस्तै देखि नै टिकी झ्यासम्म पनि हामीले फ्रेमको रूपमा बनायौं। यो चाहिँ अहिले एकदमै डिमान्ड भएको, त्यसमा पनि ग्रेटिङ कार्डहरू छ, क्रिसियनहरू छ, अझ भन्ने हो भने चाहिँ इयररिङ छ, जुन इयररिङ चाहिँ हामीले ल्यामिनेट गरेर बनाएको, त्यो वाटरप्रुफ गरेर बनाएको, एकदमै कडा, अहिले फेसनेबल टाइममा चाहिँ एकदमै धेरै रुचाइदिएको यो प्रडक्टहरू चाहिँ धेरै नै गएको हामीले अनुभव गरेका छौँ। अहिले यो सम्ममा धेरै नै हाम्रो बिक्री भयो र यो हामीले प्रोत्साहन यो अझ स्टलहरू राखौँ भन्ने कुरा नै कस्तो भने धेरैले रुचाइदियो कि धेरैले मन पराइ थियो। अब यसरी भनिरहँदाखेरि हामी नेपाली दाजुभाइहरूले पनि यो खामलाई चाहिँ धेरै नै मन पराए कि हामीले चाहिने यो हो भन्ने किसिमले चाहिँ धेरै नै हामीले बेच्यौँ यो चाहिँ। त्यही भएर पनि हामी लागि परेको यसलाई चाहिँ एउटा सबै नेपालीहरूको घरमा पुगोस्, खाम मात्रै भए पनि भन्ने उद्देश्यले नै गरेको हामीले।
1: विशेष गरी एउटा ओडाले चाहिँ महिला समूहहरूलाई तालिम सिकाएर त्यसलाई चाहिँ आय आर्जनसँग कसरी सदुपयोग गर्न सकिन्छ, विशेष गरी महिलाहरू भनेको हाम्रो समाजमा अझै पनि घरभित्रको काम मात्रै गर्ने होइन सीमित रहने भन्ने एउटा मानसिकता छ, त्यसलाई चाहिँ ओडाले चाहिँ आय आर्जनसँग जोड्दियो र अलिकति अगाडि बढ्नुपर्छ भनेर प्रोत्साहन गर्यो।
3: त्यो चाहिँ ओडाले हामीलाई एकदमै प्रोत्साहन गरेको हो, साथै हाम्रो टोलमा हाम्रो जुन गुठीले पनि महिलाहरूलाई अहिले किन चाहिँ चुप लाएर बस्ने हामी होइन सबैजना मिलेर अगाडि बढौं भन्ने उद्देश्यले नै सिकाएको हो, त्यसलाई पनि हामीले युज गरौं, त्यसलाई सदुपयोग गरौं भनेर नै यसरी लागि परेका छौँ। अब वडाले पनि हामीलाई दिएको हो स्टलहरू राख्नको लागि मौका दियो, ट्रेनिङ लिएर मात्रै पनि पुग्दैन, एउटा आउटलेट पनि हुनु पर्यो नि, अब बनाएर सिकेर मात्रै घरमै मात्रै छुपार्नलाई त के गर्ने होइन, त्यही भएर अब वडाबाट यो महानगरले चाहिँ हामीलाई मौका पनि दिएको हो, किनभने हरेक ठाउँमा स्टलहरू राख्न दिएर हामीले बनाएको कुरालाई अब बजारसम्म पुर्याउने एउटा माध्यम बनाइदिनु भयो, त्यसको लागि चाहिँ धेरै धेरै खुसी पनि लाग्छ र उहाँहरूले प्रति कृतज्ञता पनि व्यक्त गर्न चाहन्छु सबै प्रति।
1: हाम्रो समूहमा चाहिँ अहिले 3 जना हुनुहुन्छ यहाँ होइन, कतिजना हुनुहुन्छ?
3: जम्मा 14 जनाको समूह,
1: 14 जना महिला, हाम्रो एउटै वडाको सबै,
3: एउटै वडा
1: 14 जना सबैले इन्भेलपदेखि लिएर डायरीदेखि लिएर विभिन्न प्रकारको सामग्रीहरू बनाउनुहुन्छ,
3: कागजको सामानहरू। अहिले सकेसम्म हामीले चाहिँ धेरै योभन्दा पनि अझ अगाडि बढ्ने कि भन्ने सोचमा छ। हामीले बनाएको त इन्भेलप र ब्याग मात्रै हो, अब त्यसमा पनि बक्सहरू, यो प्याकिङ गिफ्ट बक्स, गिफ्ट प्याकिङ बक्सलाई चाहिँ मेन इम्पोर्टेन्ट दिएको छु। अहिलेको आवश्यकता म ठान्छु त्यसलाई चाहिँ। धेरैले कस्तो छ भने अहिले गिफ्ट दिने भयो, त्यसमा पनि एउटा के व्यस्तताको कारणले गर्दाखेरि आफूले प्याकिङ गर्न नभ्याउने। अनि अहिलेको फेसन कस्तो भयो भने राम्रो प्याकिङ होस् तर सामान पनि राम्रो होस्, त्यो एकैचोटि सजिलो उपलब्ध होस् भन्ने सबैले चाहन्छ। त्यसको लागि चाहिँ बक्स प्याकिङहरू हामीले अहिले यो मेनली चिजको लागि अनि श्रावण सङ्क्रान्तिको लागि यो जुन केटीहरूको लागि आवश्यक सामानहरू गिफ्ट दिने चलनहरू छ त्यो गिफ्ट प्याकहरू हामीले चाहिँ बनाउने यो टार्गेट राखेको छौँ। एउटा बक्समा चाहिँ आवश्यक सामानहरू चुरा धागो अनि त्यसरी एउटा चाहिँ मिठाई अनि एउटा चाहिँ जे भए पनि गिफ्ट एउटा र एउटा चाहिँ ह्यान्ड रिटर्न एउटा ग्रिटिङ कार्डहरू पनि राखेर त्यो प्याकिङ गर्ने पनि हामीले सोच राखेर अहिले बनाएको पनि छौँ र त्यो एक्सपोमा हामीले राख्ने पनि गरिरहेछौँ। अहिले
1: कस्तो राम्रो काम गरिरहनु भएको रहेछ। अब महिला गृहिणी मात्रै होइन, अहिले अब चाहिँ महिला व्यवसायहरू व्यवसायी भइसक्नु भएको छ, दर्ता गरिसक्नु भएको छ कि छैन?
3: अहिले हाम्रो कस्तो छ भने गुठी अन्तर्गत चाहिँ दर्ता भइसक्यो, गुठी चाहिँ गुठीको अन्तर्गतबाट नै हामीले चाहिँ त्यसको उपसमिति भनेर चाहिँ दर्ता गरेका छैनौँ। उपसमितिको रूपमा नै गुठी अन्तर्गत चाहिँ हामी चलाइरहेका छौँ अहिलेसम्म चाहिँ दर्ता चाहिँ भएको छैन।
1: यसरी व्यवसायमा जोडिसकेपछि एकजना महिलालाई गृहिणीलाई चाहिँ के फाइदा हुँदो रहेछ?
3: अब सबभन्दा महत्वपूर्ण त कस्तो भने यो समय अनुसार हामी हिँड्न सक्यौँ है, एउटा घरभित्र मात्रै थुनिगेनौँ र बाहिरको वातावरणमा आएर अहिले कसरी हामी अगाडि बढ्ने समयसँग भन्ने कुरा पनि हामीले सिक्यौँ। यो चाहिँ एकदमै आवश्यक आजको समयमा। सबैजना चाहिँ घर गृहस्थीमा मात्रै बसेर हुँदैन भन्ने सोच पनि छ, तर त्यसलाई अगाडि कसरी बढ्ने त भन्दाखेरि हामीलाई एउटा मौका चाहिने र त्यो मौका हामीले पाएका छौँ। त्यसलाई चाहिँ हामीले किन त्यतिकै खेर फाल्ने? अब हामी बाहिर निस्किसक्यौँ भने हामी व्यवसायिक रूपमा नै किन नजाने? यो चाहिँ अति नै आवश्यक छ अहिलेको समाजको लागि। एकजनाले मात्रै कमाएर हामीले घर परिवारमा पाल्ने भन्ने पहिलाको सोचाइ छ, त्यो चाहिँ एकदमै गाह्रो भइसक्यो अहिलेको लागि। त्यही भएर जति पुरुषहरूले गर्ने हो त्यो महिलाहरूले पनि गर्न सकिन्छ र घरको लागि गर्नुपर्छ पनि, र त्यही सोचले पनि हामी अगाडि बढेका हौँ। कस्तो भने एड भएको ठाउँमा, प्रमोसन भएको ठाउँमा, अब इन्टरनेसनल क्लबमा त्यस्तो त्यस्तो ठाउँमा भयो भने चाहिँ हुन्छ, 50,000 एक दिनमै गर्नेहरू पनि छ, सामान हेरेर जान्छ, 50,000 लाखौंसम्म पनि गर्नेहरू छ। किनभने त्यो गोल्ड प्लेटेड सामानहरूमा त एकदमै धेरै गएको थियो, हामीले इन्टरनेसनल क्लबमा पनि राख्यौँ, राख्दाखेरि पनि अब एक दिनमै 50,000 भनेको नर्मल्ली हुन्छ।
1: तपाईँहरूले त एउटा उदाहरणीय काम गरिरहनु भएको छ नि त, एउटा पालिकाको वडाले तालिम दिएर यसरी व्यावसायिक तरिकाले चाहिँ 1 वर्ष पुग्न लागेको छ, अझै राम्रो गर्न सकिन्छ होला भन्ने तरिकाले लागिरहनु भएको छ। वैदेशिक रोजगारीमा जाने महिलाहरू हुनुहुन्छ होइन, जसले चाहिँ यहाँ अवसर छैन भनिरहनु भएको हुन्छ होइन, उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ?
3: उहाँहरूलाई चाहिँ म के भन्छु भने म विदेश जानेहरूको जानेमा चाहिँ विरोधी नै हो। म छोराछोरीलाई समेत मैले पठाएको छैन, अब विदेश भनेको जानुपर्छ, सिक्नुपर्छ। हामी कसरी चाहिँ विदेशहरू माथि विकसित भयो त भन्ने कुरा सिक्नु अवश्य नै पर्छ। हामी उच्च शिक्षाको लागि अवश्य नै जानुपर्छ, तर रोजगारी निकै लागि जाने हो भने देश हेर्ने कसले त होइन? हाम्रो अब नयाँ पिँढीहरू आउँछ भने सबैजना यहाँ केही पनि छैन भनेर बाहिर मात्रै जाने हो भने त हाम्रो देश कहाँ पुग्छ त होइन? त्यो सोचले पनि हामी चाहिँ यहीँ बस्नुपर्छ, हामीले केही गर्नुपर्छ भन्ने छ। अहिले यो जुन अब यो वडाहरूले नगरपालिकाहरूले जुन यस्तो कामहरू गरिरहेछ यसले गर्दाखेरि कस्तो भने रोजगार स्वदेशमा नभएको होइन, छ, गर्यो भने मेहनत गर्यो भने यहीँ पनि धेरै कमाउन सकिन्छ, धेरै गर्न सकिन्छ। रोजगार नभएको होइन, मेहनत हामीले गर्न सक्नु पर्यो, मेहनत अनुसार अगाडि बढ्यो भने रोजगार हाम्रो हातमा छ।
1: हामी अल्छी भएको हो त्यसो भए?
3: सो अवश्य नै अल्छी भएको, विदेशको तुलनामा हामी नेपालीहरू अति नै अल्छी हौ, अल्छी नै भन्छु म। हामी मेहनती भयो भने रोजगारी नभए होइन हाम्रो देशमा हामी धेरै गर्न सकिन्छ।
1: उहाँ हुनुहुन्थ्यो पालिकाले दिएको तालिम पछि आफ्नै व्यवसाय सञ्चालन गर्दै सफल उद्यमी बनेकी रीता मानन्दर। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी स्वदेशमै सम्भावना देखेर संघर्ष, मेहनत र आत्मविश्वासका साथ सफल भएकाहरूको अनुभव सुनिरहेका छौं। नेपाली समाजमा अझै पनि महिलाहरूलाई घरभित्रै वा सुरक्षित जागिरमा मात्रै सीमित राख्ने सोच कतै न कतै जीवितै छ। तर पछिल्लो समय महिलामा पनि केवल पैसा कमाउने माध्यम मात्र होइन बरू आत्मसम्मान र स्वतन्त्र बन्ने धेरैको चाहना छ। कार्यक्रमको अबको भागमा विदेशी नै बहाना होइन स्वदेश नै अवसर खोजौ भन्ने उद्यमी ललिता भण्डारीको अनुभव सुनौ।
4: नमस्कार।
1: के छन् तपाईँसँग प्रोडक्टहरू?
4: मसँग त यो ह्यान्डमेड क्यान्डलहरू, जसमा चाहिँ सेन्टेड क्यान्डलहरू पनि पर्छ, अनि यो डेकोरेसन आइटमहरू छ।
1: कति सरी प्रोडक्टहरू बनाउनुहुन्छ? त्यो एउटा फुल पनि राख्नु भएको छ, त्यो पनि आफैले बनाउनु भएको छ?
4: यो चाहिँ मैले त्यो भातको लागि चाहिँ राखेको, यो चाहिँ मैले उताबाट किनेको हो। मैले त्यही डेकोरेसन आइटम अब जे जे नयाँ ट्रेन्डिङमा छ त्यो चाहिँ बनाउँछु। अनि सेन्टेड क्यान्डलहरू छ, अनि नर्मल क्यान्डलहरू पनि हुन्छ,
1: आउने क्यान्डलहरू। अनि यसको सोच चाहिँ कसरी आयो तपाईँलाई यो गर्नुपर्छ भनेर चाहिँ?
4: अब म चाहिँ पहिला चाहिँ अब जब गर्थेँ होइन, अब जब पनि अब खासै गर्न मन लागेन कि, अब आफ्नो केही गर्नुपर्छ भन्ने सोच चाहिँ आयो। त्यसैले चाहिँ मैले चाहिँ यो क्रिएटिभ चिजहरूमा चाहिँ मलाई इन्ट्रेस्ट भएको भएर चाहिँ होइन, यति त म पनि गर्न सक्छु भन्ने लाग्यो कि। मैले चाहिँ युट्युबहरूबाट यसो हेरेर आफूले त्यो ट्रेनिङ पनि लिएको होइन, यति त म पनि गर्न सक्छु घर बसी बसी भन्ने जस्तो फिल भयो अनि मैले गरेको।
1: अर्काको जागिर खानुभन्दा आफ्नै पेसा व्यवसाय गर्यो भने गर्न मन लागेको बेलामा गर्न पाइयो होइन, मन लागेन भने त्यसलाई अलिकति ग्याप गर्न पनि पाइयो, त्यही सजिलो भयो।
4: हजुर हजुर।
1: कति वर्ष भयो भन्नुभयो यो गर्न मन लाग्यो
4: चाहिँ? मैले पोहोर तिहारलाई टार्गेट गरेर चाहिँ सुरु गरेको,
1: अनि सात आठ महिना, अनि सात आठ महिनाको अवधिमा व्यवसाय नै भन्नु पर्यो होइन, कतिको सन्तोषजनक छ कस्तो छ?
4: सन्तोषजनकै छ, यो त आत्मसन्तुष्टिको कुरा पनि हो होइन, आफूले मनपर्ने व्यवसाय गर्न पाउनु चाहिँ मलाई चाहिँ एउटा सेल्फ सेटिस्फेक्सन चाहिँ भएको छ। अब त्यो चाहिँ अब एकदम स्टार्टिङ फेज भएको भएर अब सिक्दैछु होइन, हुन्छ होला भन्ने आशा छ कि। हजुर।
1: हजुरको उमेर कति मैले सोधेँ?
4: मेरो अब 35+ भनौँ।
1: 35+ हुनुहुन्छ। अनि पहिला कति वर्ष अरूको जागिर गर्नुभयो?
4: गरेँ, थुप्रै गरेँ।
1: मैले
4: त सोसियोलोजी मास्टर्स गरेको,
1: सोसियोलोजीमा मास्टर्स गर्नुभएको थियो,
4: अनि सिडिओ कार्यालयमा कम्प्युटर अपरेटरको रूपमा पनि काम गरेँ धेरै वर्ष, अनि त्यो करारको थियो, अनि त्यो अब त्यो करारको जागिर गरिराख्नु भन्दा मैले निस्केको हो कि।
1: के फरक हुँदो रहेछ दिदी? मैले अघि भन्न चाहिँ भने मैले आफूलाई लागेको कुरा होइन, आफ्नो जागिर गर्दा, आफ्नो पेसा व्यवसाय गर्दा र अरूको गर्दाखेरि चाहिँ?
4: अब आफ्नो व्यवसाय गर्दाखेरि चाहिँ अब आफ्नै मनले गर्न पाइयो, अनि अरूको दबावमा अरूको नियन्त्रणमा गर्नु परेन होइन, आफ्नो स्वइच्छाले गर्न पाइयो।
1: अनि तपाईँ मास्टर्स स्नातकोत्तर गरेको मान्छे होइन, अनि जुन हाम्रो अझै पनि यो स्टेरियोटाइपको सोसाइटी छ नि, पहिलाको मानसिकता महिलाहरू सीमित हुनुपर्छ, बााउन्ड्री लाइन अलिकति चेन्ज चाहिँ भएको छ, तर अझै पनि कहीँ कतै काठमाडौँमा पनि छ, गाउँतिर त त्यो अझै समस्या अझै पनि छ, अलिकति फेरिएको हो कि कस्तो हो
4: यो? अहिले चाहिँ पहिला भन्दा चाहिँ धेरै फेरिएको छ होइन, अब महिलाहरू चाहिँ अब घरमै सीमित भएर बस्नुपर्छ भन्ने धारणा चाहिँ अलिक बिस्तारै बिस्तारै हट्दैछ होइन। म पनि त्यही हो, सानैदेखिबाट केही गर्नुपर्छ, केही गर्नुपर्छ, केही गर्नुपर्छ, आफैले केही गर्नुपर्छ भन्ने धारणा बनाएर हिँडेको मान्छे हो होइन। अब केही वर्ष चाहिँ जब पनि गरेँ होइन, अब त्यो जबमा चाहिँ अलिक के भयो के मिल्यो नमिल्यो चित्त बुझेन, अनि आफैले केही गरौँ भन्ने सोच अहिले अघि बढ्यो। अब
1: अहिले चाहिँ एकदम सन्तुष्ट मिलिरहेछ?
4: हजुर, सन्तुष्टि छ। अब यसमा पनि केही एड गरौँ कि, फुड प्रडक्टहरू अलिक यसो हिँड्दै जाँदा चाहिँ मलाई फुड प्रडक्टहरू चाहिँ अलिक बेसी गएको जस्तो देख्छु क्या, म जहाँ जाँदा पनि अब यसमा केही एड गर्न सकिन्छ कि भनेर सोच्दैछु।
1: व्यवसाय दर्ता गरिसक्नु भएको छ कि छैन?
4: व्यवसाय दर्ता त अहिले गरेको छैन, अब गर्ने प्रोसेसमा छु, स्टार्टिङ फेज हो होइन, अब गर्दैछु बिस्तारै।
1: हुन त यो अलिकति अप्ठ्यारो होला तपाईँलाई होइन, कति कमाउनुहुन्छ भनेर सोद्धाखेरि यति उति भनेर चाहिँ अलिकति भन्न धक पनि लाग्ला, तर एउटा व्यवसाय गरिसकेपछि मान्छेले हेर्ने भनेको अलिकति आमदानी पनि हो, कति जति हुँदो रहेछ यसमा?
4: हुन्छ, चित्त बुझ्दो हुन्छ।
1: फाटै यति भनेर भन्दिनँ चाहिँ म भन्नु मिल्दैन, झन्डै राम्रो हुँदाखेरि यतिसम्म, आफूले खटाए अनुसार चाहिँ यतिसम्म र कम खट्दाखेरि चाहिँ यतिसम्म भनेर भनिदिनु भयो भने सजिलो हुन्थ्यो।
4: त्यही अब मतले जागिरको तलब चाहिँ निस्किन्छ भनौँ न, त्यसमा चाहिँ आफू सेल्फ सेटिस्फेक्सन पनि त हुन्छ नि त, आफूले अब मन नलागे भने जन नगर्न पनि पाइयो होइन, अब गर्नै पर्छ भन्ने जवाब पनि भएन होइन, त्यस आफ्नो मेहनत चाहिँ निस्किन्छ भनौँ न।
1: 30-40 हजारसम्म
4: हजुर आउँछ, आउँछ।
1: बढी खट्यो भने त्योभन्दा बढी पनि आउँछ। एउटा प्रश्न दिदी, जस्तै एकजना महिला भइकन होइन मान्छेले आय आर्जन गरेको भन्ने कुराहरू जोडिन्छ त्यसमा होइन, पैसा कमाउँदाखेरि समाजले हेर्ने दृष्टिकोण चाहिँ कस्तो हुँदो रहेछ महिलालाई?
4: अब समाजले भन्दा पनि आफैलाई पनि त्यो पैसा भएपछि अलिकति एउटा अर्कै फिल हुन्छ कि, एउटा आत्मसम्मानको कुरा पनि हुन्छ होइन, अलिकति एउटा पावर, अलिकति मन लागेको चिज होइन होइन, जस आफ्नो मेहनत चाहिँ निस्किन्छ भनौँ न।
1: 30-40 हजारसम्म
4: हजुर आउँछ, आउँछ।
1: बढी खट्यो भने त्योभन्दा बढी पनि आउनु।
4: हजुर आउँछ।
1: एउटा प्रश्न दिदी, जस्तै एकजना

0: तिमीसँग बाँधिएर बस्नु परेन होइन, समाजले भन्दा नि आफूलाई आफूलाई नै हुन्छ कि त्यो, समाजले त अब भन्छ नि होला है, तर आफूलाई नै सेटिस्फ्याक्सन चाहिँ हुन्छ क्या त्यो कुराले।
1: तपाईँ विद्यार्थी जीवनमा पढिरहँदाखेरि वैदेशिक रोजगारीमा अथवा म विदेश जान्छु भन्ने सोच आयो कुनै बेला समयमा?
0: कहिले आएन मलाई, त्यो विदेश रहर चाहिँ कहिले भएन। मेरो हस्बेन्डसँग झगडा परिकार नि त्यही हो, उहाँले चाहिँ जहिले पनि प्रोसेस गरौँ गरौँ गरौँ भने मलाई चाहिँ मनै लाग्यो।
1: किन दिदी?
0: खै मनै लागेन मलाई, अरूको त्यो देशमा गएर रमाउनै मन लागेन।
1: त्यो अवसर छैन भन्छन् नि, त्यो साँचो हो तपाईँको लागि?
0: होइन, अवसर छ, अहिले त झन् धेरै चिजमा जे गरे पनि छ कि अहिले चाहिँ अवसर धेरै, अहिले झन् एकदम खुल्ला भएको छ कि महिलाले गर्न चाहने हो भने चाहिँ होइन, इच्छा छ भने चाहिँ, विल पावर छ भने चाहिँ जे पनि गर्न सकिन्छ।
1: अनि विदेशले किन गएका होला नि त महिलाहरू? अहिले त जुन पुरुषहरूको दाँजोमा चाहिँ लगभग लगभग उस्तै उस्तै हाराहारी नै छ होइन, विशेष गरी यो केयर टेकिङहरूमा अनि हस्पिटलहरूमा अब नर्सहरू पनि गइरहनु भएको छ धेरै ठाउँ, किन जानुभयो होला जस्तो लाग्छ?
0: अब कतिलाई त अब बाध्यता पनि होला होइन, र अहिले त धेरै जस्तो ट्रेन्ड क्या ट्रेन्ड फलो गर्नेको रूपमा पनि गइरहेछन् होइन, अनि आफूसँग जे छ त्यसमा अब सन्तुष्ट नहुन सक्नुको कारण पनि हुनसक्छ क्या, त्यो अलिक छिटोभन्दा छिटो अलिक धेरै नै हजुर त्यही
1: यहाँभन्दा अब यहाँको वातावरण घुल्मिल मान्छे सहजै हुन सक्दैन, बाहिर चाहिँ राम्रो होला होइन अरूको देखेर।
0: हजुर,
1: के भन्नुहुन्छ तपाईँ जुन वैदेशिक रोजगारीमा जानेहरू महिलाहरू विशेष गरी होइन, महिला भइकन के भन्नुहुन्छ?
0: अब नेपालमा पनि राम्रो अवसर छ होइन, गर्न सक्ने हो भने आफ्नो इच्छा चाहिँ केमा छ होइन, त्यो आफ्नो इच्छा आफूले गर्न खोजेको काम चाहिँ आफूले बुझ्ने होइन, अनि सुरु गर्ने आफूले जे जस्तो अवस्था छ जस्तो आफूसँग जे चिज छ त्यहीबाट सुरु गर्ने कि, अब यस्तो भएन उस्तो भएन भनेर बाहना चाहिँ नखोज्ने, आफूसँग अहिले जे छ त्यसबाटै सुरु गर्ने कि। अब मसँग पनि अब राम्रो क्यामेरा मोबाइल छैन फोटो खिच्नलाई होइन, अब त्यो राख्नुपर्छ नि त मिडियाहरूमा, अब मैले जे छ आफूसँग त्यहीबाट स्टार्ट गरेको हो क्या, मसँग धेरै पैसा भएर स्टार्ट गरे नि होइन, मसँग त्यो अब त्यो भिडियो बनाउनलाई धेरै सामग्रीहरू पनि छैन कि, आफूसँग जे साधन छ त्यसैबाट स्टार्ट गरेर अघि बढेको हो क्या।
1: आफ्नो अवसर
0: बाना चाहिँ आफूले खोज्नु भएन कि, जे छ आफू त्यहीसँग अगाडि बढ्नु पर्यो कि,
1: आफ्नो अवसर आफै सृजना गर्नु।
0: हजुर हजुर, त्यही भन्छु।
1: उहाँ हुनुहुन्थ्यो महिला उद्यमी ललिता भण्डारी। आजको देश परदेश तपाईलाई कस्तो लाग्यो? कार्यक्रम सुन्दा तपाईको मनमा लागेको कुरा जान्न हामी सधैँ उत्सुक छौं। उज्यालोको फेसबुक पेज facebook.com/उज्यालो र इमेल ठेगाना this@unn.com.np मार्फत आफ्नो समस्या प्रश्न र भनाईका साथै हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा पनि छाड्न सक्नुहुन्छ। हामी तपाईका गुनासा र सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्दै तपाईलाई परेका समस्या समाधान गर्न कोशिश गर्छौं। तपाईको परदेशको भगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौं। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी दिनेश निरौला र संघर्ष विष्टसँगै म महेश गेवाली पनि विदा माग्छु। नमस्कार।
2: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एण्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
3: सिटीभिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्यकर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
2: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
3: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
2: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एण्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित

0: गर्नुहोस्।
1: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 081-534-017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत। भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू: दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
2: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114, मोबाइल 98-585-59-960 र 97-6-78-84-566।
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
0: ल दाई किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, MP3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, विरेन्द्रनगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715।
4: सबैको मान सुने
5: रेडियो भेरी FM
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 9 बजेको छ।
7: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर: रासोपाका सभापति रवि लामिछाने अर्को हप्ता नयाँ दिल्ली जाँदै, प्रधानमन्त्री शाहको भ्रमण अहिलेसम्म अनिश्चित। आज पनि दिउँसोपछि हल्कादेखि मध्यम वर्षाको सम्भावना, तराईका थोरै ठाउँमा हावाहुरी चल्न सक्ने। जापानद्वारा बीपी राजमार्गको पीपले बर्खेखोला सड़क खण्डको पुनर्निर्माण शुरू। समस्याग्रस्त थप 3 सहकारीका 1700 ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गर्न निर्देशन। अमेरिकी सेनाद्वारा दक्षिण इरानमा नयाँ आक्रमण, आत्मरक्षाका लागि आक्रमण गर्नु परेको दावी। र काबा भलिबलमा नेपालले सेमी फाइनलमा इरानसँग खेल्ने। नेपाल खबरमा अब पूरा खबर। भारत सरकारको निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 3 दिने भ्रमणका लागि अर्को हप्ता जेठ 18 नयाँ दिल्ली जाँदै हुनुहुन्छ। लामिछाने 3 दिने औपचारिक भ्रमणको लागि आउँदो सोमबार दिल्ली जान लाग्नु भएको हो। नेपाल र भारतबीच पछिल्लो समय सीमा विवाद र कूटनैतिक तनाव बढ़िरहेका बेला लामिछानेको भ्रमण हुन लागेको हो, तर दुवै पक्षले औपचारिक घोषणा गरेका छैनन्। नेपाल सरकारले लामिछानेको भ्रमणबारे औपचारिक रूपमा जानकारी नभएको जनाएको छ। चुनावबाट झण्डै 2/3 बहुमत ल्याएको रासोपाले बालेन्द्र शाह बालेन नेतृत्वमा नयाँ सरकार गठन गरेसँगै नेपाल भारत सम्बन्धबारे चासो र भारत भ्रमणको विषयमा चर्चा हुँदै आएको छ। प्रधानमन्त्री शाहको दिल्ली भ्रमण अहिलेसम्म अनिश्चित छ। यसबीचमा लामिछाने नयाँ दिल्ली जान लाग्नु भएको हो। रासोपा सभापति लामिछानेको भारत भ्रमणबारे भारतीय मीडियाले पनि चासो देखाएका छन्। भ्रमणको क्रममा लामिछानेले भारतीय विदेश मन्त्री एस जयशंकर, विदेश सचिव विक्रम मिश्री सहित उच्च अधिकारी भेट गर्ने तयारी छ। लामिछानेको भ्रमण भारतीय विदेश सचिव मिश्रीको काठमाडौँ भ्रमण स्थगित भएको र सीमा विवाद चर्किएको पृष्ठभूमिमा हुन लागेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्री शाहको कुनै सम्बन्ध नरहेको जनाउनु भएको छ। हिजोको मन्त्री परिषद बैठकपछि उहाँले सभापति आफ्नै ढंगले भारत जान लागेको बताउनुभयो। अहिले बिहान देशका धेरै जसो ठाउँमा घाम लागे पनि दिउँसोपछि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा समेत चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको छ। चितवन, तनहुँ, लमजुङ, धादिङ सहित काठमाडौँ उपत्यकामा दिउँसोपछि र बेलुका पानी पर्ने सम्भावना छ। हावाहुरी चल्न सक्ने सम्भावना भएका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको पछिल्लो 24 घण्टामा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर बाहेक प्राय सबै जिल्लामा पानी पर्यो। आज पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तातो दिन हुने अनुमान छ। हिजो सबैभन्दा धेरै नेपालगंज, धनगढ़ी र दिपायलमा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुग्यो। लगातार उकालो लागिरहेको तापक्रमको कारण जनजीवन प्रभावित बन्दै गएको छ। यसैबीच रौतहटमा हावाहुरीले घर भत्किँदा एक महिलाको ज्यान गएको छ। वृन्दावन नगरपालिका साथ धमौरा टोलकी 35 वर्षीय फूलकुमारी देवी को हुरीली भत्केको घरले थिचिदा ज्यान गएको जिल्ला प्रहरीकारले रौतहटले जनाएको छ। घाइते वहाँको उपचारको क्रममा गैराती गरूडामा रहेको बेटर नेपाल अस्पतालमा ज्यान गएको जिल्ला प्रहरीकारलेका निमित्त सूचना अधिकारी रोहित कुमार शर्माले जानकारी दिनुभयो। हुरीले घरको टाइलको छानो र बाँसको बार भएको एकतले कच्ची घर भत्किएको हो। जापानको सहयोगमा बीपी राजमार्ग अन्तर्गत काभ्रेको पिप्लेबाट बर्खे खोला सड़क खण्डको पुननिर्माण थालिएको छ। नेपालका लागि जापानी राजदूत माएदा तोरू र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले हिजो संयुक्त रूपमा परियोजनाको शिलान्यास गर्नुभयो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा पिप्ले बर्खे खोला सड़क खण्डमा पर्ने 3.2 किलोमिटर सड़क खण्डको पुननिर्माण शुरू भएको सड़क डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो। उहाँका अनुसार 2081 साल असोज 12 को बाढ़ी पहिरोका कारण क्षतिग्रस्त बीपी राजमार्ग अन्तर्गत काभ्रे र सिन्धुली गरी झण्डै 30 किलोमिटर सड़क खण्ड पुननिर्माण तथा मरमत गर्नुपर्नेछ। पिपले बर्खे खोला सड़क खण्डको जापानको सिमिजु कर्पोरेशनले निर्माणको जिम्मा लिएको हो। योगेशका अनुसार जापानले 2.80 अर्ब एन अनुदान दिने गरी 2082 कार्तिक 13 गते द्विपक्षीय सम्झौता भएको थियो। बाँकी प्रक्रिया पूरा गरेर निर्माण शुरू भएको हो। यसअघि जाइका टोलीले पूर्व तयारी स्वरूप क्याम्प बनाउने, अस्थायी बाटो बनाउने लगायतका काम गरेको छ। यो समेत गरी अहिले बीपी राजमार्गको क्षतिग्रस्त सड़क 4 खण्डमा निर्माणाधीन अवस्थामा रहेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त थप 3 सहकारीका ऋणीहरूको नाम सार्वजनिक गरेको छ। समितिका अनुसार समस्याग्रस्त घोषित 3 सहकारीका 1770 जना ऋणीहरूको नाम सार्वजनिक गरिएको हो। समितिले घेदुङ बहुउद्देश्य सहकारी, नागरिक कल्याण बहुउद्देश्य सहकारी, आइडियल एमुना बहुउद्देश्य सहकारीका ऋणीको नाम सार्वजनिक गरेको हो। समितिले हिजो सूचना निकालेर सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ। अन्यथा कानून बमोजिम असुली गरिने उल्लेख छ। साथै अन्य ऋणीहरूको नामावली समेत क्रमिक रूपमा प्रकाशित हुने भएकोले ऋणीहरूले कार्यालयमा सम्पर्क गरी ऋण तिर्न निर्देशन दिएको छ। समितिले समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक गर्दै आएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
9: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
8: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
9: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
8: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
9: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
8: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
10: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाका जनप्रतिनिधि र कर्मचारी बीच हुने विवाद समाधानका लागि उच्च स्तरीय समिति गठन गरेको छ। संघीय सरकारले पठाउने प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधि बीच नीतिगत विषयमा विवाद हुने गरेको छ, जसका कारण समयमा निर्णय नहुने, बजेट कार्यान्वयन नहुने तथा बेरुजु बढ़ने समस्या छ। समस्याको अध्ययन गरी दीर्घकालीन समाधान निकाल्न मन्त्रालयले सचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालयका सहसचिव, नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ समेत प्रतिनिधि रहने गरी उच्च स्तरीय समिति गठन गरेको हो। यो समितिले पालिकामा प्रमुख प्रशासकीय अधिकृत लामो समयसम्म रिक्त हुने, सरूवा वा पदस्थापन गरिएका प्रमुख प्रशासकीय अधिकृत समयमै कार्यालयमा हाजिर नहुने, जनप्रतिनिधिसँग समन्वय नगर्ने, सुशासन विपरीतका गतिविधि र स्वार्थ प्रेरित काममा संलग्न रहने, निर्णय कार्यान्वयन गर्न असहयोग गर्ने जस्ता समस्या को अध्ययन गरी दीर्घकालीन समाधान निकाल्नेछ। साथै खटिएका कर्मचारीलाई प्रक्रिया नपुगेका, कानून विपरीतका कार्यको भुक्तानी गर्न दवाब दिने, कर्मचारी नियुक्ति, इन्धन वितरण, अतिथि सत्कारका काममा ठूलो खर्च हुने, भुक्तानी गर्नुपर्ने जस्ता दवाबमा राख्ने समस्याको समेत अध्ययन गर्नेछ। समितिले समस्या समाधानको लागि विभिन्न उपसमिति तथा कार्यसमूह गठन गरी काम गर्न सक्ने मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डीडीसीको सुधारको कार्ययोजना अगाडि सारेसँगै दैनिक 1 करोड़ रूपियाँ किसानलाई भुक्तानी भइरहेको दावी गर्नुभएको छ। पछिल्लो 4 महिनाको झण्डै 58 करोड़ बक्यौता दायित्व मध्ये अहिलेसम्म 12 करोड़ रकम भुक्तानी भइसकेको छ। 1 महिनाको रकम आउँदो असार 13 गतेभित्र भुक्तानी गर्ने तयारी छ। डीडीसीको अहिले दैनिक झण्डै 1 करोड़को कारोबार भइरहेको छ। यो रकम दैनिक रूपमा किसानलाई भुक्तानी भइरहेको हो। बाँकी रहेको रकम 46 करोड़ 2 महिनामा भुक्तानी हुनेछ। दैनिक कारोबार र भुक्तानी प्रक्रिया नियमित रूपमा अघि बढ़िरहेकोले बाँकी रकम समेत चरणबद्ध रूपमा किसानको खातामा जम्मा हुने मन्त्री चौधरीले बताउनुभयो। दुग्ध किसानको श्रम र योगदानको सम्मान गर्दै किसानको हितलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको कृषि मन्त्रालयले जनाएको छ। अब विदेशको खबर। अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ आक्रमण गरेको छ। त्यसको निशाना इरानी क्षेप्यास्त्र स्थल र बारूदी सुरुङ बिछ्याउने प्रयास गरिरहेका डुंगालाई बनाइएको अमेरिकी दावी छ। अमेरिकी सेन्ट्रल कमाण्डले आत्मरक्षाका लागि र इरानी फौजबाट उत्पन्न खतराबाट आफ्ना सेनालाई जोगाउन आक्रमण गर्नु परेको बताएको बीबीसीले जनाएको छ। सेन्ट्रल कमाण्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले युद्ध विरामको क्रममा अमेरिकी सेनाले संयमपूर्वक आफ्नो सेनाको प्रतिरक्षा गरिरहेको उल्लेख गर्नुभएको छ। इरानले अमेरिकी आक्रमणबारे प्रतिक्रिया जनाएको छैन। अमेरिका र ईरान बीच हुने सम्भावित शान्ति सम्झौतामा पछिल्लो आक्रमणले कस्तो असर गर्छ भन्ने अन्यल छ। ईरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेले अमेरिकासँगको कुराकानीमा केही प्रगति भएको तर युद्ध अन्त्यका लागि तत्कालै सम्झौता नहुने बताएपछि पछिल्लो आक्रमण भएको हो। अमेरिका र ईरान बीच सम्झौताको खाका लगभग तय भएको ट्रम्पले दावी गर्दै आउनु भएको छ। अब खेल खबर। घरेलु टोली नेपालले काबा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा इरानसँग खेल्ने भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवडहल त्रिपुरेश्वरमा हिजो भएको समूह चरणको अन्तिम खेलमा इरानले काजकिस्तानलाई 3-0 सोझो सेटमा हरायो। यो नतिजासँगै सेमी फाइनल समीकरण पनि पूरा भएको हो। लगातार तेस्रो जीतसँगै समूह बीको इरान अपराजित रहँदै विजेताका रूपमा सेमी फाइनलमा पुगेको हो। समूह बीको इरानले समूह एको उपविजेता नेपाल र समूह एको विजेता भारतले समूह बीको उपविजेता काजकिस्तानसँग सेमी फाइनलमा पर्सि बिहिबार खेल्नेछ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपाका सभापति रवि लामिछाने अर्को हप्ता नयाँ दिल्ली जाँदै प्रधानमन्त्री शाहको भ्रमण अहिलेसम्म अनिश्चित। आज पनि दिउँसोपछि हल्कादेखि मध्यम वर्षाको सम्भावना। तराईका थोरै ठाउँमा हावाहुरी चल्न सक्ने। जापानद्वारा बीपी राजमार्गको पिपले बर्खे खोला खण्डको पुनर्निर्माण शुरू। समस्याग्रस्त थप 3 सहकारीका 1700 ऋणीको नाम सार्वजनिक। ऋण चुक्ता गर्न निर्देशन। अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा नयाँ आक्रमण। आत्मरक्षाका लागि आक्रमण गर्नु परेको दावी। र काबा महिला भलिबलमा नेपालले सेमी फाइनलमा इरानसँग खेल्ने।

0: बीए बन्ने सोच छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ।
1: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
0: त्यसो भए सुन्नु, इलाइट सीएमा सीए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
1: र के खास छ त इलाइट सीएमा?
0: एक्सपिरियन्स सीए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
1: ओहो, अनि लोकेसन?
0: बानेश्वर काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-61-84-65। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
1: इलाइट सीए, तपाईँको सफलताको सही सुरुवात।
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-4-98-60-840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छ नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
6: ए हो र,
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: पारस्परिक साथ सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
1: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोडी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याउ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: Extreme Energy Drink.
1: 23 गते चौथो शनिबारको दिन
2: सुपथ पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
3: नशा रोग विशेषज्ञ डाक्टर
2: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँछौ।
4: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको धुकधुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढ़ी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
5: एसई सकियो, अब रमाइलो सुरु भयो।
6: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स नै 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
5: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
6: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
5: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन कि गर्ने गर्ने मलाई दिक्कार भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सुरजन रोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो?
1: ल टिपी राख फोन नम्बर 9820293948, 9820293948।
3: रेडियो भेरी एफएम

0: ओहो रामुदाई, कता हिँड्नु भयो?
1: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
0: ल दाई, पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शङ्कर धान नै लगाऊ।
3: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सर्ट टर्म ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भयो, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582399, 98584072 र 98448161175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।

0: me a extreme energy drink.
1: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईको भर पर्दो गन्तव्य एसजीआरसी अस्पताल नेपालगंज चारबानी रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शमशाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
1: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एससीआरसी अस्पताल तपाईको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्, समयमै जाँच गराउनुहोस्। स्थान चारबानी रोड नेपालगंज। सम्पर्क मोबाइल नम्बर 9845536984। डिजिटल ठगीबाट बचौं।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा म्यासेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पञ्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
5: हो त नि, अमृत सहर पञ्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो,
5: त्यही गएर सूर्जन रोकाईलाई भेट।
4: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
5: ल टिपिराख, फोन नम्बर 9820293948, 9820293948।
6: सूचना
7: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
2: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
7: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
8: रेडियो भेरी एफएम

0: बालक हराएको सूचना वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 10 बस्ने कालो टी शर्ट जीन्स प्यान्ट र खैरो चप्पल लगाएको 11 वर्षे सौरभ महतरा नाम गरेको बालक यही 10 गते दिउँसो 2 बजेदेखि हराइरहेकाले भेटाउनु हुने महानुभावले मोबाइल नम्बर 98498884807 मा खबर गरिदिन हुन हार्दिक अनुरोध छ।
1: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
2: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
1: हाम्रा सेवाहरू
2: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस अर्सा बाथ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पथरी टन्सिल

0: हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 9848044631।

0: संगे नेपाल पे क्यूआर में आवद हुई क्लग आज अपन बैंक वित्तीय संस्था चाहे वॉलेट में संपर्क करी मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट ऐप मन से नेपाल पे क्यूआर में सहजिल से भुगतानी पाए नेपाल पे क्यूआर नेपाल के अपने क्यूआर
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-688-84-566
3: अनलाइन फारम कृषि तथा पशुपक्षी बीमा गर्न सकिने सम्बन्धी सूचना नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय र नेपाल बीमा प्राधिकरणको सहकार्यमा निर्माण गरिएको कृषि पशुपक्षी तथा जडीबुटीको बीमा सम्बन्धी अनलाइन पोर्टल ALIS.NIA.GOV.NP मार्फत कृषि पशुपक्षी तथा जडीबुटीको बीमाका लागि आवेदन गर्न सकिनेछ अनलाइन पोर्टल ALIS.NIA.GOV.NP मा किसानले आफ्नो लगइन युजर बनाई कृषि पशुपक्षी तथा जडीबुटी व्यवसायको बीमा प्रस्ताव गर्न बीमकलाई कागजात फोटो तथा भिडियो उपलब्ध गराउन एवं बीमा लेख स्वीकृतिको जानकारी लिन बीमा लेख नवीकरण लगायतका बीमा सम्बन्धी सम्पूर्ण सेवा लिन सकिनेछ
4: कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्रनगर सुर्खेत
3: वेल्डिङ ड्रिल ग्रेडर मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छरछिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं समूहमा 24 मात्र सहभागी गरिनेछ सम्पर्क मानिकेज ऊर्जा सुर्खेत सम्पर्क व्यक्ति रुद्र घरती मोबाइल नम्बर 98-025-24-299
5: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ट्ज
6: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: live on the earth. Extreme energy drink.
1: सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत

0: 6.9 इंच को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 में 5200 mAh तथा Redmi A7 Pro में 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: के तपाईँ SEE पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्यकर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
1: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन HA, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी DRT, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी CMLT, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
1: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 081-534-017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
3: सूचना।
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ECG सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
1: के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रणालीलाई सम्झनुहोस्।
6: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
1: यही जेठ 16 गते शनिबारका दिन
6: यस राणा हस्पिटल प्रणाली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
1: कानको समस्याहरू, कान पाकिरहने, कानबाट टिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढ़िरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क राणा हस्पिटल प्रणाली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
7: कस्तो गर्मी बढेको। अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
8: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
4: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
8: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858 40719 र 9858 51715।
1: खुसीको खबर,
9: सिटी भिटीसँगको साझेदारीमा सञ्चालित योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर सात इत्राम सुर्खेतमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कोर्समा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा कार्यक्रमहरू 3 वर्ष जनरल मेडिसिन एचए, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, जनरल मेडिसिन एचए, आयुर्वेदिक एचए, डिप्लोमा इन फरेस्ट्री, डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्समा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
9: फारम भर्ने अन्तिम मिति यही जेठ 13 गतेसम्म। स्वास्थ्य तर्फको कार्यक्रमका लागि एसईमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, अन्य कार्यक्रमका लागि कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
8: योगी नरहरिनाथ प्रतिष्ठानमा अन्य निजी कलेज भन्दा 30% कम शुल्क, अनुभवी र दक्ष शिक्षकबाट गुणस्तरीय पढाई, कर्णालीकै उत्कृष्ट शैक्षिक वातावरण, व्यवहारिक र रोजगारमुखी शिक्षा,
9: गुणस्तरीय शिक्षा, सफल भविष्यको आधार। आजै सम्पर्क गर्नुहोस् योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर 7 इत्राम सुर्खेत।
8: सम्पर्क फोन नम्बर 083-590-202, अध्यक्ष धर्मराज शाही 9858-51407, क्याम्पस प्रमुख दान बहादुर रोकाए 9858-66-799 र प्रशासन प्रमुख अशोक कुमार थापा 9681-83-500।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मणिकमुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
3: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के रे के भन्छ नि दाजु, मलाई त कुरै बुझिन त हौ।
4: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
4: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
0: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। खुसी को खबर
4: सिटी भिटी संघको साझेदारीमा संचालित योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर सात इत्राम सुर्खेतमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न कोर्समा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा कार्यक्रमहरू 3 वर्ष जनरल मेडिसिन एचए, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, जनरल मेडिसिन एचए, आयुर्वेदिक एचए, डिप्लोमा इन फरेस्ट्री, डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्समा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
4: फारम भर्ने अन्तिम मिति यही जेठ 13 गतेसम्म। स्वास्थ्य तर्फको कार्यक्रमका लागि एसईमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, अन्य कार्यक्रमका लागि कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
1: योगी नरहरिनाथ प्रतिष्ठानमा अन्य निजी कलेज भन्दा 30% कम शुल्क, अनुभवी र दक्ष शिक्षकबाट गुणस्तरीय पढाई, कर्णालीकै उत्कृष्ट शैक्षिक वातावरण, व्यवहारिक र रोजगारमुखी शिक्षा,
4: गुणस्तरीय शिक्षा सफल भविष्यको आधार। आजै सम्पर्क गर्नुहोस् योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर सात इत्राम सुर्खेत।
1: सम्पर्क फोन नम्बर 083-590-202, अध्यक्ष धर्मराज शाही 98-580-51-407, क्याम्पस प्रमुख दान बहादुर रोकाए 98-580-66-789 र प्रशासन प्रमुख अशोक कुमार थापा 98-681-83-500।

0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टर द्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-5212148 र 520702।
3: बालक हराएको सूचना वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 10 बस्ने कालो टी शर्ट, जीन्स प्यान्ट र खैरो चप्पल लगाएको 11 वर्षे सौरभ महतरा नाम गरेको बालक यही 10 गते दिउँसो 2 बजेदेखि हराइरहेकाले भेटाउनु हुने महानुभावले मोबाइल नम्बर 98498884807 खबर गरिदिन हुन हार्दिक अनुरोध छ।
4: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
5: के भो बोलादै, के गुनगुनाइरहेको?
4: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
5: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
4: यति सजिलै?
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
3: एसई र कक्षा 12 को परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राममा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: अध्यापन हुने विषयहरू: विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
3: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
2: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-84-30-3-59, 98-85-51-560 र 98-84-56-499।

0: Extreme energy drink.
1: सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन। के गर्ने गर्ने मलाई बिस्तार भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
4: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
4: नटिपिराख, फोन नम्बर 9820293948, 9820293948।
1: कर्मचारी आवश्यकता सम्बन्धी सूचना कुँवर कफी तथा फलफूल फर्म गुर्बाकोट 14 सुर्खेतका लागि बिरुवा गोडमेल र मलजल गर्ने 4 कर्मचारी आवश्यक परेकोले इच्छुक व्यक्तिले छिट्टै सम्पर्क गर्नुहोला। सम्पर्क व्यक्ति पूर्ण कुँवर ढाका टोपी दाई, मोबाइल नम्बर 9861803333 र 9701333333।
5: रेडियो भेरी एफएम।

0: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
1: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
0: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
1: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न

0: आफ्नै भवन भएको
1: हस्पिटल बेस्ड प्र्याक्टिकल ट्रेनिङ, 100% प्र्याक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण,
2: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-534-017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
2: के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
3: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
2: यही जेठ 16 गते शनिबारका दिन
3: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
2: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढ़िरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: SE सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
5: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: हिमाल पहाड़ तराई जोड़छ सबैलाई बिहान 11 बजे भेरी हाइलाइट्स के शब्द काल को नमस्कार तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा प्रदेश अस्पताल सुर्खेतबाट सेवा सुविधाहरू थपिँदै जनशक्ति अभावले सेवा दिन भने समस्या, गर्मी अझ केही दिन बढ्ने मौसम पूर्वानुमान महाशाखाको भनाई, केही ठाउँमा सामान्यदेखि हल्का पानी पर्ने सम्भावना र भूटान हराउँदै साफ महिला च्याम्पियनशीपमा नेपालको विजयी शुरूआत। प्रदेश अस्पताल सुर्खेतले विगतको तुलनामा सेवा सुविधाहरू बढ़ाउँदै लगेको छ। सेवा वृद्धि भइरहेको भए पनि त्यही अनुपातमा जनशक्ति भने नहुँदा अस्पतालले चाहे जस्तो सेवा दिन नसकेको बताएको छ। अस्पतालमा हुने विभिन्न आन्दोलनका नाममा चिकित्सकहरू असुरक्षित महसुस गर्दै बस्न नमानेपछि जनशक्ति घट्दै गएको अस्पतालले जनाएको छ। अहिले 150 शैयाको क्षमता भए पनि 300 शैया सञ्चालनमा छन् भने अस्पतालमा स्थायी पदपूर्ति 201 र विभिन्न करार जिल्लाधारी तथा संघ संस्था करारनामामा गरी 331 जना समेत 532 जना जनशक्ति रहेका छन्। यो जनशक्ति पनि अपुग भएको छ भने कतिपय विभागमा चिकित्सकको पनि अभाव रहेको छ। प्रदेश अस्पतालका सूचना अधिकारी उपसचिव अनिता ग्याउलीले अस्पतालमा बिरामीका साथै प्रदान गरिने सेवाहरू बढ़दै गएको अनुपातमा जनशक्ति भने कमी भएको बताउनु भएको छ। अहिले 150 शैयाको भए पनि चापका कारण 300 शैया सञ्चालन गर्नु परेको भन्दै उहाँले अस्पतालका लागि आवश्यक पर्ने जनशक्ति पूरा नभएको बताउनु भएको छ। अस्थायी दरबन्दी स्वीकृतिका लागि प्रदेश सरकारसँग माग गरिएको पनि उहाँले बताउनु भएको छ। गत वैशाख 28 गते दैनिक बिरामीलाई जाँच गर्ने छुट्टै भवनको शिलान्यास गरिएको छ। झण्डै 17 करोड़ लागतमा भवन निर्माण भएपछि अस्पतालको शैया 500 नाग्ने बताइएको छ। पूर्वाधार तथा सेवा बढ़दै गए पनि त्यही अनुपातमा जनशक्ति भने नहुँदा सेवाग्राहीहरूले मर्का बेहोर्नु पर्ने अवस्था रहेको छ। प्रदेश अस्पतालले अस्थायी दरबन्दी पूर्ति गर्नका लागि प्रदेश सरकारसँग स्वीकृति माग गरेको भए पनि काम पूरा हुन सकेको छैन। अस्पतालमै हेलिप्याड सञ्चालनमा आएको 300 नपुग्दै 4 भन्दा बढ़ीले सेवा पाएका छन्। कर्णाली लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा गए राति हल्का वर्षा भए पनि धेरै जसो ठाउँमा भने गर्मी बढ़दा जनजीवन प्रभावित बनेको छ। खास गरी पश्चिम तराईमा गर्मीले जनजीवन कष्टकर बनाएको छ। नेपालगंज, धनगढ़ी र दिपायलमा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ भने लगातार उकालो लागिरहेको तापक्रमका कारण जनजीवन प्रभावित बनेको छ। मौसम पूर्वानुमान महाशाखाले आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तातो हावा र लहर चल्ने जनाएको छ। आज देशका विभिन्न ठाउँमा बदली भई केही ठाउँमा पानी पर्ने पनि विभागले जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ। यता राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणले गर्मी बढ़ेको बेला पर्याप्त मात्रामा पानी पिउन तथा दिउँसो बाहिरको काम सकेसम्म कम गर्न आग्रह गरेको छ। सात महिला च्याम्पियनशीप फुटबलमा भूटानलाई हराउँदै नेपालले विजयी शुरूआत गरेको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा भएको उद्घाटन खेलमा नेपालले भूटानलाई 1-0 हराएको हो। नेपालको जीतमा गीता राणाले खेलको 23 मिनटमा गरेको प्रहार भूटानी खेलाड़ीले रोक्ने क्रममा गोलमा परिणत भएको हो। प्रतियोगिताको समूह चरणमा नेपाल, भूटान र श्रीलंका रहेका छन्। नेपालले अब श्रीलंकासँग 17 गते खेल्नेछ भने समूह बीमा साबिक विजेता बंगलादेश, भारत र मालदिव्स रहेका छन्। प्रतियोगिताको फाइनल भिडन्त आउँदो जेठ 23 गते हुने तय भएको छ। हस्तारीलाई बिहान 11 बजेको भेरी हाइलाइट्स सकियो। दिउँसो 4 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 विद्यार्थीलाई विस्तृत छुट, छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक, नेपालगंज 18 कारकाँदो बाँके, सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582390, 98584792 र 98448161175। सिप सिकौं, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
2: ओहो रामुदाई, कता हिँड्नु भयो?
3: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
2: कुन धान लगाउने विचार गर्नु भयो र?
3: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
2: ल दाई, पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
3: यो धान कस्तो छ नि बहिनी?
2: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
3: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
2: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
4: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शङ्कर धान नै लगाऊ।

0: जुन सुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: सूचना
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाट जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858056455।
3: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 0383524114, मोबाइल 9858551960 र 9768884566। डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, ब्याङ्कले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट ब्याङ्कको पहल।

0: आजको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369984।

0: Extreme energy drink.
1: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
1: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
1: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 081-534-017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
3: ए दाई, पक्नुस् त पक्नुस्। के गर्नु भएको?
4: देख्नु भएन, औषधी हालेको।
3: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
7: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
6: त्यसो भए सुन्नु, इलाइट सीएमा सीए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
7: हो र, के खास छ त इलाइट सीएमा?
6: एक्सपिरियन्स सीए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
7: ओहो, अनि लोकेसन?
6: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-5914-284, 97-164-65-37। लिमिटेड सिट्स, ढिला नगर्नुहोस्।
7: इलाइट सीए, तपाईँको सफलताको सही सुरुवात।
8: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारु र कसोहरू भएको छ मेरा दिन यस्तै बाइजना भयो।
9: तै त काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
8: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारु त आफै भन्दिनँ क्या।
9: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्न थिए, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
10: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनाश, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइस, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
11: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ। विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486375 र 98849576।
12: रेडियो भेरी एफएम

0: Ready, hello.
1: Let's go.
2: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
3: पत्रकार आचार संहिताको पालना गरौं. पत्रकार तथा संचार माध्यमले समाचार प्रकाशन प्रसारण गर्दा महिला बालबालिकाका संवेदनशीलतालाई ध्यान दिउँ. पत्रकार र संचार माध्यमले हिंसा आतंक अश्लीलता र अपराधलाई प्रश्रय दिने गरी समाचार सम्प्रेषण नगरौं. पत्रकार तथा संचार माध्यमले हिंसा र अपराधलाई प्रश्रय दिने वा आत्महत्या गर्न उस्काउने, अश्लील सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा त्रास उत्पन्न गर्ने किसिमको सामग्री उत्पादन प्रकाशन प्रसारण र वितरण गर्नुहुँदैन.
4: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्र नगर, सुर्खेत.

0: बीमा को लाभ दी आफ्नो कमाईको लाभ लिने मौका आज बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: कर्मचारी आवश्यकता सम्बन्धी सूचना कुँवर कफी तथा फलफूल फर्म गुर्बाकोट 14 सुर्खेतका लागि बिरुवा गोडमेल र मलजल गर्ने चारजना कर्मचारी आवश्यक परेकोले इच्छुक व्यक्तिले छिट्टै सम्पर्क गर्नुहोला। सम्पर्क व्यक्ति पूर्ण कुँवर ढाका टोपी दाई मोबाइल नम्बर 98681033333 र 97031333।
2: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन। के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के रे के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
3: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि। हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि। फेरि उहाँ गएर के हो कसो?
3: लटिपिराग फोन नम्बर 98202943 98202943।
1: खुसीको खबर।
4: सिटी भिटी सँगको साझेदारीमा सञ्चालित योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर 7 इत्राम सुर्खेतमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कोर्समा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा कार्यक्रमहरू 3 वर्ष जनरल मेडिसिन एचए, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, जनरल मेडिसिन एचए, आयुर्वेदिक एचए, डिप्लोमा इन फरेस्ट्री, डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्समा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
4: फारम भर्ने अन्तिम मिति यही जेठ 13 गतेसम्म। स्वास्थ्य तर्फको कार्यक्रमका लागि एसईमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, अन्य कार्यक्रमका लागि कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्ने छ।
1: योगी नरहरिनाथ प्रतिष्ठानमा अन्य निजी कलेज भन्दा 30% कम शुल्क, अनुभवी र दक्ष शिक्षकबाट गुणस्तरीय पढाई, कर्णालीकै उत्कृष्ट शैक्षिक वातावरण, व्यवहारिक र रोजगारमुखी शिक्षा,
4: गुणस्तरीय शिक्षा, सफल भविष्यको आधार। आजै सम्पर्क गर्नुहोस् योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर 7 इत्राम सुर्खेत।
1: सम्पर्क फोन नम्बर 083-590-202, अध्यक्ष धर्मराज शाही 98-580-51-407, क्याम्पस प्रमुख दानबहादुर रोकाए 98-580-66-799 र प्रशासन प्रमुख अशोक कुमार थापा 98-81-83-500।

0: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन, लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
0: त्यसैले वनभित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्य वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौं। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
1: डिभिजन वन कार्यालय सुर्खेत। ओहो रामुदाई, कता हिँड्नु भयो?
2: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
1: कुन धान लगाउने विचार गर्नु भयो र?
2: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
1: ल दाई, पनि US कम्पनीको US 312 शङ्कर धान लगाउने नि।
2: यो धान कस्तो छ नि बहिनी?
1: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
2: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान US 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
1: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
3: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 लगाए।

0: आफ्नो उत्पादन बढाउनुहोस्।
1: मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको यूएस कम्पनीको यूएस 312 शंकर धान नै लगाऊ।
2: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
2: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-655-666।
3: Radio Berry FM.
4: Extreme energy drink.
5: Time check. Aile theek 12 baje ko cha.
6: Extreme energy drink. Taste the difference. Feel the energy.
7: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रधानमन्त्री शाहले युमा आबद्ध देशका राजदूत तथा मिशन प्रमुखसँग भेटवार्ता गर्नुहुँदै नेपालको प्राथमिकता, द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल केन्द्रित हुने। कोशी, मधेश, बागमती र गण्डकीका थोरै ठाउँमा आज हावाहुरीको सम्भावना, सावधानी अपनाउन आग्रह। बाह्य औषधि आयातमा कड़ाई गर्न औषधि उद्योगीको माग, आत्मनिर्भर रहेका औषधिको कच्चा पदार्थ मात्रै आयात गर्नुपर्नेमा जोड़। पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार, आफ्नो मौलिक विचारधारासँग मेल नखाने प्रतिक्रिया। र आईपीएल क्रिकेटको पहिलो क्वालिफायरमा आज आरसीबी र गुजरात खेल्दै। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले युरोपेली संघ युमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुखसँग आज संयुक्त रूपमा भेटवार्ता गर्दै हुनुहुन्छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्रीले उहाँहरूसँग सामूहिक भेट र सम्वाद गर्ने गरी तयारी गरिरहनु भएको छ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटको अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित रहनेछ। यसअघि गएको चैत 25 प्रधानमन्त्री शाहले नेपालमा रहेका विभिन्न देशका राजदूत तथा कूटनैतिक नियोगका प्रमुखसँग सामूहिक भेट र सम्वाद गर्नुभएको थियो। प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ। अहिले चलिरहेको बैठकमा आकस्मिक समयमा सांसदहरूले विभिन्न विषयमा धारणा राखिरहनु भएको छ। विशेष गरी हावाहुरीले देशका विभिन्न ठाउँमा क्षति गरेको भन्दै उहाँहरूले प्रभावितलाई तत्काल राहत तथा पुनर्स्थापनाको व्यवस्था गर्न माग गर्नुभएको छ। यसैबीच आज कोशी, मधेश, बागमती र गण्डकीका थोरै ठाउँमा हावाहुरी चल्ने सम्भावना छ। दिउँसोपछि ती क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। विशेष गरी झापा, मोरङ, बारा, पर्सा सर्लाई धनुषा मकवानपुर चितवन तनहो नवलपुर रूपन्देही लगायतका जिल्लामा आज हावाहुरीको सम्भावना रहेको छ। हावाहुरी चल्दा घरको छाना उडाउने, कमजोर रूख र बिजुलीका पोल ढल्ने तथा यस्ता संरचनाले जोखिम निम्त्याउन सक्ने भएकोले सतर्कता अपनाउन सूचना मार्फत आग्रह गरिएको छ। आज लुम्बिनी सहित तराईका एक दुई ठाउँमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षाको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आज पनि तातो दिन हुनेछ। नेपाली औषधि उत्पादकले नेपाली उद्योग आयातको दबावमा परेको भन्दै बाह्य प्रतिस्पर्धा रोक्न सरकारसँग माग गरेका छन्। उनीहरूले आयातमा कड़ाई गर्न आग्रह गरेका हुन्। नेपाल आत्मनिर्भर रहेका औषधिको कच्चा पदार्थ मात्रै आयात गर्ने गरी नीति सरकारले लिनुपर्नेमा उनीहरूको जोड़ छ। नेपालमा झण्डै 100 औषधि उद्योग छन्। तीमध्ये 10 बन्द भइसकेको अवस्था छ भने बाँकी 50 बन्द हुने अवस्थामा पुगेको उद्योगीहरूले बताएका छन्। संचालनमा रहेका उद्योग समेत 30-40% क्षमतामा मात्रै संचालनमा आएको हुँदा सरकारले उद्योग बचाउने तर्फ ध्यान दिनुपर्नेमा उनीहरूको जोड़ छ। नेपाल औषधि उत्पादक संघका केन्द्रीय अध्यक्ष विप्लव अधिकारीले नेपाली औषधि उद्योगमा 40 अर्ब भन्दा धेरैको लगानी भइसकेको बताउनुभयो। 2074 सालमा तत्कालीन सरकारले 30 नेपालमा उत्पादन हुने औषधि आयात रोक्ने निर्णय गरेको भए पनि कार्यान्वयन हुन नसकेको उहाँको भनाइ छ। नेपाली उत्पादनको गुणस्तर राम्रो भएको भन्दै उहाँले कतिपय उद्योगहरूले विदेशमा समेत निर्यात गर्ने गरेका बताउनुभयो। एपोनका उपाध्यक्ष सन्तोष बरालले सरकारले नेपाली औषधि उद्योग बचाउनका लागि विदेशबाट औषधि आयातमा कड़ाई गर्नुपर्ने बताउनुभयो। उहाँले बैंक ब्याजमा अनुदान दिन आग्रह गर्दै प्रविधि भित्र्याउन र औषधि निर्यात गर्न राज्यले सहजीकरण गर्नुपर्ने माग गर्नुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुन चाँदीको भाव घट्यो, नेपालमा विकासका मुद्दा बारेको सम्मेलन आयोजना लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: ह्यूमन रिसोर्स डेवलपमेंट एण्ड रिसर्च इंस्टीट्यूट बबरमहल काठमांडू को भर्ना संबंधी सूचना।
8: प्राविधिक शिक्षा विकल्प में होइन समृद्धि को संकल्प को रूप में पढ़ऊ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षा में समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 का लागि प्रमाणपत्र तह का शैक्षिक कार्यक्रम हेल्थ असिस्टेन्ट ल्याब टेक्निशियन र फिजियोथेरापी सहायक में भर्ना खुल्यो।
4: कोर्स का विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
8: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856211314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले प्रधानमन्त्री शाहले ईयूमा आबद्ध देशका राजदूत तथा मिशन प्रमुखसँग भेटवार्ता गर्नुहुँदै कोशी मधेस बागमती र गण्डकीका थोरै ठाउँमा आज हावाहुरीको सम्भावना सावधानी अपनाउन आग्रह लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव तोलामा 1300 रूपियाँले घटेको हो। हिजो सुनको भाव तोलामा 2,92,800 रूपियाँ रहेको आज घटेर तोलाको 2,91,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव पनि घटेको छ। हिजो तोलाको 5,150 रूपियाँमा कारोबार भएको चाँदी आज 90 रूपियाँले घटेको हो। आज चाँदीको भाव तोलामा 5,060 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। नेपालमा विकासका समसामयिक मुद्दाहरूबारे दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालयको ग्रामीण विकास केन्द्रीय विभाग किर्तिपुर काठमाडौँमा अस्ति आइतबार र हिजो सोमबार सम्मेलन गरिएको हो। सम्मेलनमा विकासका लागि विभिन्न मुद्दामा प्रस्तुत कार्यपत्र र अनुसन्धान पत्रमाथि विमर्श भएको थियो। सम्मेलनको समापन गर्दै तिर्वीको मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्राध्यापक डाक्टर दुरी नन्द ढकालले सम्मेलन विकास फलदायी भएको भन्दै अन्य विभागले पनि यस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलनको निरन्तर आयोजना गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा 20 कार्यपत्र तथा अनुसन्धान पत्रमाथि छलफल भएको थियो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब्राहम सम्झौतामा सहभागी हुन गरेको आह्वानलाई पाकिस्तानले अस्वीकार गरेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको सम्भावित सम्झौतासँग जोडेर पाकिस्तानसहित मुस्लिम तथा अरब देशहरूलाई अब्राहम सम्झौतामा सहभागी हुन आह्वान गरेको केही घण्टामै पाकिस्तानले प्रस्ताव अस्वीकार गरेको समाचार संस्था एएनआईले जनाएको छ। यो प्रस्ताव आफ्नो मौलिक विचारधारासँग मेल नखाने पाकिस्तानले उल्लेख गरेको छ। पाकिस्तानका रक्षा मन्त्री मोहम्मद आसिफले इस्लामाबादले आफ्नो आधारभूत राष्ट्रिय दृष्टिकोणसँग बाजिने कुनै पनि सम्झौतालाई समर्थन नगर्ने बताउनु भएको छ। यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले मुस्लिम र अरब राष्ट्रहरूलाई अब्राहम सम्झौतामा सामेल हुन आग्रह गर्नुभएको थियो। वहाँले साउदी अरब, कतार, पाकिस्तान, टर्की, इजिप्ट, जोर्डन र बहराइन लगायत देशहरूलाई सामूहिक रूपमा अब्राहम सम्झौतामा हस्ताक्षर गर्न आह्वान गर्नुभएको थियो। ट्रम्पका अनुसार अब्राहम सम्झौताले यसका सदस्य देशलाई आर्थिक, वित्तीय तथा सामाजिक लाभ दिएको छ। सन् 2020 अमेरिकी मध्यस्थतामा अघि बढ़ाइएको अब्राहम सम्झौता इजरायल र केही अरब राष्ट्रबीच कूटनैतिक, आर्थिक तथा सुरक्षा सम्बन्ध सामान्यकरण गराउने उद्देश्यले शुरू गरिएको पहल हो। तर ट्रम्पको पछिल्लो आग्रहपछि पाकिस्तानले सार्वजनिक रूपमा असहमति जनाएसँगै यो पहललाई विस्तार गर्ने अमेरिकी प्रयासमा नयाँ राजनीतिक चुनौतीको सामना गर्नुपर्ने संकेत देखिएको विश्लेषण गरिएको छ। अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज पहिलो क्वालिफायरको खेल हुँदैछ। पहिलो क्वालिफायरमा आज बेलुका रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र गुजरात टाइटन्सले खेल्दैछन्। आजको विजेता सिधै फाइनलमा पुग्नेछ। यो खेल भारतको धर्मशालामा नेपाली समयअनुसार राति पाउने 8 बजे शुरू हुनेछ। आरसीबी समूह चरणका 14 खेलमध्ये 9 जितसक 18 अंकका साथ शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायरमा पुगेको हो। समान 14 खेलमा समान 18 अंक नै रहेको गुजरात नेट रन रेटका आधारमा दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायर खेल्न लागेको हो। भोलि इलिमिनेटर खेलमा राजस्थान रोयल्स र सनराइजर्स हैदराबादले खेल्नेछन्। इलिमिनेटरको विजेताले फाइनल प्रवेशका लागि आज पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ। इलिमिनेटरमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ। आईपीएल क्रिकेटको फाइनल खेल आइतबार हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्रधानमन्त्री शाहले ईयूमा आबद्ध देशका राजदूत तथा मिशन प्रमुखसँग भेटवार्ता गर्नुहुँदै नेपालको प्राथमिकता, द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल केन्द्रित हुने। कोशी मधेस बागमती र गण्डकीका थोरै ठाउँमा आज हावाहुरीको सम्भावना सावधानी अपनाउन आग्रह। बाह्य औषधि आयातमा कड़ाई गर्न औषधि उद्योगीको माग। आत्मनिर्भर रहेका औषधिको कच्चा पदार्थ मात्रै आयात गर्नुपर्नेमा जोड़। पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार। आफ्नो मौलिक विचारधारासँग मेल नखाने प्रतिक्रिया। र आईपीएल क्रिकेटको पहिलो क्वालिफायरमा आज आरसीबी र गुजरात खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालोअनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्भिस सेकर र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भए, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटेल र शिक्षा सिंचाइ कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582389, 98584072 र 98448161175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: सूचना,
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम, अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू, दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवनोपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
3: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98585-59960 र 97-678-84-566।
1: सूचना,
3: यही जेठ 23 गते चौथो शनिवारको दिन
4: सुपर पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
5: डाक्टरद्वारा जाँच हुने समस्याहरू, टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
6: एसई सक्यो, अब रमाइलो सुरु भयो।
7: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
6: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
7: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
6: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
8: नेपाल टेलिकम, राष्ट्रको संचार।
9: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
10: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलरा साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।
3: कर्मचारी आवश्यकता सम्बन्धी सूचना कुँवर कफी तथा फलफूल फर्म गुरुबाकोट 14 सुर्खेतका लागि बिरुवा गोडमेल र मलजल गर्ने 4 जना कर्मचारी आवश्यक परेकोले इच्छुक व्यक्तिले छिट्टै सम्पर्क गर्नुहोला। सम्पर्क व्यक्ति पूर्ण कुँवर ढाका टोपी दाई मोबाइल नम्बर 98-681-33-33 र 97-031-33-333।
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
4: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
4: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
1: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
4: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: के भन्ने सोच्छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
6: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटी नै गाह्रो छ।
5: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
6: हो र, के खास छ त इलाइट सिएमा?
5: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
6: ओहो, अनि लोकेसन?
5: बानेश्वर काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-164-65-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
6: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
3: बजारबाट सामग्री खरिद गर्दा ध्यान दिनुपर्ने कुरा, क्रेता वा सामग्री खरिदकर्ताले बिल वा रसिदको विवरण ठिक छ वा ठिक छैन भने जाँच गरौं। सामानको नाम, मात्रा, मूल्य अभिवृद्धि कर लगायतका विवरण हेर्ने गरौं। बिलमा मिति, बीजक नम्बर र किनमेल गरिएको स्थान सही छ वा छैन भनी जाँच गरौं। प्राप्त बिल वा रसिदलाई सुरक्षित राखौ। बिलमा व्यवसायको नाम, ठेगाना, फोन नम्बर र प्यान नम्बर उल्लेखित भए नभएको हेरौं। कुनै पनि वस्तु तथा सामान खरिद गरेपछि बिल बीजक माग्ने गरौं। विक्रेताले ग्राहकलाई सामग्री खरिद गरेको बिल अनिवार्य रूपमा दिऊ। बिल बमोजिमको सामान उपलब्ध गराऊ। सामान खरिद बिक्री गर्दा बिल अनिवार्य लिने र दिने गरौं।
4: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्र नगर, सुर्खेत।
7: रेडियो भेरी एफएम

जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा

0: you.
1: Extreme energy drink.
2: के तपाईको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रालीलाई सम्झनुहोस्।
3: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
2: यही जेठ 16 गते शनिबारका दिन
3: यस राणा अस्पताल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
2: कानको समस्याहरू, कान पाकिरहने, कानबाट टिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिरान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्स फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0385906393।
4: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
5: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
4: हाम्रा सेवाहरू
5: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
4: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस्ताल क्षेत्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98480 44631।
6: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भयो।
7: तै तै काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
6: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारू त आफै भन्दिन क्या।
7: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
4: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथ रोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
3: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486175 र 98489956।
9: रेडियो भेरी एफएम

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
2: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
3: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
4: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो, जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
3: यो सोलर बलियो र भरपर्दछ।
5: हाम्रो बाबाले मानिकेल सुर्खेतबाट ल्याउनुभएको।
6: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
7: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
8: लो, किन नि? के भयो, सन्चो भएन?
7: होइन, यतिकै जानै मन लागेन।
8: यतिकै पनि हुन्छ?
7: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
8: ए, कुरा त्यस्तो पो? ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
9: नमस्ते, कति कामले पाल्नु भयो?
8: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
9: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
7: हस् म्याडम।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: 6.9 को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: को खबर
3: सिटी भिटीसँगको साझेदारीमा सञ्चालित योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर साथ इत्राम सुर्खेतमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कोर्समा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा कार्यक्रमहरू 3 वर्ष जनरल मेडिसिन HA, डिप्लोमा इन फार्मेसी।

0: Diploma in Civil Engineering, General Medicine HA, Ayurvedic HA, Diploma in Forestry, Diploma in Agriculture Plant Science ma naya bharna khuleko jankari garaudachau.
1: Faram bharne antim miti yahi jet 13 gate samma. Swasthya tarfa ko karyakram ka lagi SE ma kamti ma 2 GPA lyaeko hunu parne. Anya karyakram ka lagi kamti ma 1.6 GPA lyaeko hunu parne cha.
0: योगी नरहरिनाथ प्रतिष्ठानमा अन्य निजी कलेज भन्दा 30% सम्म कम शुल्क अनुभवी र दक्ष शिक्षकबाट गुणस्तरीय पढाई कर्णालीकै उत्कृष्ट शैक्षिक वातावरण व्यवहारिक र रोजगारमुखी शिक्षा
1: गुणस्तरीय शिक्षा सफल भविष्यको आधार आजै सम्पर्क गर्नुहोस् योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर 7 इत्राम सुर्खेत
0: सम्पर्क फोन नम्बर 083-590-202 अध्यक्ष धर्मराज शाही 98-580-51-407 क्याम्पस प्रमुख दानबहादुर रोकाए 98-580-66-799 र प्रशासन प्रमुख अशोक कुमार थापा 98-681-83-500

0: के भन्ने सोच छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
1: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
0: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
1: हो र, के खास छ त इलाइट सिएमा?
0: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
1: ओहो, अनि लोकेसन?
0: बानेश्वर काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-61-84-65-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
1: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
2: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
3: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
3: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
4: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
5: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
4: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
5: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
4: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास बैंक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43। साक्षर समाज, सक्षम राष्ट्र, आत्मनिर्भर जीवनको लागि, रोजगारी र अवसरको लागि, सामाजिक विकास र समृद्ध राष्ट्रको लागि, लैंगिक, जाति र क्षेत्रीय समानताका लागि, अधिकार र कर्तव्य बोधका लागि, स्वास्थ्य सम्बन्धी सचेतनाका लागि, आर्थिक सशक्तिकरणका लागि, त्यसैले शिक्षित बनाऊ, प्रगतिको पथमा लम्कियौ।
5: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्रनगर, सुर्खेत।
6: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई
7: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
6: के गर्नु दाजु, यहाँ बसेर के काम दाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
7: अब इन्डियानै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पञ्जाबमा जा।
6: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
7: हौ। हो त नि, अमृत सहर पञ्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
7: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
6: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
7: लटिपिराग फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
4: कर्मचारी आवश्यकता सम्बन्धी सूचना कुवर कफी तथा फलफूल फर्म गुरुबाकोट 14 सुर्खेतका लागि बिरुवा गोडमेल र मलजल गर्ने 4 जना कर्मचारी आवश्यक परेकोले इच्छुक व्यक्तिले छिट्टै सम्पर्क गर्नुहोला। सम्पर्क व्यक्ति पूर्ण कुवर ढाका टोपी दाई, मोबाइल नम्बर 9861803333 र 9701333333।
8: रेडियो भेरी एफएम

0: सुनौलो अब सर
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
0: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एसए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अप्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
0: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
1: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
0: एसए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गते सम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 91037। वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार।
2: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
3: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
2: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
3: झाडा पखाला,
2: दादुरा,
3: पोलियो,
2: कुपोषण,
3: एनिमिया,
2: मम्स,
3: दम,
2: टाइफाइड
3: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
2: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
3: चार बाहिनी रोड नेपालगंज बाँके, सम्पर्क नम्बर 081538150, 081535151।
4: एसई र कक्षा 12 को परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राममा नयाँ शैक्षिक सत्र 83-84 का लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी,
4: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
5: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत, सम्पर्क मोबाइल नम्बर 98483039, 98581560 र 98481546499।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम, अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
6: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका
7: टीवी, फ्रिज, वाशिंग मेसिन, सैमसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
7: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858151715।

0: the extreme energy drink.
1: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
1: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
1: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 081-534-017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
1: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य।

0: आधार।
1: सूचना।
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858564555।
4: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन तिमीलाई केही थाहा छ?
5: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
4: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
5: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
4: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
5: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
4: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्न। नमस्कार उप प्रमुखज्यू।
6: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
6: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
5: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो।
6: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
5: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
4: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
7: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: के भन्ने सोच्छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
11: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
10: त्यसो भए सुन्नुहोस्, इलाइट सीएमा सीए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
11: हो र, के खास छ त इलाइट सीएमा?
10: एक्सपिरियन्स सीए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
11: ओहो, अनि लोकेसन?
10: बानेश्वर काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-61-84-65। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
11: इलाइट सीए, तपाईँको सफलताको सही सुरुवात।
12: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल

0: क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटर द्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454933975 र 98145084031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: रेडियो भेरी FM 98.6 RX 2.7 MHz।
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजे को छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
2: हजुर, भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
1: यही जेठ 16 गते शनिबारका दिन
2: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
1: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिरान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलाकाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 0383 590 693।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों
1: ये रोगले पनी मरु ना बासनु बनायो क्या रू रकोशोरु भैया को सा मेरा दिने से ये भाई जना भैया
2: तो ये क्या हुजु क्या गोना मन गद दसो मुके बिता
1: क्या उन्जियो बा हाथ कुट्टा खाईने लागे पिशा पुनी फुलने लागे तो ये तो वो क्या रू तो आप ही बंदी नहीं क्या
2: त्यत्ती पनी राय नहीं न्याय न पाए गोरखा जानू भन्ना चाहिए अब उपचार न पाया आरोग्य मन जानू पड्डो छ त
3: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हाथखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
5: विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486 36175 र 98489956576
6: खुसीको खबर
4: सिटी भिटी संघको साझेदारीमा सञ्चालित योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर सात इत्राम सुर्खेतमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कोर्समा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
6: हाम्रा कार्यक्रमहरू 3 वर्ष जनरल मेडिसिन एचए डिप्लोमा इन फार्मेसी डिप्लोमा इन सिभिल इन्जिनियरिङ जनरल मेडिसिन एचए आयुर्वेदिक एचए डिप्लोमा इन फरेस्ट्री डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्समा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ
4: फारम भर्ने अन्तिम मिति यही जेठ 13 गतेसम्म स्वास्थ्य तर्फको कार्यक्रमका लागि एसईमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने अन्य कार्यक्रमको लागि कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ
6: योगी नरहरिनाथ प्रतिष्ठानमा अन्य निजी कलेज भन्दा 30% कम शुल्क अनुभवी र दक्ष शिक्षकबाट गुणस्तरीय पढ़ाई कर्णालीकै उत्कृष्ट शैक्षिक वातावरण व्यवहारिक र रोजगारमुखी शिक्षा
4: गुणस्तरीय शिक्षा सफल भविष्यको आधार आजै सम्पर्क गर्नुहोस् योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर सात इत्राम सुर्खेत
6: सम्पर्क फोन नम्बर 083-590-202 अध्यक्ष धर्मराज शाही 98-580-51-407 क्याम्पस प्रमुख दानबहादुर रोकाए 98-580-66-799 र प्रशासन प्रमुख अशोक कुमार थापा 98-681-83-500

0: 6.9 inchको शानदार डिस्प्ले, AI powered camera, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्री को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: सूचना, यही जेठ 23 गते चौथो शनिवारको दिन
3: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
4: नशा रोग विशेषज्ञ डाक्टर
3: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
5: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
6: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो।
7: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
6: के गर्ने दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पञ्जाबमा जा।
6: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
7: हो त नि, अमृत सहर पञ्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
7: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
6: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
7: ल टिपिराख फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
8: रेडियो भेरी FM।

0: ओहो रामुदाई, कता हिँड्नु भयो?
1: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
0: ल दाई, पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शङ्कर धान नै लगाऊ।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1,225, अरुवा सोना मन्सोली चामल प्रति बोरा 1,350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1,925, अरुवा मध्यम चामल प्रति बोरा 1,350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2,860।
2: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
3: के तपाईलाई पोली हाउस स्प्रिङकलर स्प्रे पम्प टिमो टिप्ने स्याउ टिप्ने जुस मेसिन आल्मुनियमका सामानहरू चाहिएको छ
4: वा गाडी धुने मेसिन कम्प्रेसर टायर ट्युब मोबिल अण्डाबाट चल्ला निकाल्ने च्याउ बनाउने सामान घाँस काट्ने चारा मेसिन दुध डेरीका सामान
3: किचन चिम्नी आरओ फिल्टर भ्याकुम क्लिनर बाथ टब मोडुलर किचनका सामान मिक्सर ग्राइन्डर आइरन चाहिएको छ
4: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिक एज मार्केटिङ सुर्खेत।
5: एसई सकियो अब रमाइलो सुरु भयो।
6: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS।
5: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस।
6: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
5: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम राष्ट्रको संचार।
8: सबैको मन सुने
7: रेडियो भेरी एफएम

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औँलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।

0: Extreme energy drink.
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक. हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ. नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्. सब एकदम खुसी हुन्छन्. तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ. रेडियो सुन्दै गर्नुहोस्. अब बाँकी कथा अर्को भागमा. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल.
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ.
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाथ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ.
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस्पार क्षेत्र टिकट काउन्टरदेखि पश्चिम पट्टि. मोबाइल नम्बर 98480 44631.
4: रेडियो भेरी एफएम

0: जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1,225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1,350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1,925, अरुवा मध्यम चामल प्रति बोरा 1,350, चिनी सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण

0: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विजयनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।

0: 6.9 inch standard display, AI powered camera, 3 years ago warranty sahit, Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule tapai ko man jitcha barambar.
1: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छैन. विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन. गर्ने गर्दै मलाई दिक्ता भइसक्यो.
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर केही कामदाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ.
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि.
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त.
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि.
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट. अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि. उहाँ गरी के हो कसो?
2: लटिपिराक फोन नम्बर 9820-29-9348 9820-29-9348.
3: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33-975 र 98145-84-031।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। कर्मचारी आवश्यकता सम्बन्धी सूचना कुवर कफी तथा फलफूल फर्म गुर्बाकोट 14 सुर्खेतका लागि बिरुवा गोडमेल र मलजल गर्ने 4 कर्मचारी आवश्यक परेकोले इच्छुक व्यक्तिले छिट्टै सम्पर्क गर्नुहोला। सम्पर्क व्यक्ति पूर्ण कुवर ढाका टोपी दाई, मोबाइल नम्बर 9861-0333 र 97031-33-333।
5: हेलो
6: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
5: अनि हुलाकमा पो जानु?
6: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
6: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
6: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो

0: विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
0: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुला कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ.
2: Extreme energy drink. Taste the difference. Feel the energy.
3: कर्मचारी आवश्यकता सम्बन्धी सूचना कुँवर कफी तथा फलफूल फर्म गुर्बाकोट 14 सुर्खेतका लागि बिरुवा गोडमेल र मलजल गर्ने 4 जना कर्मचारी आवश्यक परेकोले इच्छुक व्यक्तिले छिट्टै सम्पर्क गर्नुहोला. सम्पर्क व्यक्ति पूर्ण कुँवर ढाका टोपी दाई, मोबाइल नम्बर 98681033333 र 97031333.

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लाग्यो बेला मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97468-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु? हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580-40519 र 98580-51715।
2: डिजिटल ठगीबाट बचौं।
0: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्तो

0: गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
0: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98480444631।

0: स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायतका पाठ्य सामग्री
1: लोक सेवा आयोगका किताबहरू
0: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
2: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेसनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर वीरेन्द्रनगर छ बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 081-521-137।
3: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।
6: खुसीको खबर
7: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
6: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
7: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455-36984।
6: भर्ना खुल्यो
8: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
8: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-51-960 र 97-688-84-566।
9: रेडियो भेरी एफएम

एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो एस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्भिस टेक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर इलेक्ट्रिसियन मेसन जियो इन्जिनियरिङ ल्याब टेक्निसियन हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी हेल्थ असिस्टेन्ट एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने निर्माण व्यवसाय कन्सल्टेन्सी सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने नोट शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935 98582339 98584072 र 98448161175 सिप सिकौ आत्मनिर्भर बनाऊ प्राविधिक शिक्षा सफल भविष्यको आधार।

0: लुगा लगाउ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
3: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
2: यही जेठ 16 गते शनिबारका दिन
3: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
2: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 083-590-693।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: सूचना
2: यही जेठ 23 गते चौथो शनिवार को दिन
3: सुपथ पोलिक्लिनिक एंड डायग्नोस्टिक सेंटर प्रणाली सुर्खेत में नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंज में कार्यरत वरिष्ठ टाउ को मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान द्वारा सशुल्क बिरामी जांच हुने जानकारी गराउँदछौं।
1: डाक्टर द्वारा जांच हुने समस्याहरू टाउ को दुख्ने रिंगटा लाग्ने बान्ता हुने हाथ खुट्टा झमझमाउने पोल्ने निन्द्रा नपर्ने मिर्गी वा चरिफाई भएर बेहोश हुने छारे रोग हुने काप्ने मानसिक असन्तुलन हुने मन उदास हुने आतिने मुटुको धुकधुकी बढ्ने स्मरण शक्तिमा कमी हुने डर वा शंका लाग्ने शारीरिक वा मानसिक कमजोरी हुने यौनिच्छा नहुने वा कम हुने आत्मबल कमजोर हुने एउटै काम बारम्बार दोहोर्याएर गर्ने खानामा अरुचि हुने निराश हुने रमाइलोमा पनि खुशी हुन नसक्ने नकारात्मक सोच हुने आत्महत्याको प्रयास गर्ने बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 98-585-6696
4: रेडियो भेरी एफएम।

0: सुनौलो अवसर
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
0: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एचए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
0: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउण्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
1: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
0: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 91037। वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार।

जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा

0: बीए बन्ने सोच छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ।
1: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
0: त्यसो भए सुन्नुहोस्, इलाइट सीएमा सीए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
1: हो र, के खास छ त इलाइट सीएमा?
0: एक्सपिरियन्स, सीए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप। क्लास छुट्यो भने पनि टेन्सन छैन।
1: ओहो, अनि लोकेसन?
0: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-5914-284, 97-164-65-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
1: इलाइट सीए, तपाईँको सफलताको सही सुरुवात।
2: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 4 बजेको छ। एक्सट्रीम इनर्जी ड्रिंक।

0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट दीपा कोइरालाको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा प्रदेश अस्पताल सुर्खेतबाट सेवा सुविधाहरू थपिँदै जनशक्ति अभावले सेवा दिन भने समस्या। गर्मी अझै केही दिन बढ़ने मौसम पूर्वानुमान महाशाखाको भनाइ, सतर्कता अपनाउन सुझाव। र भूटानलाई हराउँदै साफ महिला च्याम्पियनशीपमा नेपालको विजयी शुरूआत। प्रदेश अस्पताल सुर्खेतबाट विगतको तुलनामा सेवा सुविधाहरू बढ़दै गएको छ। सेवा वृद्धि भइरहेको भए पनि त्यही ती अनुपातमा जनशक्ति भने घट्दै गएको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालमा हुने विभिन्न आन्दोलनका नाममा चिकित्सकहरू असुरक्षित महसुस गर्दै बस्न नमानेपछि जनशक्ति घट्दै गएको अस्पतालले जनाएको छ। अहिले 150 शैयाको क्षमता भए पनि 300 शैया सञ्चालनमा छन् भने अस्पतालमा स्थायी पदपूर्ति 201 र विभिन्न करार ज्यालादारी तथा संस्था करारमा 331 गरी कुल 532 जना जनशक्ति रहेका छन्। यो जनशक्ति पनि अपुग भएको छ भने कतिपय विभागहरूमा चिकित्सकको अभाव रहेको छ। प्रदेश अस्पतालका सूचना अधिकारी उपसचिव अनिता गेवालीले अस्पतालमा बिरामीका साथै प्रदान गरिने सेवाहरू बढ़दै गएको अनुपातमा जनशक्ति भने कमी भइरहेको बताउनु भएको छ। उहाँले अहिले 150 शैयाको सेवा भए पनि चापका कारण 300 शैया सञ्चालन गर्नु परेको भन्दै अस्पतालका लागि आवश्यक पर्ने जनशक्ति अझै पूरा नभएको उल्लेख गर्नुभएको छ। अस्थायी दरबन्दी अस्वीकृतिका लागि प्रदेश अस्पताल सरकारसँग माग गरिएको जानकारी उहाँले दिनुभएको छ। गत वैशाख 28 गते दैनिक बिरामीलाई जाँच गर्ने छुट्टै भवनको शिलान्यास भएको छ। झण्डै 17 करोड़ लगातमा बन्ने भवन निर्माण भएपछि अस्पतालको शैया क्षमता 500 नाग्नेछ। पूर्वाधार तथा सेवा बढ़दै गए पनि त्यही अनुपातमा जनशक्ति बढ़ने भने सेवाग्राहीहरू असन्तुष्ट भएका छन्। त्यसैले प्रदेश अस्पतालले अस्थायी दरबन्दी पूर्ति गर्नका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँग स्वीकृत माग गरेको अस्पतालका सूचना अधिकारी गेवालीले बताउनु भएको छ। अस्पतालमै हेलीप्याड संचालनमा आएको 3 साता नपुग्दै 4 जना भन्दा बढ़ीले सेवा पाइसकेका छन्। प्रदेश अस्पतालमा सुर्खेत, दैलेख, जाजरकोटका साथै कालीकोट, मुगु, डोल्पा, हुम्ला, अछाम, बाजुराका बिरामीहरू बढ़ी सेवा लिन आउने गरेको बताइएको छ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा पनि गए राती हल्का वर्षा भए पनि धेरै ठाउँमा भने गर्मी बढ़ेको छ। गएको 12 घण्टामा सबैभन्दा धेरै कास्कीमा 57 मिलिमिटर वर्षा मापन भएको छ। नेपालगंज, धनगढ़ी र दिपायलमा तापक्रम 40 डिग्री सेल्सियस भन्दा पनि माथि पुगेको छ भने लगातार उकालो लागिरहेको तापक्रमका कारण जनजीवन प्रभावित बन्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाले आज पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो हुने सम्भावना रहेको जनाएको छ। आज पनि देशका विभिन्न ठाउँमा बदली भई पानी पर्ने पनि विभागले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्मी बढ़ेको बेला पर्याप्त पानी पिउन र दिउँसो बाहिरको काम सकेसम्म कम गर्न आग्रह गरेको छ। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटुको धड़कन बढ़ेमा, श्वास प्रश्वासमा समस्या, कम रक्तचाप, पसिना नआउने, गम्भीर टाउको दुख्ने, वाकवाकी वा उच्च ज्वरो देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जान आग्रह गरेको छ। भूटानलाई हराउँदै नेपालले साफ महिला च्याम्पियनशीपमा विजयी शुरूआत गरेको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा भएको उद्घाटन खेलमा नेपालले भूटानलाई 1-0 गोलले हराएको हो। गए नेपालका गीता राणाले खेलको 23 मिनटमा गरेको प्रहार भूटानी खेलाड़ीले रोक्ने क्रममा गोलमा परिणत भएको थियो। प्रतियोगिताको समूह चरणमा नेपाल, भूटान र श्रीलंका रहेका छन्। अब नेपालले समूह चरणको अन्तिम खेलमा आउँदो आइतबार जेठ 17 गते श्रीलंकासँग खेल्नेछ। यस्तै समूह बीमा साबिक विजेता बंगलादेश, भारत र मालदिव्स रहेका छन्। समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल जेठ 23 गते हुनेछ। हवस् त, यसलाई दिउँसो 4 बजेको भेरी हाइलाइट सकियो। साँझ 5 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षका सबै सहकर्मी सहित दीपा कोइराला बिदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
2: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम,
1: राष्ट्रको संचार।
0: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-0045।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: कर्मचारी आवश्यकता सम्बन्धी सूचना कुवर कपी तथा फलफूल फर्म गुरबाकोट 14 सुर्खेतका लागि बिरुवा गोडमेल र मलजल गर्ने 4 कर्मचारी आवश्यक परेकोले इच्छुक व्यक्तिले छिट्टै सम्पर्क गर्नुहोला। सम्पर्क व्यक्ति पूर्ण कुवर ढाका टोपी दाई, मोबाइल नम्बर 98681033333 र 97031333333। के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैङ्क मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98584-54899 र 97679-044-43।

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालको एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईबीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455369984।
2: डिजिटल ठगीबाट बचौं।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा म्यासेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, ब्याङ्कले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
4: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
5: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
4: हाम्रा सेवाहरू:
5: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
4: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98484461।
6: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
7: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु?
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
6: ए
7: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
8: नेपाल सरकार, विज्ञापन हो।
9: के भन्ने सोच्छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
10: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
9: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
10: हो र, के खास छ त इलाइट सिएमा?
9: एक्सपिरियन्स, सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप। क्लास छुट्यो भने पनि टेन्सन छैन।
10: ओहो, अनि लोकेसन?
9: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-5914-284, 97-61-84-65-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
10: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
11: रेडियो भेरी एफएम

0: सुनौल अगर सर
1: सिटी भिटी बाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
0: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एचए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
0: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
1: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
0: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 9103, वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार।
2: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
3: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
2: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
3: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त।
4: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हाखुटाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
5: साथै हामी कहाँ प्रत्येक दिन निःशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत, मोबाइल नम्बर 97486375 र 98486545076।
5: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एससीआरसी अस्पताल, नेपालगंज चारबानी रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शमशाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
0: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
5: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्, समयमै जाँच गराउनुहोस्। स्थान चारबानी रोड, नेपालगंज। सम्पर्क मोबाइल नम्बर 98455368894।

0: extreme energy drink.
1: 23 गते चौथो शनिबारको दिन
2: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
3: नशा रोग विशेषज्ञ डाक्टर
2: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढ़ी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
5: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
6: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँतसँगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँतसँगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
7: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33975 र 98-145-84-031।
6: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
8: रेडियो भेरी FM।

0: ओहो रामुदाई, कता हिँड्नु भयो?
1: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
0: ल दाई, पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शङ्कर धान नै लगाऊ।
3: नाकान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
4: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
3: नाक बन्द हुने समस्या,
4: नाकबाट रगत बग्ने,
3: नाकभित्र मासुको गिर्खा पलाएको,
4: घ्राण शक्ति गुम्ने,
3: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
4: कानको संक्रमण,
3: कान सुन्न गाह्रो हुने,
4: कान बज्ने समस्या,
3: चक्कर लाग्ने,
4: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
3: घाँटी दुख्ने,
4: आवाज बन्द हुने,
3: निल्न गाह्रो हुने,
4: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
3: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।

0: जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छन् तर एकछिनमा भूकम्प रहेछ शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
2: रेडियो भेरी FM

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: हिमाल पहाड़ तराई जोड़छौं सबैलाई साँझ पाँच बजेको भेरी हाइलाइट्सबाट दीपा कोइरालाको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा प्रदेश अस्पताल सुर्खेतबाट सेवा सुविधाहरू थपिँदै जनशक्ति अभावले सेवा दिन भने समस्या। गर्मी अझै केही दिन बढ़ने मौसम पूर्वानुमान महाशाखाको भनाई, सतर्कता अप्नाउन सुझाव। र भूटानलाई हराउँदै साफ महिला च्याम्पियनशीपमा नेपालको विजयी शुरूआत। प्रदेश अस्पताल सुर्खेतबाट विगतको तुलनामा सेवा सुविधाहरू बढ़दै गएका छन्। सेवा वृद्धि भइरहेको भए पनि त्यही अनुपातमा जनशक्ति भने घट्दै गएको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालमा हुने विभिन्न आन्दोलनका नाममा चिकित्सकहरू असुरक्षित महसुस गर्दै बस्न नमानेपछि जनशक्ति घट्दै गएको अस्पतालले जनाएको छ। अहिले 150 शैयाको क्षमता भए पनि 300 शैया संचालनमा छन् भने अस्पतालमा स्थायी पदपूर्ति 201 र विभिन्न करार ज्यालादारी तथा सस्ता करारमा 331 गरी कुल 532 जना जनशक्ति रहेका छन्। यो जनशक्ति पनि अपुग भएको छ भने कतिपय विभागहरूमा चिकित्सकको अभाव रहेको छ। प्रदेश अस्पतालका सूचना अधिकारी उपसचिव अनिता घेवालीले अस्पतालमा बिरामीका साथै प्रदान गरिने सेवाहरू बढ़दै गएको अनुपातमा जनशक्ति भने कमी भइरहेको बताउनु भएको छ। उहाँले अहिले 150 शैयाको सेवा भए पनि चापका कारण 300 शैया संचालन गर्नु परेको भन्दै अस्पतालका लागि आवश्यक पर्ने जनशक्ति अझै पूरा नभएको उल्लेख गर्नुभएको छ। अस्थायी दरबन्दी स्वीकृतिका लागि प्रदेश अस्पताल सरकारसँग माग गरिएको जानकारी उहाँले दिनुभएको छ। गत वैशाख 28 गते दैनिक बिरामीलाई जाँच गर्ने छुट्टै भवनको शिलान्यास पनि भएको छ। झण्डै 17 करोड़ लागतमा बन्ने भवन निर्माण भएपछि अस्पतालको शैया क्षमता 500 नागेको छ। पूर्वाधार तथा सेवा बढ़दै गए पनि त्यही अनुपातमा जनशक्ति बढ़ने भने सेवाग्राहीहरू असन्तुष्ट भएका छन्। त्यसैले प्रदेश अस्पतालले अस्थायी दरबन्दी पूर्ति गर्नका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँग स्वीकृत माग गरेको अस्पतालका सूचना अधिकारी गेवालीले बताउनु भएको छ। अस्पतालमा हेलिप्याड संचालनमा आएको 3 साता नपुग्दै 4 जना भन्दा बढ़ीले सेवा पाइसकेका छन्। प्रदेश अस्पतालमा सुर्खेत दैलेख जाजरकोटका साथै कालीकोट मुगु डोल्पा हुम्ला अछाम र बाजुराका बिरामीहरू बढ़ी सेवा लिन आउने गरेका छन्। कर्णाली लुम्बिनी र सुदूरपश्चिममा केही ठाउँमा पनि गए राती हल्का वर्षा भए पनि धेरै ठाउँमा भने गर्मी बढ़ेको छ। गएको 12 घण्टामा सबैभन्दा धेरै कास्कीमा 57 मिलिमिटर वर्षा मापन भएको छ। नेपालगंज धनगढ़ी र दिपालमा तापक्रम 40 डिग्री सेल्सियस भन्दा पनि माथि पुगेको छ भने लगातार उकालो लागिरहेको तापक्रमका कारण जनजीवन प्रभावित बन्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाले आज पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागको तातो हुने सम्भावना रहेको जनाएको छ। आज पनि देशका विभिन्न ठाउँमा बदली भई पानी पर्ने पनि विभागले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्मी बढ़ेको बेला पर्याप्त पानी पिउन र दिउँसो बाहिरको काम सकेसम्म नगर्न आग्रह गरेको छ। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटुको धड़कन बढ़ेमा श्वास प्रश्वासमा समस्या कम रक्तचाप पसिना नआउने गम्भीर टाउको दुख्ने वाकवाकी वा उच्च ज्वरो देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जान पनि आग्रह गरेको छ। भूटानलाई हराउँदै नेपालले साफ महिला च्याम्पियनशीपमा विजयी शुरूआत गरेको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा भएको उद्घाटन खेलमा नेपालले भूटानलाई 1-0 गोलले हराएको हो। नेपालका गीता राणाले खेलको 23 मिनटमा गरेको प्रहार भूटानी खेलाड़ीले रोक्ने क्रममा गोलमा परिणत भएको हो। प्रतियोगिताको समूह चरणमा नेपाल भूटान र श्रीलंका रहेका छन्। अब नेपालले समूह चरणको अन्तिम खेलमा आउँदो आइतबार जेठ 17 गते श्रीलंकासँग खेल्नेछ। यस्तै समूह बीमा साबिक विजेता बंगलादेश भारत र मालदिव्स रहेका छन्। समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल जेठ 23 गते हुनेछ। हस्तरीलाई साँझ 5 बजेको भेरी हाइलाइट सक्यो। साँझ 6:30 बजेको भेरी खबरमा फेरि भेट हुनेछ। तपाईँसम्मका लागि समाचार कक्षका सबै सहकर्मी सहित दीपा कोइराला बिदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: यो जिन्दगीले पनि केही लच्छर बाटो लाग्दा जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन। हामी गर्ने
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम राम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पंजाबमा जा।
1: के भन्छ नि दाजु, मैले त पुरै बुझिन त हौ।
2: हो त नि, अमृत सहर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि। हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
3: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
2: लकी पिराक फोन नम्बर 9820293948 9820293948।
0: सूचना।
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्ने सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522353 र मोबाइल नम्बर 9858056455।
5: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 0385241414, मोबाइल 9858551960 र 9768884566।
6: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
7: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
8: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
7: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
8: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत, मोबाइल नम्बर 9858404519 र 9858517015।
9: त्यो रोगले पनि मर्नु न बाँच्नु बनायो, तपाईलाई पनि ग्यास्ट्रिक, गानगोला, युरिक एसिड, हातखुट्टाको बाथ्रोको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाग, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
10: साथै हामी कहाँ प्रत्येक दिन निःशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
11: विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486375 र 98484956576।
12: एसई र कक्षा 12 को परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्रामा नयाँ शैक्षिक सत्र 83-84 का लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
12: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो साल 1 गतेदेखि हुनेछ।
0: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98483339, 98551560 र 98481-56499।
13: के तपाईँ एसईई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एण्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
14: सिटीभिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्यकर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
13: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
14: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
13: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एण्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
14: सम्पर्क कैलपाल हस्पिटल एण्ड कलेज सुर्खेत रोड नेपालगंज बाँकी। सम्पर्क नम्बर 081-534-017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।

0: नेपाल पे क्यू आर में आवत हुई क्लॉक आज अपन बैंक वित्तीय संस्था चाहे वॉलेट में संपर्क करी मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट ऐप मन से नेपाल पे क्यू आर में सहजिल से भुगतानी पाए नेपाल पे क्यू आर नेपाल के अपने क्यू आर
1: के तपाईको नाक कान र घाँटीको समस्या छ यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्
2: हजुर भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
1: यही जेठ 16 गते शनिबारका दिन
2: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्
1: कानको समस्याहरू कान पाकिरहने कानबाट पिप बग्ने कान कति नसुनिने वा कम सुनिने कानको जालीमा चोट लागेको घाँटीका समस्याहरू घाँटीको टन्सिल बारम्बार बढ़िरहने बेला बखतमा स्वर समस्या हुने नाकका समस्याहरू नाक बन्द हुने नाकबाट सिगान बगिरहने पिनास पर्ने नाकबाट रगत बग्ने नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला हाम्रा दैनिक सेवाहरू हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
2: सम्पर्क वाना हस्पिटल प्राली वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत फोन नम्बर 083-590-693

जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र 2,78,900 मा

0: पुग्यो आधुनिक जोत्ने हलो मिनी ट्रिलर थ्रेसर पानी ताने पम्प पावर ट्रिलर सोलर पम्प कम्पाउन्ड मिल घाँस काट्ने मेसिन कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली वृन्दनगर सुर्खेत। फोन नम्बर 083-520-045।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: जिन्दगीले पनि केही लथर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन। गर्ने
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के रे के भन्छ नि दाजु, मैले त पुरै बुझिन त
3: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो?
3: लकी पिराग फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
4: सर,
5: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
4: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
5: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एसए डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अप्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
4: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
5: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
4: एसए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
5: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081-537-546, 081-538-260, 98-580-30-305, 98-480-91-037। वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल भविष्यको भरपर्दो आधार।
6: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
7: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
6: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
7: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
8: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन,
9: मटन चाउमिन, भेज चाउमिन, अण्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पीस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथ ही अर्डर अनुसार का खाजा उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरी को व्यवस्था पनि रहेको छ।
6: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
7: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
6: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
10: Radio Bhedi FM, Radio Bhedi FM,
11: Radio Bhedi FM, 98.6, 102.7 MHz.

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: खबर
2: सिटी भिटी संघको साझेदारीमा सञ्चालित योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर 7 इत्राम सुर्खेतमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कोर्समा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा कार्यक्रमहरू 3 वर्षे जनरल मेडिसिन एचए, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, जनरल मेडिसिन एचए, आयुर्वेदिक एचए, डिप्लोमा इन फरेस्ट्री, डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्समा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
2: फारम भर्ने अन्तिम मिति यही जेठ 13 गतेसम्म। स्वास्थ्य तर्फको कार्यक्रमका लागि एसईमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, अन्य कार्यक्रमका लागि कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
1: योगी नरहरिनाथ प्रतिष्ठानमा अन्य निजी कलेज भन्दा 30% कम शुल्क, अनुभवी र दक्ष शिक्षकबाट गुणस्तरीय पढ़ाई, कर्णालीकै उत्कृष्ट शैक्षिक वातावरण, व्यवहारिक र रोजगारमुखी शिक्षा,
2: गुणस्तरीय शिक्षा सफल भविष्यको आधार। आजै सम्पर्क गर्नुहोस् योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर 7 इत्राम सुर्खेत।
1: सम्पर्क फोन नम्बर 083-590-202, अध्यक्ष धर्मराज शाही 98-580-51-407, क्याम्पस प्रमुख दानबहादुर रोकाए 98-580-66-799 र प्रशासन प्रमुख अशोक कुमार थापा 98-81-83-500।

0: पारस्परिक साथ सहयोग र दृढ़ विश्वास को तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो
1: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148
4: र 520-7200
5: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको IVF टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको HCRC अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू IVF, IUI, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: HCRC अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। HCRC अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455369984।
0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ECG सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट PTINR सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
4: सबैको मन सुने
5: रेडियो भेरी FM
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
8: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास तापागाईसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
9: नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई। नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने। प्रधानमन्त्री एक हप्ता भित्रै संसदमा उपस्थित हुने रासोपाको भनाई।
8: रोल्पामा हावाहुरीले ढालेको रूखले च्यापेर 2 जनाको ज्यान गयो। झापा, गुल्मी लगायतका जिल्लामा क्षति। लुम्बिनी पूर्वको तराईमा आज पनि हावाहुरीको जोखिम। पश्चिम तराईमा चर्को गर्मी कायमै।
9: बजारमा क्यान्सरको औषधि नपाउँदा बिरामीको नियमित उपचारमा समस्या। औषधि व्यवस्था विभाग र

0: कर्तालाई सम्पर्क गर्न आग्रह
1: म देशभरिका नागरिकलाई के अनुरोध गर्न चाहन्छु भने म पवन आचार्यको नम्बर र किरण सुन्दर बज्राचार्यको फोन नम्बर औषधि व्यवस्था विभागको वेबसाइटमा राखेका छ हामीले सामाजिक सञ्जालमा पनि जताततै प्रेषित गरेका छौं
2: सामाजिक सञ्जाल बाल बालिकाका लागि धूम्रपान जत्तिकै हानिकारक रहेको बेलायती डाक्टरको भनाई सरकारले प्रतिबन्धबारे छलफल गर्दै
0: र क्यानका प्रवक्ता लामालाई राखेपछि फिर्ता बोलायो आईपीएलको फाइनल पुग्न आज राति बेंगलुरु र गुजरात खेल्दै
3: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना
4: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटीईभीटी अन्तर्गत एचए ल्याब टेक्निसियन रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो
3: सिटीईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते
4: सम्पर्क फोन नम्बर 9857035578 9857075740 9865367788
5: बेटर अप्लायंसेस का एसी कूलर फ्रिज कुकर इंडक्शन एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ बेटर अप्लायंसेस बेटर को बानी लाग्छ
4: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो
4: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा
3: यहाँ टियु अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्
4: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला
2: नेपाल दर्पणमा अब खबरको सिलसिला प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नेपाली नागरिकको जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ काठमाडौँ र नयाँ दिल्लीमा रहेका युरोपेली संघ ईयू तथा सदस्य राष्ट्रका राजदूत र अन्य देशका राजदूतहरूसँग प्रधानमन्त्री कार्यालयमा भएको संयुक्त भेटवार्तामा उहाँले आफूहरूलाई सुम्पिएको जिम्मेवारीको पूर्ण बोध रहेको जानकारी गराउनु भएको हो प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार भेटमा प्रधानमन्त्री शाहले हालैको चुनावले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट तथा निर्णायक जनादेश दिएको र नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने बताउनुभयो नागरिकका लागि नयाँ अवसर सृजना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको लगानी प्रक्रियालाई सहज बनाउँदै नवप्रवर्तन र दिगो विकासप्रति प्रतिबद्ध रहेको पनि उहाँले स्पष्ट पार्नुभयो प्रधानमन्त्री शाहले सन्तुलित एवं व्यावहारिक विदेश नीतिको निरन्तरता दिने बताउँदै सबै विकास साझेदार र मित्र राष्ट्रहरूप्रति आभार व्यक्त गर्नुभयो साथै व्यापार लगानी हरित ऊर्जा जलवायु र पर्यटन लगायत प्रमुख क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउन नेपाल लागि परेको उहाँको भनाई छ भेटमा राजदूतहरूले नेपालसँग सहकार्य र लगानीका लागि आफूहरू तयार रहेको जानकारी दिएका प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाह सम्भवत एक हप्तामै संसदमा उपस्थित हुने बताउनु भएको छ आफूले प्रधानमन्त्रीको सचिवालयमा कुरा पनि गरेको भन्दै उहाँले सम्भवत एक हप्ताभित्रै प्रधानमन्त्री संसदमा आउने कुरा सभामुख मार्फत सदनलाई जानकारी गराउन चाहेको बताउनुभयो प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाब दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस एमाले र नेकपा सहितका राजनैतिक दलहरूले प्रतिनिधि सभाको बैठक अवरूद्ध गरिरहेका छन् आजको बैठकमा पनि प्रतिपक्षी दलले बैठकमा अवरोध जनाएपछि बैठक स्थगित गरेर सभामुख डोलप्रसाद अर्यालले दलका सचेतकहरूसँग छलफल गर्नुभएको थियो छलफलमा रासोपाले सदनमा प्रधानमन्त्री आउने प्रतिबद्धता जनाए पनि पछि बैठकमा बोल्ने बेलामा मिति नतोकी एक हप्ताभित्र भनेको हो विपक्षी दलले रासोपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीको प्रतिबद्धता अनुसार रूलिङ गर्न माग गरेका छन् एमाले बैठकमा भएको सहमति सभामुखले कार्यान्वयन नगरेको बताउनुभयो विपक्षले भनाइराखेपछि अहिले बैठक चलिरहेको छ
2: यसैबीच प्रतिनिधि सभाका सांसदहरूले वर्षा हावाहुरी र पहिरोका कारण विभिन्न जिल्लामा भएको क्षतिप्रति सरकारको ध्यान आकर्षण गराएका छन् आज बसेको बैठकको आकस्मिक समयमा सांसदहरूले बागलुङमा विद्यालय र घरका छाना उडेको गुल्मीको मालिका गाउँपालिकामा हावाहुरीबाट क्षति भएको ताप्लेजुङ र पाँचथरमा विपज्जन्य घटना घटेको र अछामको रामा रोशनमा 200 भेडा मरेको विषय उठाउँदै पीड़ितलाई राहत तथा क्षतिपूर्ति दिन माग गरेका हुन् बीपी राजमार्ग र मध्य पहाड़ी लोकमार्गमा बाढ़ी र पहिरोबाट सड़क अवरूद्ध भएको तथा प्युठान रोल्पा अर्खासी र झापामा विद्युत आपूर्ति प्रभावित भएको प्रति पनि सांसदहरूले चिन्ता व्यक्त गरेका छन् सांसदहरूले विपद जोखिम व्यवस्थापनमा सरकार थप गम्भीर हुनुपर्ने र पूर्व सचेतनाकारी प्रभावकारी बनाउनु पर्ने सुझाव पनि दिएका छन्।
0: रोल्पाको थवाङमा हावाहुरीले ढालेको रूखले च्याम्पिएर दुईजनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा थवाङ गाउँपालिका दुई हेलो वाङकी 60 वर्षीय रुजु झाँक्री र 50 वर्षीय मनव बोजी झाँक्री रहेका रोल्पाका प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिनुभयो। उहाँका अनुसार रुजुको घटनास्थलमै र मनबुजीको उपचारका क्रममा कास्की पोखरातर्फ लैजाने क्रममा ज्यान गएको हो। उनीहरू दुवैजना हिजो बेलुकी थवाङ आधारभूत अस्पतालमा बिरामी भेट्न गएका थिए। बिरामी भेटेर घरतर्फ फर्किने क्रममा बेलुकी हावाहुरी सहितको पानी पर्दा बाटोमाथिबाट 29 को रूख ढलेपछि उनीहरूलाई च्यापेको थियो।
2: यसैबीच झापामा हावाहुरी र वर्षाका कारण किरा खेतीमा ठूलो क्षति पुगेको छ। बारादशी गाउँपालिका वडा नम्बर 7 को 32 बिघा लगायत क्षेत्रमा व्यावसायिक रूपमा लगाएको किरा खेतीमा हावाहुरीले नोक्सान पुर्याएको हो। किसानहरूका अनुसार झण्डै 60 बिघा क्षेत्रफलमा लगाएका केराका बोटहरू हावाहुरीले ढालेर नष्ट गर्दा 3 करोड़ रूपियाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ। यस्तै गुल्मीको मालिका गाउँपालिकामा गैराती चलेको हावाहुरीले संयौं घरगोठ तथा संरचनामा क्षति पुर्याएको छ। मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अरियालका अनुसार 150 भन्दा बढ़ी घरमा क्षति पुगेको विवरण संकलन भइसकेको र 200 भन्दा बढ़ी हुन सक्ने अनुमान छ। यस्तै आज पनि विभिन्न क्षेत्रमा हावाहुरी चलिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार झापा, मोरङ, बारा, पर्सा, सर्लाही, धनुषा, मकवानपुर, चितवन, तनहु, नवलपुर, रूपन्देही लगायत जिल्लामा हावाहुरीको सम्भावना छ। महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ।
0: यसैबीच आज पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको तराई क्षेत्रमा चर्को गर्मी भएको छ। पश्चिम तराईका धेरैजसो जिल्लाको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस आसपास पुगेको छ। आज पनि पश्चिम तराईमा पानी परेको छैन। आज दिउँसोपछि गण्डकी प्रदेशका केही ठाउँमा पानी परेको छ। यस्तै झापाको चन्द्रगढ़ीमा 1 घण्टामै 42 मिलिमिटर पानी परेको छ। पछिल्लो 24 घण्टामा गण्डकी प्रदेशदेखि पूर्वका सबैजसो ठाउँ र पश्चिम पहाड़का पनि केही ठाउँमा पानी परेको छ। तर केही दिनदेखि चर्को गर्मी सहँदै आएको पश्चिम तराईमा भने पछिल्लो 24 घण्टामा पनि पानी परेको छैन।
2: यसैबीच जलवायु परिवर्तन र विपद व्यवस्थापनलाई अलग अलग विषयका रूपमा हेर्ने विद्यमान परिपाटीले जोखिम बढ़ाएको भन्दै विज्ञहरूले नीतिगत र कार्यगत सामञ्जस्यता हुनुपर्नेमा जोड़ दिएका छन्। काठमाण्डुमा आज आयोजित कार्यक्रममा जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेतीले जलवायु परिवर्तन, जैविक विविधतामा आएको ह्रास र प्रदूषणले विपद निम्त्याउने बताउनुभयो। तराईमा देखिएको तातो हावाको लहरको उदाहरण दिँदै उहाँले तापक्रम र यसले मानव जीवन, पशु पक्षी तथा कृषिमा पार्ने असरबारे वैज्ञानिक बुझाइको कमी रहेको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयका उपसचिव प्रकाश सिंह थापाले जलवायु परिवर्तनका असर अब वास्तविक जीवनको अपरिहार्यता बनेको उल्लेख गर्दै विपदको समयमा समुदाय नै पहिलो प्रतिकार्यमा उत्रिने निकाय भएकोले पालिका तहमै काम गर्न आवश्यक रहेको बताउनुभयो। सुर्खेतको सिन्ता, मुस्ताङ, हुम्ला र बाजुरामा घटेका बाढ़ी पहिरोका घटनाले विपदलाई जलवायु परिवर्तनको कोणबाट हेर्नुपर्ने आवश्यकता थप पुष्टि गरेको भन्दै कार्यक्रमले तिनै तहका सरकार, गैर सरकारी संस्था र विकास साझेदारी बीचको सहकार्य अपरिहार्य भएको निष्कर्ष निकालेको छ।
0: सरकारले विदेशमा रहेका नेपाली नागरिकका लागि कन्सुलर सेवा थप सहज, सरल र प्रविधि मैत्री बनाउने उद्देश्यले मोफा मित्र एप सञ्चालनमा ल्याएको छ। कन्सुलर सेवा विभागमा आज आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालले एप शुभारम्भ गर्नुभएको हो। अब मोफा मित्र एप मार्फत विदेशमा रहेका नेपाली तथा उनका आफन्तले आफू रहेकै ठाउँबाट अनलाइन निवेदन दर्ता गर्न, गुनासो राख्न र सम्बन्धित नेपाली निकायसँग, नियोगसँग सहज सम्पर्क तथा समन्वय गर्न सक्नेछन्। विदेशमा रहेका नेपालीको एकिन तथ्याङ्क नहुँदा उद्धार तथा सहायतामा समस्या भएको उल्लेख गर्दै परराष्ट्र मन्त्री खनालले विभिन्न सरकारी निकाय, गन्तव्य देश र स्वयं व्यक्तिबाट प्राप्त विवरणका आधारमा तथ्याङ्क संकलन शुरू गरेको जानकारी दिनुभयो। विदेशमा रहेका नेपालीले अप्ठ्यारो अवस्थामा सरकार नजिक रहेको अनुभूति गर्न सकुन् भन्ने उद्देश्यले मोफा मित्र एप विकास गरिएको उहाँले बताउनुभयो। मन्त्री खनालले लिगल नेपाल कन्सुलर जीओभीएनपी अनलाइन प्रणाली स्थापना गरी सञ्चालनमा ल्याएको पनि जानकारी दिनुभयो। उहाँका अनुसार अहिले यो प्रणाली सबै प्रदेश, जिल्ला प्रशासन कार्यालय, विदेशमा रहेका नेपाली नियोग तथा झण्डै 500 वटा पालिकामा विस्तार भइसकेको छ। चालू आर्थिक वर्षको अन्त्यसम्ममा सबै 753 वटै पालिकामा सेवा विस्तार गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। क्यान्सरको उपचारका लागि आवश्यक औषधि अभाव बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू, हेल्थ असिस्टेन्ट, ल्याब टेक्निशियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
4: कोर्सका विशेषताहरू: तीन वर्ष भित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
3: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576711314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333, 493-555।
10: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई, प्रधानमन्त्री एक हप्ताभित्रै संसदमा उपस्थित हुने राष्ट्रपाको भनाई, रोल्पामा हावाहुरीले ढालेको रूखले च्यापेर दुईजनाको ज्यान गयो, झापा गुल्मी लगायत जिल्लामा पनि हावाहुरीको कारण क्षति, तराईमा चर्को गर्मी कायमै, विदेशमा रहेका नेपाली नागरिकलाई कन्सुलर सेवा थप सहज सरल र प्रविधि मैत्री बनाउन मोफा मित्र एप सञ्चालनमा लगायतका खबर प्रस्तुत गर्यो।
0: क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि अभावले देशभरका अस्पतालमा उपचार सेवा प्रभावित भएको छ। किमोथेरापीमा प्रयोग हुने जीवरक्षक औषधि कार्बोप्लाटिन र सिसप्लाटिनको अभाव बढेपछि बिरामीको बिचल्ली भएको चिकित्सकले बताएका छन्। यी दुई औषधि सबैजसो प्रकारका क्यान्सरमा प्रयोग हुने अत्यावश्यक किमोथेरापी औषधि हुन्। नेपालमा यी औषधि उत्पादन हुँदैनन्, पूर्ण रूपमा विदेशबाट आयात हुन्छ। अरू आयात हुने औषधि बजारमा रहे पनि यिनीहरूको अभाव शुरू भएको लामो समय भयो। क्यान्सरको औषधि लामो समयदेखि अभाव हुनुको कारण के हो भनेर सम्झना साथी सम्झना महर्जनले नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यलाई सोध्नु भएको छ।
1: सरकारले 11 वर्ष पहिले 2072 सालमा 96 प्रकारका औषधिको मूल्य नियन्त्रण गरेका थियो। त्यो मूल्य नियन्त्रण गर्ने बेलामा कार्बोप्लाटिन र सिसप्लाटिन लगायत 96 प्रकारका औषधिहरू थिए। तर के हुन्छ भने हामीले यी औषधिहरू भारत र बंगलादेशबाट आयात गर्ने गर्छौँ। भारत र बंगलादेशबाट आयात गर्दै गर्दा त्यहाँको उत्पादकहरूले हामीलाई दिने मूल्य भन्दा हामीले यहाँ बेच्नुपर्ने मूल्य नै कम भइसक्यो। हामीले यहाँ कम मूल्यमा बेच्नुपर्छ, त्यहाँबाट हामीले बढीमा खरिद गर्नुपर्ने अवस्था छ। किन भयो भन्दा भारत बंगलादेशमा हरेक वर्ष औषधिको मूल्य समायोजन हुन्छ। मूल्य समायोजन नै के हो भन्ने चासो हुन्छ नागरिकलाई। मूल्य अन्तर्राष्ट्रिय बजारमा औषधिको कच्चा पदार्थ लगायत विभिन्न फ्याक्टरहरू छ, डलरको एक्सचेन्ज रेटदेखि लिएर विभिन्न फ्याक्टरहरू छ, त्यसको आधारमा मूल्य घट्दा घट्नुपर्ने र बढ्दा

0: पारस्परिक साथ सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-91-960 र 97-678-84-566।
1: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
1: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बात दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटु रोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय तुहुलपुर बसपा क्षेत्र टिकट काउन्टरदेखि पश्चिमपट्टि मोबाइल नम्बर 98-484-4631। कर्मचारी आवश्यकता सम्बन्धी सूचना कुवर कफी तथा फलफूल फर्म गुरबाकोट 14 सुर्खेतका लागि बिरुवा गोडमेल र मलजल गर्ने चारजना कर्मचारी आवश्यक परेकोले इच्छुक व्यक्तिले छिट्टै सम्पर्क गर्नुहोला। सम्पर्क व्यक्ति पूर्ण कुवर ढाका टोपी दाई मोबाइल नम्बर 98-681-33-33 र 97-031-33-333। कर्मचारी आवश्यकता सम्बन्धी सूचना कुवर कफी तथा फलफूल फर्म गुरबाकोट 14 सुर्खेतका लागि बिरुवा गोडमेल र मलजल गर्ने चारजना कर्मचारी आवश्यक परेकोले इच्छुक व्यक्तिले छिट्टै सम्पर्क गर्नुहोला। सम्पर्क व्यक्ति पूर्ण कुवर ढाका टोपी दाई मोबाइल नम्बर 98-681-33-33 र 97-031-33-333।
2: प्रतिशत नेप्से 9.24 अंकले घटेर 2777.10 बिन्दुमा झरेको हो। आज म्युचुअल फण्ड निर्जीवन बीमा बाहेक सबै समूहका सूचक घटेका छन्। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 5.98 अर्ब कारोबार भएकोमा आज 342 कम्पनीका 1,18,00,000 किता सेयर 4,85,00,000,00,000 रूपियाँमा किनबेच भएको छ।
4: कृषि वन तथा वातावरण मन्त्रालयले किसानलाई क्षेत्रफलका आधारमा रासायनिक मल वितरण गर्ने भएको छ। धान खेती गर्ने किसानलाई रासायनिक मल अभाव नदिन उनीहरू को खेती गर्ने जमीनको क्षेत्रफल तथा उत्पादनको अनुपातमा मल उपलब्ध गराउन लागेको मन्त्रालयका सूचना अधिकारी लालकुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले झण्डै 1,45,000 मेट्रिक टन रासायनिक मल मौजदात छ भने सड़क मार्ग भएर 4,585 मेट्रिक टन मल आउने क्रममा रहेको छ।
2: रूपन्देहीको कञ्चन गाउँपालिकाले विद्यार्थीको पोषण सुधार एवं दिवा खाजा सुदृढीकरण उद्देश्यले दिवा खाजामा सुन्तला रंगको सकरखण्ड समावेश गर्ने नीति ल्याएको छ। पौष्टिक तत्वले भरिपूर्ण तथा भिटामिन ए बढ़ी पाउने यो खाद्य पदार्थले विद्यार्थीहरूको स्वास्थ्य वृद्धि विकास र पढ़ाई क्षमतामा सकारात्मक प्रभाव पार्ने उद्देश्यले सुन्तला रंगको शकरखण्ड दिवा खाजामा मिसाएर खुवाउन शुरू गरेको गाउँपालिकाका अध्यक्ष नमराज ढकालले बताउनुभयो। गाउँपालिकामा रहेका 19 सामुदायिक विद्यालयको दिवा खाजा मार्फत बालबालिकालाई कुपोषणबाट बचाउनका लागि सुन्तला रंगको शकरखण्ड खुवाउने कार्यक्रमलाई अगाडि बढ़ाएको उहाँको भनाइ छ। यस्तै संस्थागत विद्यालयका प्रधानाध्यापक तथा संचालकसँग पनि छलफल भइरहेको हुँदा दिवा खाजा मार्फत गाउँपालिकामा बालबालिकामा देखिने कुपोषणको समस्या कम गर्न सहयोग पुग्ने अध्यक्ष ढकालको अपेक्षा छ।
4: नेपाल विद्युत प्राधिकरणले चक्रपथभित्र सहज रूपमा विद्युत उपलब्ध गराउने लक्ष्यका साथ काठमाण्डुको मध्य भागमा 132 केवी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ। बालाजु सब स्टेशनदेखि महाराजगंज राजदरबार रत्न पार्क हुँदै सिंहदरबारसम्म जोड़िने यो डबल सर्किट प्रसारण लाइनको लम्बाई 11.92 किलोमिटर रहनेछ। आयोजना आउँदो 3 वर्षभित्र सम्पन्न हुने प्राधिकरणले जनाएको छ। प्राधिकरणले यसअघि नै रत्न पार्क महाराजगंज क्षेत्रमा भूमिगत प्रसारण लाइन निर्माण गरिसकेको छ भने काठमाण्डु र ललितपुरका विभिन्न क्षेत्रमा पनि यस्तै लाइन निर्माणको काम चलिरहेको छ।
2: गणतन्त्र दिवसलाई विशेष महत्वका साथ मनाउन काठमाण्डु महानगरपालिकाले मंच सजावट तथा कार्यक्रम व्यवस्थापनको तयारी शुरू गरेको छ। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईको अध्यक्षतामा बसेको उपसमितिको बैठकले कामको जिम्मेवारी बाँडफाँड गरेको हो। यसैबीच बागमती प्रदेश सरकारले यस वर्ष 3 दिन गणतन्त्र दिवस मनाउने भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाको अध्यक्षतामा आज बसेको बैठकले यही जेठ 13 गतेदेखि 15 गतेसम्म विविध कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस 2083 मनाउने निर्णय गरेको छ।
4: नेपाल दर्पणमा अब विदेशका खबर। बेलायती डाक्टरहरूले सामाजिक सञ्जाल बालबालिकाका लागि धूम्रपान जत्तिकै हानिकारक रहेको बताएका छन्। उनीहरूले अत्यधिक स्क्रीन समयले युवाहरूलाई निम्त्याउने हानिलाई सम्बोधन गर्न सांसदहरूलाई आग्रह समेत गरेका समाचार संस्था रोइटर्सले जनाएको छ। पछिल्ला वर्षहरूमा प्रविधि र उपकरणहरूको निर्बाध सम्पर्कले बालबालिका र युवाहरूको स्वास्थ्यमा प्रभाव पारिरहेको बेलायत र आयरल्याण्डका 23 साई मेडिकल कलेज र संकायहरूको प्रतिनिधित्व गर्ने निकाय एकाडेमी अफ मेडिकल रोयल कलेजले भनेको छ। सर्वेक्षणमा सहभागी 132 डाक्टर मध्ये आधाभन्दा धेरैले हरेक हप्ता प्रविधि र उपकरणहरूसँग सम्बन्धित हुन सक्ने स्वास्थ्य हानिको कम्तीमा एउटा घटना देखेका र अन्य 1/3 भन्दा धेरै डाक्टरले हप्तामा धेरै पटक हानिको प्रमाण देखेको खबरमा उल्लेख छ। बेलायतले 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने बारेमा परामर्श गरिरहेको छ। स्वयं बेलायती परिवारले सामाजिक सञ्जालमाथिको प्रतिबन्धले बालबालिकाको निद्रा पारिवारिक जीवन र स्कूलको काममा कस्तो प्रभाव पार्छ भनेर विचार गरिरहेका छन्। यस्तै बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनु कति प्रभावकारी हुन्छ भन्ने बारेमा विज्ञहरू विभाजित भएका छन्। गएको वर्ष अस्ट्रेलियामा 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने पहिलो देश बनेको थियो। युरोपेली देशहरूले पनि यस्तै उपायहरू खोजिरहेका छन्।
2: बेलायतको नागरिक उड्डयन प्राधिकरण सीएएले यात्रुहरूले बोक्ने पावर ब्याङ्कका कारण विमानमा जोखिम बढ़दै गएको चेतावनी दिएको छ। पावर ब्याङ्कहरू अत्यधिक तातो हुने वा आगो लाग्ने गम्भीर जोखिम रहेको भन्दै सीएएले यात्रुहरूलाई सुरक्षा नियम पालना गर्न आग्रह गरेको बीबीसी जनाएको छ। गएको हप्ता इजिप्टबाट बेलायत जाँदै गरेको इजी जेटको विमानमा एक यात्रुले चेक इन ब्यागेजमा पावर ब्याङ्क राखेपछि पाइलटले सुरक्षा सतर्कता अपनाउँदै इटालीको रोममा आकस्मिक अवतरण गराएका थिए। सीएएका अनुसार पावर ब्याङ्क कहिल्यै होल्ड ब्यागेजमा राख्न नहुने र सधैँ क्याबिन ब्यागेजमा बोक्नुपर्ने हुन्छ। एक यात्रुले 2 वटा भन्दा बढ़ी पावर ब्याङ्क बोक्न नपाइने र विमानभित्र पावर ब्याङ्क चार्ज गर्न पनि निषेध गरिएको छ। तथ्याङ्क अनुसार सन् 2019 2024 बीच लिथियम आयन ब्याट्री अत्यधिक ताते हुने थर्मल रनवे घटना 15% बढ़ेको छ। सन् 2024 मात्रै हरेक हप्ता औसत 2 विमानमा यस्ता घटना भएका थिए। अन्य इलेक्ट्रोनिक उपकरणको तुलनामा पावर ब्याङ्कमा ठूला ब्याट्री हुने हुँदा आगो लागेमा निभाउन झन कठिन हुन्छ।
4: नेपाल दर्पणमा अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामालाई राष्ट्रिय खेलकुद परिषद राखेपले फिर्ता बोलाएको छ। 2 वर्ष अघि राखेपले मनोनित गरेकोमा अहिले फिर्ता भएको थियो। राखेपले मनोनित आउने व्यवस्था रहेकाले त्यसैका आधारमा फिर्ता बोलाएको लामाले बताउनुभयो। क्यानमा रहँदासम्म कुशलतापूर्वक काम गरेको र आफूलाई सहयोग गर्ने सबैप्रति उहाँले आभार प्रकट गर्नुभएको छ। लामालाई फिर्ता बोलाएको पत्र राखेपले हिजो पठाएको थियो। लामा पछिल्लो पटक 2080 चैत 29 गते राखेपबाट क्यान सदस्यमा
2: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आजदेखि प्ले अफका खेलहरू शुरू हुँदैछन्। पहिलो क्वालिफायरमा आज राति रोयल च्यालेन्जर्स बेंगलुरू र गुजरात टाइटन्स खेल्दैछन्। यो खेल राति 7:45 धर्मशालामा शुरू हुनेछ। आईपीएलमा यी दुई टोलीबीच अहिलेसम्म 8 पटक भेट भएकोमा बेंगलुरू र गुजरात 4-4 खेलमा विजयी भएका छन्। यो खेल जित्ने टोली सिधै फाइनलमा पुग्नेछ। हार्ने टोलीले फाइनल पुग्न दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग खेल्नुपर्नेछ। एलिमिनेटरमा हार्ने टोली बाहिरिनेछ। सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीचको इलिमिनेटर भोलि हुनेछ।
4: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई। नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने प्रधानमन्त्री एक हप्ताभित्रै सदनमा उपस्थित हुने राष्ट्रपतिको भनाई।
4: रोल्पामा हावाहुरीले ढालेको रूखले च्यातिएर दुईजनाको ज्यान गयो। झापा गुल्मी लगायतका जिल्लामा पनि हावाहुरीको खेती। लुम्बिनी पूर्वको तराईमा आज पनि हावाहुरीको जोखिम। पश्चिम तराईमा चर्को गर्मी कायमै।
2: बजारमा क्यान्सरको औषधि नपाउँदा बिरामीको नियमित उपचारमा समस्या। औषधि व्यवस्था विभाग र आयातकर्तालाई सम्पर्क गर्न आग्रह।
4: सामाजिक सञ्जाल बालबालिकाका लागि धूम्रपान जत्तिकै हानिकारक रहेको बेलायती डाक्टरहरूको भनाई। सरकारले प्रतिबन्धबारे छलफल गर्दै।
2: र क्यानका प्रवक्ता लामालाई राखेपछि फिर्ता बोलायो। आईपीएलको फाइनल पुग्न आज राति बेंगलुरू र गुजरात खेल्दै।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी विकास चापागाई र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: प्रदेश सरकारले आफूहरूसँग गरेका कुनै पनि सहमति कार्यान्वयन नगरेको कर्णालीका वादी समुदायको गुनासो, आन्दोलन गर्ने तयारी।
1: कालीकोटको नरहरिनाथ गाउँपालिका स्थित सुंगुर खालमा निर्मित एकीकृत बस्ती अहिले सुनसान भयो, सरकारको लगानी खेर गयो।
0: 25 करोड़ बराबरको 12 टन सल्लाहको आँकड़ा नेपालगंज थन्किँदा जड़ीबुटी व्यवसाय समस्यामा।
1: र कर्णाली प्रदेश स्तरीय राष्ट्रपति रनिङ सेल विजयनगरमा शुरू, आईपीएलको पहिलो क्वालिफायरमा आज बेंगलुरू र आरसीबी तथा गुजरात खेल्दै।
0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई, साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। प्रदेश सरकारले आफूहरूसँग गरेका कुनै पनि सहमति कार्यान्वयन नगरेको भन्दै कर्णालीका वादी समुदायले आन्दोलन गर्ने तयारीमा रहेको बताएका छन्। वादी संघर्ष समितिका संयोजक हिक्मत वादीले प्रदेश सरकारले 6 वर्ष अघि 5 बुझे सहमति गरे पनि कार्यान्वयनमा चासो नदेखाएको गुनासो गर्नुभयो। विभिन्न माग राखेर 17 दिनसम्म मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडि धरनामा बसेका उनीहरूसँग सरकारले 5 बुझे सहमति गरेको थियो। समुदायलाई आत्मनिर्भर बनाउन प्रदेश सरकारले चासो नदिएको उनीहरूको आरोप रहेको छ। कर्णाली सरकार र वादी समुदायबीच जमीन उपलब्ध गराइदिन संघीय सरकारलाई अनुरोध गर्ने, समुदायको उत्थान र विकासका लागि 2 महिनाभित्र यथार्थपरक प्रतिवेदन पेश गर्न प्रदेश सरकार 3 सदस्यीय कार्यदल गठन गर्ने, नाना खाना र छाना कार्यक्रम अन्तर्गत उनीहरूका लागि आय आर्जनका कार्यक्रम सञ्चालन गर्ने सहमति भएको थियो। सहमति अनुसार वादी समुदायको उत्थानका लागि प्रदेशले ठोस कार्यक्रम नबनाएको भन्दै उहाँले फेरि आन्दोलन गर्नु परेको बताउनुभयो। संघीय सरकारलाई पनि कर्णालीका वादी समुदायको स्थितिका बारेमा थाहा होस् भनेर आफूहरू काठमाडौँ जाने र आन्दोलन गर्ने तयारीमा रहेको उहाँको भनाइ छ। बालेन्द्र शाह नेतृत्वको सरकार बनेसँगै थप आशावादी भए पनि माग पूरा गर्ने छाट नदेखिएपछि काठमाडौँ केन्द्रित हुनु परेको उहाँको भनाइ छ। यसपटक पनि आफ्नो समुदायबाट मन्त्रीको समेत प्रतिनिधित्व भएकाले समस्या पनि समाधान हुने अपेक्षा राखेको उहाँको भनाइ छ। प्रदेश सरकारले भने नाना खाना र छाना कार्यक्रम अन्तर्गत वादी समुदायका लागि आय आर्जनका कार्यक्रम सञ्चालन गरिने जनाएको छ।
0: कालीकोटको नरहरिनाथ गाउँपालिका स्थित सुंगुर खालमा निर्मित एकीकृत बस्ती अहिले सुनसान भएको छ। बस्ती रित्तो भएपछि यति बेला कर्णाली प्रदेश सरकार र स्थानीय तहको करोड़ौंको लगानी खेर गएको छ। वडा नम्बर 4 को लेक क्षेत्रमा बनेको यो बस्तीमा 149 वटा घर, एक माध्यमिक विद्यालय, स्वास्थ्य संस्था सहितको आकर्षक एकीकृत बस्ती छ। प्राकृतिक विपद बाढ़ी पहिरोको जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने उद्देश्यका साथ ठूलो सरकारी बजेट खर्चिएर घर निर्माण गरिएको भए पनि बस्ती विकासको योजनामा स्थानीयको जीवनयापनको दीर्घकालीन समस्यालाई ध्यान नदिँदा बस्ती रित्तिएको हो। खेतबारीमा खेती लगाउनु पर्ने, पशुपालन र परम्परागत थाथलो पुरानै गाउँमा भएकाले स्थानीय त्यहाँ बस्न नसकेको वडाध्यक्ष नन्दराम बोगटीले बताउनु भयो। सबैको खेती गर्ने ठाउँ तल रहेको भन्दै उहाँले डाँडामा बस्ती भएकाले त्यहाँ मानिसहरू बस्न नमानेको उहाँको भनाइ छ। जोखिम तार्न एकीकृत बस्ती निर्माण गरिए पनि स्थानीय बासिन्दाको आय आर्जनको कुनै विकल्प नभएपछि घरमा तालचा लगाएर पुरानै जोखिमयुक्त गाउँमा फर्कन बाध्य भएका बोगटीले बताउनुभयो। बस्तीमा घरहरू भए पनि खानेपानी, विद्युत, विद्यालय र स्वास्थ्य संस्था जस्ता न्यूनतम आधारभूत आवश्यकताको भरपर्दो व्यवस्था छैन। परम्परागत थाथलो र नयाँ बस्ती बीचको दूरीका कारण दैनिक जीवनयापन कठिन भएपछि स्थानीयले यो ठाउँ छोड्न बाध्य भएको उहाँको भनाइ छ। नागरिकका आधारभूत आवश्यकता र व्यवहारिक पक्षको अध्ययन नगरी हतारमा बस्ती बनाउँदा सरकारको लगानी खेर गएको स्थानीयको भनाइरहेको छ।
1: सल्यानको शल्य बजारमा गरिएको बजार अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रेका तथा अवैध सामग्री बरामद गरिएको छ। बनगाडको पनि नगरपालिका, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यान लगायतका निकायको संयुक्त अनुगमन टोलीले शल्य बजार तथा देवस्थल बजार क्षेत्रमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा म्याद गुज्रेका खाद्य तथा पेय पदार्थ, अवैध घरेलु मदिरा, मेडिकल सामग्री तथा एग्रोबेडजन्य औषधि बरामद गरी नष्ट गरेको हो। अनुगमन टोलीले व्यवसाय दर्ता तथा नवीकरण नगरी सञ्चालन भइरहेका व्यवसायलाई 7 दिनभित्र उजुरी कानूनी प्रक्रियामा आउन निर्देशन समय दिएको छ। उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने सामग्री खुल्ला रूपमा बिक्री वितरण भइरहेको भेटेपछि अनुगमन टोलीले कडाईका साथ कार्यवाही प्रक्रिया अघि बढ़ाएको जनाएको छ। अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नवीकरण नगरी सञ्चालन भएका पसल समेत फेला परेकाले त्यस्ता व्यवसायलाई 7 दिनभित्र दर्ता तथा नवीकरण गर्न निर्देशन दिएको छ। अनुगमनमा नगर प्रमुख कर्णबहादुर बुढाथोकी, उप प्रमुख पुरूषोत्तम आचार्य, प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थी लगायतका सहभागी हुनुहुन्थ्यो। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यान, उद्योग वाणिज्य संघ सल्यान, सुरक्षाकर्मी, बजार व्यवस्थापन समिति, पालिकाका कर्मचारी तथा पत्रकारको उपस्थित रहेको बताइएको छ।
0: अज्ञात समूहले सामुदायिक वनमा आगो लगाइदिँदा हुम्लाको सिमकोट गाउँपालिका साथ डाँडा फयामा रहेको ओख्रेन सामुदायिक वन जलेर नष्ट भएको छ। यस सामुदायिक वन क्षेत्रमा गए राति 8 बजेदेखि आग लागि भएको सामुदायिक वन उपभोक्ता वन समितिका अध्यक्ष मन्दिर सिंहले बताउनु भएको छ। उहाँले आगो लगाउने समूहको पहिचान नभएको र यसको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालय हुम्लामा अनुरोध गरिएको बताउनु भएको छ। गाउँ नजिकै रहेको सामुदायिक वन आग लागि हुँदा ओख्रेन गाउँ नै जोखिममा रहेको अध्यक्ष सिंहको भनाइ रहेको छ। आगोले 450 हेक्टर वन मध्ये करिब 270 हेक्टर वन क्षेत्र पूर्ण रूपमा नष्ट भएको अनुमान गरिएको छ। आग लागि अझै पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छैन। दुर्गम भूगोल, हावाहुरी र सुक्खा मौसमका कारण आगो नियन्त्रण गर्न कठिन भइरहेको र आगलागीबाट वन क्षेत्रका रूख बिरूवा, जड़ीबुटी तथा वन्यजन्तुको वासस्थानमा क्षति पुगेको छ। जंगल नजिक पानी अभावका कारण आगो निभाउन समस्या भएको स्थानीयले बताएका छन्। धेरै खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
2: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
3: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
2: नाक बन्द हुने समस्या,
3: नाकबाट रगत बग्ने,
2: नाकभित्र मासुको गिर्खा पलाएको,
3: घ्राण शक्ति गुम्ने,
2: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
3: कानको संक्रमण,
2: कान सुन्न गाह्रो हुने,
3: कान गर्ने समस्या,
2: चक्कर लाग्ने,
3: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
2: घाँटी दुख्ने,
3: आवाज बन्द हुने,
2: निल्न गाह्रो हुने,
3: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
2: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
4: कर्मचारी आवश्यकता सम्बन्धी सूचना, कुँवर कफी तथा फलफूल फर्म गुर्बाकोट 14 सुर्खेतका लागि बिरुवा गोडमेल र मलजल गर्ने 4 जना कर्मचारी आवश्यक परेकोले इच्छुक व्यक्तिले छिट्टै सम्पर्क गर्नुहोला। सम्पर्क व्यक्ति पूर्ण कुँवर, ढाका टोपी दाई, मोबाइल नम्बर 98-86-033-33 र 97-031-33-333।
5: एसई र कक्षा 12 परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राममा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
5: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
6: प्रधान अध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-84-30-3-9, 98-85-51-560 र 98-84-56-4-99। सूचना,
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
7: सम्पर्क सेवा कर्णाली अस्पताल प्राली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
6: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
0: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
6: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
0: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
7: त्यहाँ त स्पेशल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
6: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
0: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
6: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
8: डिजिटल ठगीबाट बचौं।
6: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
8: ध्यान दिनुहोला, ब्याङ्कले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
6: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
9: एसई सकियो, अब रमाइलो सुरु भयो।
10: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
9: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
10: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
9: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
10: नेपाल टेलिकम, राष्ट्रको
11: सबैको मन सुने
10: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले प्रदेश सरकारले आफूहरूसँग गरेका कुनै पनि सहमति कार्यान्वयन नगरेको कर्णालीका वादी समुदायको गुनासो, आन्दोलन गर्ने तयारी, कालीकोटको नरहरिनाथको सुमुरखालमा निर्मित एकीकृत बस्ती सुनसान, सरकारको लगानी खेर लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। कर्णाली प्रदेशका दुई पालिकामा अझै पनि 4G एलटी सेवाको पहुँच पुग्न सकेको छैन। नेपाल टेलिकमको सेवा विस्तारमा भइरहेको ढिलाइले 4G सेवा लिन आतु टेलिकमका उपभोक्ता फेरि जिम्मेवारी सीमित हुनुपर्ने बाध्यता छ। नेपाल टेलिकमले भने डोल्पा जिल्लाको डोल्पो बुद्ध गाउँपालिका र सेपोखरिण्ड गाउँपालिकामा 4G सेवा विस्तार गर्न बाँकी रहेको जनाएको छ। टेलिकमको कर्णाली प्रादेशिक निर्देशनालयका निर्देशक निरन जोशीले दुर्गम भौगोलिक अवस्था र पूर्वाधार अभावले डोल्पाका दुई पालिकामा 4G सेवा विस्तार गर्न ढिलाइ भइरहेको बताउनुभयो। कर्णाली प्रदेशका मानस एउटै पालिकामा 2G र 3G सेवा सञ्चालन भइरहेको भन्दै उहाँले हाल 4G सेवा पुग्न नसकेका डोल्पाका दुई पालिकामा छिट्टै सेवा विस्तार गरिने योजना रहेको बताउनुभयो। यता डोल्पा बुद्धो क्याम्पस दुनैका क्याम्पस प्रमुख विष्णुलाल बुढाले अनलाइन सेवा डिजिटल कारोबार र शैक्षिक गतिविधिका लागि गाउँका नागरिकलाई समुदाय सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको बताउनु भएको छ। उहाँले 4G सेवा विस्तार गर्न भइरहेको ढिलाइले ग्रामीण सर्वसाधारणसँगै विद्यार्थीलाई समेत समस्या भइरहेको उल्लेख गर्नुभयो। से पोखरी र गाउँपालिकाका उपाध्यक्ष पेम्बा वानछेङ गुरूङले इन्टरनेट अभावका कारण स्थानीय सरकारका काम कारवाही समेत प्रभावित भएको बताउनु भएको छ। उहाँले इन्टरनेटको प्रभावकारी सेवा उपलब्ध नहुँदा स्थानीयको दैनिकी जीवन समेत प्रभावित बनेको बताउनुभयो। माथिल्लो डोल्पाका कमजोर नेटवर्कका कारण सामान्य इन्टरनेट सेवा प्रयोग गर्न समेत समस्या हुने गरेको छ। छिटो 4G सेवा विस्तारका लागि जिल्ला प्रदेश र संघीय तहमा समेत पटक पटक पहल गरिए पनि कुनै सुनाई हुन नसके उहाँको भनाइरहेको छ।
0: 25 करोड बराबरको 12 टन सल्लाहको आँखला गोदाममै थन्किएको नेपालगंज जडीबुटी व्यवसाय संघ नेपालगंजका अध्यक्ष टंक शर्माले बताउनु भएको छ। 25 टन बराबरको 12 टन सल्लाहको आँखला भारत निकासी नहुँदा जडीबुटी व्यवसाय समस्यामा परेका हुन्। भन्सार निकासी छूट भएर सल्लाहको आँखला भारत निकासी हुने भन्दै उहाँले सरकारसँग आग्रह गरे पनि यसको समाधान हुन नसकेको बताउनुभयो। करिब 30 वर्ष पुरानो सल्लाहको रूखबाट त्यस्तो आँखला निस्कने गरेको र त्यसलाई भारतमा श्रीखण्ड जस्तै महत्व दिने गरिएको उहाँको भनाइ छ। उहाँले सल्लाहको आँखला डोटी डडेलधुरा बैतडी लगायतका जिल्लाबाट नेपालगंज आउने गरेको बताउनुभयो। यसबाहेक जटामासी अमला खिरौला दालचिनी पनि निकासी हुन सकेको छैन। यी जडीबुटी भारतबाट सूचीकृत नभएका कारण निकासी हुन नसकेको उहाँको भनाइ छ। नेपालमा जडीबुटीबाट प्रशस्त सम्भावना रहे पनि त्यसतर्फ ध्यान र चासो पुग्न नसकेको भन्दै उहाँले घर घरमा जडीबुटीको उत्पादन भइरहेको भए पनि व्यवसायीकरण हुन नसकेको बताउनु भएको छ।
1: दार्चुलाको हिमालय क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी अर्सा गुम्बा संकलनका लागि हालसम्म 138 जनाले अनुमति पत्र पूर्जी लिएका छन्। 80 अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले वैशाख अन्तिम सातादेखि अनुमति पत्र वितरण शुरू गरेको जनाएको छ। कार्यालयका सूचना अधिकारी अरूण चौधरीले हालसम्म वितरण गरिएका सबै अनुमति पत्र संरक्षण क्षेत्रभित्रका रैथाने बासिन्दाका लागि जारी गरेको निलो कार्ड रहेको बताउनुभयो। संकलनकर्ताले सहजताका लागि अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयसहित जिल्लाका 11 विभिन्न स्थानबाट अनुमति पत्र वितरण भइरहेको छ। संरक्षण क्षेत्रले संकलनकर्ताको भौगोलिक व्यवस्थालाई 3 प्रकारका परिचय पत्र र शुल्क निर्धारण गरेको छ। संरक्षण क्षेत्रभित्रका स्थानीय नागरिकका लागि निलो कार्ड बापत प्रति व्यक्ति 500 रूपियाँ, दार्चुला जिल्लाभित्रका अन्य नागरिकका लागि पहिलो कार्ड बापत 2000 तथा जिल्ला बाहिरका नागरिकका लागि रातो कार्ड बापत 3000 रूपियाँ तोकिएको छ। भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अर्को छोटो विश्राम।

0: बीमा को लाभ दी आफ्नो कमाईको लाभ लिने मौका आज बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-91-960 र 97-678-84-566।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र ₹2,78,900
1: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
2: सूचना
3: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ
2: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ
3: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत
4: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर इलेक्ट्रिसियन मेसन जियो इन्जिनियरिङ ल्याब टेक्निसियन हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी हेल्थ असिस्टेन्ट एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने निर्माण व्यवसाय कन्सल्टेन्सी सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था गरीब विपन्न तथा जेहेन्दर विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने आवश्यकता अनुसार होस्टेलको व्यवस्था भए डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने नोट शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटेल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935 98582 3899 98584072 र 98448-61175 सिप सिकौ आत्मनिर्भर बनाउ प्राविधिक शिक्षा सफल भविष्यको आधार
1: रेडियो भेरी एफएम
5: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं अब लागौं बाँकी खबरतर्फ कर्णाली लुम्बिनी र सुदूरपश्चिममा केही ठाउँमा पानी गइराती हल्का वर्षा भए पनि धेरै ठाउँमा गर्मी बढेको छ
1: रेडियो भेरी एफएम

0: माथि लगातार पुगेको छ। लगातार उकालो लागिरहेको तापक्रमका कारण जनजीवन प्रभावित बनेको छ। मौसम पूर्वानुमान महाशाखाले आज पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो हावा चल्ने सम्भावना रहेको जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्मी बढ़ेको बेला पर्याप्त पानी पिउन र दिउँसो बाहिरको काम सकेसम्म कम गर्न आग्रह गरेको छ। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटुको धड़कन बढ़ेमा श्वास प्रश्वासमा समस्या कम रक्तचाप पसिना नआउने गम्भीर टाउको दुख्ने वाकवाकी वा उच्च ज्वरो देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जान आग्रह गरेको छ।
1: कृषि वन तथा पर्यावरण मन्त्रालयले किसानलाई क्षेत्रफलका आधारमा रासायनिक मल वितरण गर्ने भएको छ। मन्त्रालयले धान खेती गर्ने किसानलाई रासायनिक मल अभाव हुन नदिन उनीहरूको खेती गर्ने जमीनको क्षेत्रफल तथा उत्पादनको अनुपातमा मल उपलब्ध गराउन लागेको हो। झण्डै 1,45,000 मेट्रिक टन रासायनिक मल मौजात रहेको र धान खेतीलाई लक्षित गरी 40,000 मेट्रिक टन मल छिट्टै आयात गरिने प्रक्रिया अघि बढ़ाएको मन्त्रालयका सूचना अधिकारी लालकुमार श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार सड़क मार्ग भएर 4,550 मेट्रिक टन मल आउने क्रममा रहेको बताउनु भएको छ।
0: भेरी खबरमा अब खेल खबर। कर्णाली प्रदेश स्तरीय 16 राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा शुरू भएको छ। यही 15 गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न खेलमा छात्र तथा छात्र खेलाड़ीहरूले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगितामा भलिबल र एथलेटिक्सका साथै कराते, तेक्वान्दो, बक्सिङ, उसु र कबड्डी लगायतका खेल समावेश गरिएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ी छनौट गरी राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ सिल्डका लागि कर्णाली प्रदेशको टीम छनौट गरिनेछ। प्रतियोगिताको एक समारोहका बीच कर्णालीका मुख्यमन्त्री यामलाल कणेलले उद्घाटन गर्नुभएको हो।
1: इन्टर प्रिमियर लीग आईपीएल क्रिकेट 2026 पहिलो क्वालिफायरमा आज रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र गुजरात टाइटन्स आमने सामने हुँदैछन्। धर्मशालामा खेल नेपाली समयअनुसार बेलुकी 7:45 शुरू हुनेछ। विजेता टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित टोलीले क्वालिफायरमा 2 खेल्नुपर्नेछ। लीग चरणका 14 खेलमा बराबरी 18 अंक भए पनि अन्य रनरका आधारमा आरसीबी पहिलो र गुजरात दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायरमा भिडन्त पक्का गरेका हुन्।
0: खेल खबरसँगै साँझको भेरी खबर सकियो। विदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
1: प्रदेश सरकारले आफूहरूसँग गरेका सहमति कार्यान्वयन नगरेको कर्णालीका वादी समुदायको गुनासो, आन्दोलन गर्ने तयारी।
0: कालीकोटको नरहरिनाथको सुगुरखालमा निर्मित एकीकृत बस्ती सुनसान, सरकारको लगानी खेर।
1: 25 करोड़ बराबरको सल्लाहको आँकला नेपालगंजमा थन्कियो, जडीबुटी व्यवसाय समस्यामा।
0: र कर्णाली प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्ड वीरेन्द्रनगरमा शुरू, आईपीएलको पहिलो क्वालिफायरमा आज बेंगलुरू र आरसीबी गुजरात भेट्दै। हवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
2: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।
5: सूचना
6: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
5: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
6: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
5: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
7: कस्तो गर्मी।

0: परेको। अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580405719 र 98580517015।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जियौं
1: के तपाईं आकर्षक फोटो फ्रेमिंग र डिजाइन को खोजीमा हुनुहुन्छ
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस् हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रोभेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स रेडियम फ्लेक्स लाइट बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ
1: हजुर हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याच प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट
2: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास मैकमुनि सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-549 र 97-679-044-43
3: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन
4: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेको छस् त
3: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
3: के भन्छ नि दाजु मैले त कुरै बुझिन त हौ
4: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
3: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
3: हो त्यही गएर सूर्जन रोकाईलाई भेट अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
4: लटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48
5: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भायोनेटको साम्बा प्याकसँग जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री आज नै सब्स्क्राइब गर्नुहोस् भायोनेट साम्बा प्याक स्पिडको अल्टिमेट गोल भायोनेट साम्बा प्याक अल्ट्रा फास्ट अल्ट्रा फन
6: रेडियो भेरी एफएम

0: को खबर
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मंजू बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

जुनसुकै बाटोको लागि पनि कै र सबैको लागि भने कै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा

0: Mania.
1: Extreme energy drink.
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59960 र 97-678-84-566।
2: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
3: हजुर, भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
2: यही जेठ 16 गते शनिबारका दिन
3: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
2: कानको समस्याहरू कान पाकिरहने कानबाट पिप बग्ने कान कति नसुनिने वा कम सुनिने कानको जालीमा चोट लागेको घाँटीका समस्याहरू घाँटीको टन्सिल बारम्बार बढिरहने बेला बखतमा स्वरमा समस्या हुने नाकका समस्याहरू नाक बन्द हुने नाकबाट सिगान बगिरहने पिनाश पर्ने नाकबाट रगत बग्ने नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राली विरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
4: रेडियो भेरी एफएम

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औँलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: को खबर
3: सिटी भिटी सँगको साझेदारीमा सञ्चालित योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर साथ इत्राम सुर्खेतमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कोर्समा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा कार्यक्रमहरू 3 वर्ष जनरल मेडिसिन HA, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, जनरल मेडिसिन HA, आयुर्वेदिक HA, डिप्लोमा इन फरेस्ट्री, डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्समा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
3: फारम भर्ने अन्तिम मिति यही जेठ 13 गतेसम्म। स्वास्थ्य तर्फको कार्यक्रमका लागि SE कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, अन्य कार्यक्रमका लागि कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
2: योगी नरहरिनाथ प्रतिष्ठानमा अन्य निजी कलेज भन्दा 30% सम्म कम शुल्क, अनुभवी र दक्ष शिक्षकबाट गुणस्तरीय पढाई, कर्णालीकै उत्कृष्ट शैक्षिक वातावरण, व्यवहारिक र रोजगारमुखी शिक्षा,
3: गुणस्तरीय शिक्षा, सफल भविष्यको आधार। आजै सम्पर्क गर्नुहोस् योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर साथ इत्राम सुर्खेत।
2: सम्पर्क फोन नम्बर 083-590-202, अध्यक्ष धर्मराज शाही 98-580-51-407, क्याम्पस प्रमुख दानबहादुर रोकाए 98-580-66-789 र प्रशासन प्रमुख अशोक कुमार थापा 98-681-83-500।

0: रेडियो भेरी एफएम
1: छिमेकी राष्ट्रहरूको आर्थिक प्रगतिको फाइदा लिन दुई देशका बजारको उपयोग गर्ने र नेपालमा दुवै देशबाट धार्मिक पर्यटकहरू भित्राउने नीति लिन सकिन्छ। अब खबर सुशीला श्रेष्ठबाट।
2: नेपालमा गत दुई महिना यता बर्ड फ्लूको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि सरकार किसान र उपभोक्तामा चिन्ता बढ़ेको छ। दुई महिना अघि विशेष गरी कोशी प्रदेशका मोरङ, सुनसरी र झापा जिल्लामा शुरू भएको संक्रमण अहिले चितवन, बारा र नवलप्रासी पश्चिम हुँदै काठमाण्डु उपत्यकासम्म संक्रमण पुष्टि भएपछि सतर्कता अझ कड़ा बनाइएको छ। पशु सेवा विभागका अनुसार हालसम्म 33 पोल्ट्री फार्ममा बर्ड फ्लू पुष्टि भइसकेको छ। संक्रमण नियन्त्रणका लागि 1,30,000 भन्दा बढ़ी कुखुरा तथा पंक्षी नष्ट गरिएको छ भने लाखौं अण्डा र दाना पनि नष्ट गरिएको विभागले जनाएको छ। यसले पोल्ट्री व्यवसायमा ठूलो आर्थिक क्षति पुर्याएको छ। हिजो सार्वजनिक भएको विवरण अनुसार काठमाण्डुको गोकर्णेश्वर नगरपालिकाका 3 वडामा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ। गोकर्णेश्वर नगरपालिकाले वडा नम्बर 2, 3 र 4 संक्रमण भेटिएकाले फर्ममा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नगरपालिकाले यो भाइरस मानिसमा समेत नसक्ने जुनेटिक प्रकृतिको र उच्च जोखिमयुक्त भएकाले संक्रमण देखिएका क्षेत्रमा हाँस, कुखुरा, बट्टाई, लौकाट, अण्डा र दाना लगायतका वस्तुहरूलाई सुरक्षित तवरले नष्ट गरी विसर्जन गरिसकेको जनाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम नारायण गौलीले पंक्षी फार्महरूमा अनावश्यक व्यक्ति तथा सवारी साधनको प्रवेशमा पूर्ण रोक लगाइएको सीआईएनसँग बताउनुभयो।
3: हुन थाल्यो त्यो देखिन थालेको होइन। त्यसो हेर्दाखेरि चाहिँ हामीले अस्ति सुसुलाई निकाल्दाखेरि चाहिँ के अरे गर्दाखेरि तपाईँको चाहिँ 2 दिन अगाडि भइसकेको थियो। थप संक्रमण नहोस् भन्नको लागि हामीले चाहिँ त्यसलाई रोक्नको लागि सुसुलाई निकालेर त्यसलाई रोक लगाएका छौँ होइन। अहिले चाहिँ नयाँ केस चाहिँ तत्काल आएको छैन, बाँकी केसमा चाहिँ अगाडि बढिरहेका छौँ। 2, 3, 1 चाहिँ विशेष गरेर बढी देखिएको छ। त्यो गर्दाखेरि चाहिँ हामीले चाहिँ त्यो तुरन्त रेस्पोन्स गरेर हामीले त्यसलाई सूचना प्रवाह गरेको कारणले गर्दाखेरि पनि भएको छ। त्यो थप नफैलिस भन्नको लागि चाहिँ हामीले संस्थापनाको कारणले गर्दाखेरि अलिक थप फैलिने क्रम चाहिँ अगाडि बढेको छैन।
2: नेपालमा फैलिँदै गएको बर्ड फ्लूले अहिले पशु स्वास्थ्य, जनस्वास्थ्य र अर्थतन्त्र तीनै क्षेत्रमा चुनौती थपेको छ। संक्रमण नियन्त्रणमा सरकारको सक्रियता र नागरिकको सावधानी दुवै उत्तिकै आवश्यक रहेको विज्ञहरूले बताएका छन्। सरकारले नियन्त्रणका लागि के गरिरहेको छ? सीआईएनसँग कुरा गर्दै पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले भन्नुभयो,
4: प्रभावकारी भ्याक्सिनेसन अरू कुनै पनि रोग नियन्त्रणको चाहिँ भनौँ न औषधि नभएको कारणबाट चाहिँ यसलाई देखिनासाथ तत्कालै पंक्षी र पंक्षी पदार्थको नष्ट गर्नुको विकल्पै छैन होइन। जसले गर्दाखेरि हामीले चाहिँ नमुना प्राप्त हुनासाथ त्यो नमुना भनौँ न त्यसलाई परीक्षण गरेर रोग पनि देख्ने बित्तिकै तत्कालै प्रदेश सरकारको समन्वय र स्थानीय सरकारको समन्वय, पश्चिम शाखाको समन्वय त्यसलाई नष्ट गर्ने व्यवस्था गरेका छौँ। चाहिँ पूर्वबाट यो पूर्वमा धेरै समय नियन्त्रित अवस्थामा आएको छ र काठमाडौँ उपत्यका केही क्षेत्रमा देखेको अवस्थाहरू छ जहाँ जैविक सुरक्षा अलिक कम हुन्छ अथवा त्यति फार्मलाई त्यति राम्रो सुरक्षामा राख्नु भएको छैन, त्यसमा अलिक बढी देखेको अवस्थाहरू छ। र मैले भनिहालेँ त्यो रोग देखेन साथ तत्काल नियन्त्रणको लागि चाहिँ हामी समन्वय गरेर अगाडि बढेका छौँ।
2: बढ्दो संक्रमण नियन्त्रणका लागि किसानले गर्नुपर्ने कामबारे सीआईएनसँग कुरा गर्दै वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठले भन्नुभयो,
5: यस्तो बेलामा कुखुराहरूको अथवा कुखुराजन्य पदार्थहरूको ओसार पसारलाई रोक्नु पर्यो। नत्र एउटा फार्मबाट एउटा गाडीले दाना बोकेर जान्छ वा अण्डा बोकेर जाँदाखेरि उसले अण्डा वा कुखुरा मात्रै लाँदैन कि, त्यस्तो बेलामा विषाणु पनि लिएर जान सक्छ र उसले अर्को फार्ममा त्यो विषाणुहरू सारिदिन सक्छ। अर्को भनेको दैनिक रूपमा उहाँहरूले चाहिँ सरसफाई तथा निसंक्रमणका कार्यहरू गरिरहनु पर्यो। अरू बेलामा भन्दा यो बेलामा बढ़ी निसंक्रमण गरिरहनु पर्यो र खोरभित्र वा बाहिर निस्किँदाखेरि उहाँहरूले चुनालाई टेकेर वा बजारमा पाइने विभिन्न व्यावसायिक रूपमा पाइने निसंक्रामक औषधिहरू स्प्रे गरेर मात्रै छिर्नु पर्यो, किनभने हात र खुट्टा कुखुरासँग सम्पर्क हुने वा कुखुराको खोरसँग सम्पर्क हुने भएको हुँदाखेरि हात र खुट्टाबाट रोगहरू सर्ने सक्ने सम्भावना रहँदाखेरि यो कुरालाई उहाँहरूले बढ़ी ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ। र अर्को भनेको यस्तो बेलामा कुखुराहरू बिरामी हुन्छन्, मर्न थाल्छन्, तुरन्त उहाँहरूले बिरामी कुखुराहरूलाई अलग्गै राख्नु पर्यो। यसरी उहाँहरूले चाहिँ आफ्नो कुखुरालाई रोग लाग्न नदिन यस्ता उपायहरू अप्नाउनुपर्छ जस्तो मलाई लाग्छ।
2: संक्रमण पुष्टि भएका क्षेत्र वरपर कुखुराको मासु र अण्डाको व्यापार समेत प्रभावित भएको छ। कतिपय ठाउँमा उपभोक्तामा डर बढ़दा माग घटेको व्यवसायीहरूले बताएका छन्। तर विज्ञहरूले राम्रोसँग पकाइएको कुखुराको मासु खान सुरक्षित रहेको बताएका छन्। प्रतिनिधि सभाका विपक्षी दलका सांसदहरूले सदनमा सभामुखको भूमिकाप्रति प्रश्न उठाएका छन्। सदनलाई निष्पक्ष रूपमा सञ्चालन गर्नुपर्ने जिम्मेवारीबाट सभामुख सुकेको आरोप लगाउँदै विपक्षी दलका सांसदहरूले कार्यव्यवस्था परामर्श समितिमा भएका सहमतिहरूको कार्यान्वयन नै प्रभावकारी नभएको बताएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा नेकपा एमाले सांसद

नमस्कार। रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जको प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा ताजा खबर, मनोरञ्जन अनि सूचनाको लागि सुन्दै गर्नुहोस् रेडियो भेरी एफएम।

0: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज
1: र त्यसै कारणले लौ भनेर लिएर गएर जब मौलामा बाँधे धुरु धुरु आमा हिमिरो बाबा एउटा लिएर तपाउने एउटाले जब रोग्नीको पार्ने एउटाले ज्यान बचाउने मेरो ज्यान जाने भनेर रुँदै थियो। विश्वामित्रलाई साह्रै माया लाग्यो। यो बच्चा काट्न पाइँदैन कि तिमी काट्यौ कि त्यो बाबुसाईलाई काट कि भने देखिने जब यस किसिमबाट तिम्रो छोरो काट हरिचन्द्र भन्नुभयो। तर वरुणजीले यस किसिमबाट रगत थाप्न आउनुभयो। अति माया लाग्यो त्यो बच्चा रोएको देख्दाखेरि हे मेरो आमा हे मेरो बाबा म कहाँ जाने भनेर त्यो मौलामा बाँधिएको 5 वर्षको बच्चा रुँदाखेरि कसको मुटुमा गाँठो नपर्ने तरबार लिएर काट्न लाग्दा अत्यन्त माया लाग्यो। हेर त्यसै समयमा भयो भइहाल्यो। जो जो भयो भयो भन्ने यस्तो प्रकारको अनुमान गरेर अनि त्यसदेखि पछाडि विश्वामित्रजीले बडो प्रेमका साथमा मन्त्र दिनुभयो। त्यही बेलामा रगत थाप्न वरुणजी आउनुभयो। छोरो अब कसले काट्ने बालक बलि भन्दा अघिको जति सम्पत्ति दिएदेखि मेरो छोरो मै काट्छु भनेर छोरो काटे हेर्न आएको बाबु चाहिँ फेरि तरबार उठायो। मलाई छोरो डाका यस्ता पनि बाबु जन्मदार रहेछन्। अनि तरबार उठाएको बेलामा वरुणजीले आफ्नो मन्त्र पढेको थाहा पाएपछि भो मलाई पुग्यो चाहिँदैन तिम्रो यज्ञ पूरा तिमीलाई छोरो तिम्रै यो बच्चा पनि मेरो आवश्यकता नै भनेर राजा हरिश्चन्द्रको दरबारबाट वरुण हिँड्नुभयो। अनि त्यो बच्चा बन्धनबाट खुलेपछि म कसको छोरो भएँ भने अब जसले बचायो त्यसैको हुने उनाको कारणले विश्वामित्र कुनै हुन्छ भनेर विश्वामित्रलाई पठाए। विश्वामित्रका पनि 100 भाइ छोरा थिए। 50 भाइले हाम्रो दाजु हो भनेर स्वीकार गरे। 50 भाइले कसको छोरो स्वीकार गर्दैनन् भनेर बाबुको वचन नमान्ने जतिलाई चाहिँ मुसल ब्राह्मण मान्ने जतिलाई चाहिँ उत्तम ब्राह्मण दुई पदका ब्राह्मण भए। मुसलमान सारा गएर मलेक्सेमा गए। अब उत्तम ब्राह्मण हिन्दूमा गए। त्यसैले हिन्दूको र मुसलमानको संख्या करिब करिब उस्तै छ। हामीहरू हिन्दू टोटल हिन्दूमा 1 अरब 10 करोड छौं। हामी 102 राष्ट्रमा बस्छौं। उनीहरू पनि यस्तै किसिमले बस्छन्। करिब करिब 1 अरबको हाराहारीमा छन्। यस प्रभावबाट राजा परीक्षितलाई सुखदेव स्वामीले सारा कुराको निर्णय गर्नुभयो। हरिश्चन्द्र राजाका दरबारमा रोहितको ज्यान पनि बच्यो, सुनश्रेतको ज्यान पनि बच्यो। लौ त राजन परीक्षित, अब तपाईँ के सुन्न चाहिँ बक्सुन्छ भनेकन राजा परीक्षितलाई सुखदेवले बडा प्रेम साथसँग जीवन दान प्रदान गरी बक्स्यो। अनि हरिश्चन्द्रका छोरा रोहित, रोहितका छोरा दीर्घ बाहु, दीर्घ बाहुका वंशमा बाहुक नाम गरेको राजा आज जन्मनुभयो। आज भन्यो भोलि भन्यो जिन्दगी यो बित्यो नि।

0: महाराज परीक्षित भनेर राजा परीक्षितलाई सुखदेवले बताउनु भयो। अनि त्यहाँदेखि प्रान्तका लागि लौत राजा हरिश्चन्द्र राजाका वंशमा रोहित रोहितका वंशमा दीर्घबाहु दीर्घबाहुका वंशमा बाहुक नाम गरेको राजा जन्मनु भयो। अहिले बाहुक राजाको सन्तान भएन। बल्ल बल्ल एक एक गरेर पाएको जेठी चाहिँलाई चरु र पाएस दिएछ नि बाहुनहरूले, लो खाऊ जेठी तिमीले खान पाउनुपर्छ, ल खाऊ कान्छी मन पर्यो भन्न पाइन्छ भनेर बाहुनहरूले जेठीलाई दिएछन्। कान्छी चाहिँलाई भौरे ज्वरो छुटिहाल्यो। जेठीले छोरो पाउने म हेऱ्यो नि हे दैव भगवान् मरे नि भइगयो नि, अब दुरु दुरु रोइराखेकी थिइन्। अब यो उपायले भएर म मिलेरै काम सिद्ध्याइदिन्छु भन्ने अनुमान गरिछ र एउटा लड्डु तयारी गरिन्छ ठ्याट्ट। त्यो लड्डुमा जब जेठी चाहिँलाई लगाएर खुवाइछ, दिदी तपाईँलाई अहिले पाउने हुनुहुन्छ तिर्सन ला होला, अमिलो अमिलो छ लाउनुहोस् खानुहोस्। अमिलो भनेपछि त मरि जान्छन् नि त नि, ल ल खान्छ भनेर दिएको। जेठी जहाँ पनि सोझा जेठी कान्छी चतुरी, जेठी जहाँका पनि हरलक्क भएर बसिरो खाएछन्। जेठीले खाइछन् ए मिली भएर खाइदिन्छ। आखिरमा खाएको त्यो विश्वले आमा पनि मरोस् बच्चा पनि मरोस् भनेर खुवाएको, भगवानको निगा आमा पनि मरेन बच्चा पनि मरेन। स भनेको त्यो, गर माने विष, स त्यो बच्चा, गर विष समेत जन्मिएको हुनाले त्यो बच्चाको नाम स्वगर महाराज स्वगर राजा जन्मिए। यसरी जन्मिएका हुन् है त बाहुका छोरा स्वगर। अनि राजा स्वगरले सोध्नुभयो, जेठी महारानी भनेर आफ्नो दुईटा रानीमा तिमी के चाहन्छौ भन्दा एउटा छोरो पाऊ। जेठीले भनी अन्जसुमन छोरो पाए। कान्छी तिमी के चाहन्छौ भन्दा मलाई 60,000 छोरा दिनुहोस् भनेर अनुरोध गरी। हेर्नुहोस् 60,000 त्यसका सानबान किन चाहिन्थ्यो त्यत्रो विधि। आखिरमा थैलो चराको गुण जन्मियो जस्तो गुण जन्मियो र हेर्दाखेरिमै 60,000 बढेर त्यही बच्चाको उपलक्ष्यमा राजा सगरले महान एक एकको आयोजना गरेर उना जब से एक समानको असमित पूर्ण गरेर 100 एक एक गरेर स्वर्ग जानेको कोशिशमा महान एक एकको आयोजना आज गर्दै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट।
1: जय बलो श्रीमा धारणमा प्राण।

महाराज परीक्षित अवयो श्रीमद भागवत महाप्राण कोयली नौम स्कंद कति कथा को वर्णन विस्तार गरिन्छ भने संकेतमान महाराज परीक्षितलाई सुखदेव स्वामीले यस कथाबाट प्रवचन दिइरहनु भएको छ। अब सगर नाम मृगो राजा का धेरै छोरा भएका सन्दर्भमा राजा सगरले तपस्या गर्नुभयो। अश्वमेध यज्ञ गर्नका लागि अश्वमेध नाम मृगो यज्ञ गर्नका लागि तपस्या गरिबक्सेपछि अनि त्यसदेखि पछाडिबाट अश्वमेध यज्ञ गर्नका निमित्त अब तयारी हुनुभयो र आखिरमा अश्वमेध नाम मृगो यज्ञ गर्नका खातिर तयारी भइसकेपछि अश्वमेध यज्ञको निमित्त उहाँले कुनकुर गर्नुभयो भन्ने सम्बन्धका लागि पहिलो नम्बरमा अश्वमेध यज्ञको प्रयोजन गर्नुभयो। पहिलो यज्ञ, दोस्रो, तेस्रो, चारौं, पाँचौं, 99 यज्ञ सम्पन्न भइसकेका लागि घुँडा छोडिएको थियो मेरो महाराज, त्यो घुँडा लिएर राजा इन्द्रले लुकाइदिनुभयो। त्यो घुँडा लिएर लुकाइदिए बक्सेपछि अन्ततो गत्वा त्यो घुँडा लिएर लुकाइदिनु भएको थियो। अब त्यहाँदेखि उपरान्तका लागि त्यो घुँडा लिएर लुकाइदिएको खण्डमा अब कपिल आश्रममा लिएर लुकाइदिनु भयो। अनि त्यसदेखि पछाडिबाट होइन मेरो घुँडा हरायो भनेर राजा सगरले खोजे पाएनन्, उनका छोरा अञ्जसुमन आदिले खोजे पाएनन्। तल गएर जब पहाड खोतलेर जब बालुवा तयारी गरे त्यो आठवटा टापु भयो त्यसलाई भन्छ श्रीलङ्का अहिले, तर घुँडा पाएनन्। फर्केर आउँदा जब कपिलको आश्रममा घुँडा देखेपछि जोगी भएर घुँडा चोर्ने भनेर प्रभुलाई छुटे, ब्युजन भएन, पिटे, ब्युजन भएन, झिरो विधि बल्ल ब्युजन भयो र आँखाबाट निक्लिएको तेचुरो बीज पुञ्जको प्रभावबाट राजा सगरका 60,000 छोरा भस्म खरानी डडेर भसकै भए। अनि तिनै राजा सगरका 60,000 छोरालाई उद्धार गर्न के गर्नु पर्ला भन्दा स्वर्गमा बगेकी स्वर्गधुनी नामची गंगाजी ल्याइदिनु पर्यो भनेर आज्ञा गरेपछि राजा अञ्जसुमनले तपस्या गरिसकेनन्, अञ्जसुमनले तपस्या गरिसकेनन्, अंशुमानले तपस्या गरिसकेनन्, उनका छोरा दिलीपले तपस्या गरिसकेनन्, दिलीपका छोरा भगीरथले तपस्या गर्दा गंगामाई आउन त आउने तर मेरो बेकोले धान्ने भनेर प्रमाण गरेको खण्डमा अहिले बेग धान्नका निमित्त स्वयं भगवान शिवजीको विन्ती गरे। अनि भगवान शंकर भोले बाबा त्यस ठाउँमा सवारी हुनुभयो र आफ्नो जटा जब फिराइदिनु भएको थियो गंगामाई माथिबाट झर्नुभयो, आखिरमा शिवजीको जटामा गएर तीन आगो छोडिदिनु भएको थियो, झ्वाईको झ्वाई त्यत्रो गंगाजी ती सुकाइदिनु भयो टप्रक्कै। प्रभु हजुरको जटा भिजाउन मात्रै ल्याएको होइन, यो छोडिदिनुहोस् भनिसकेपछि लो भनेर त्यहाँबाट छोडिदिएका थिए। अहिले जम्मा गर्न जब गएर जब उर्लदै गएको गंगाजी तीन बाटो लिएर गयो स्वर्ग मर्थे पाताल हिमालमा गिर्यो, हिमालबाट फेरि गएर जन्नुको आश्रममा पुग्यो, जन्नुको आश्रममा पुगेर पूजाको सामग्री बिग्रियो भएर जब पानी समातेर पिइदिनु भएको थियो। अनि जब आखिरमा गएर घोडो निचारेर फालिदिनु भयो र सागरमा गएर तिनीको नाम गर्न जब धेरै नाम राखियो स्वर्गमा बगेकी हुनाले स्वरधुनी सारा पितृ उद्धार गरिदिनु भयो स्वरधुनीले, अनि हिमालमा गिरेकी हुनाले हैमवती, तीन बाटो लिएर गएकी हुनाले त्रिपथा गामिनी, अनि त्यसदेखि जन्मको घुँडाबाट निचेरेर फालिएकी हुनाले जाह्नवी, अनि सागरमा मिश्रण भएको हुनाले गंगा सागर, भगीरथले ल्याएको हुनाले भागीरथी, अत्यन्त पवित्र जल महाराज परीक्षित भनेर राजा परीक्षितका उपरमा सुखदेव स्वामीले बडा प्रेमको पूर्वक गंगा भागीरथीको उपाख्यान र भागीरथी गंगाको स्रवत नियमहरू

राम सीता र लक्ष्मण जंगलमा नजानुस्। पूर्ववासीले आज्ञा गर्दा रामचन्द्र परमात्माले आज्ञा गर्नुभयो, मैले जंगलमा जानै पर्छ, यसमा मैले रोक लगाउनु हुँदैन, मेरो कर्तव्य हो जंगलमा। पिताजी सारा रुनु, लक्ष्मणका साथमा सीता माईका साथमा भगवानको जंगलको बास सवारी हुनु। हरे गए बनमा, गए बनमा, राम सीता लक्ष्मण।

0: महाराज परीक्षित सुखदेव ने बताओ नु भयो। महाराज परीक्षित अब आखिर क्या विद्वराज परीक्षित सुखदेव स्वामी ने बड़ा प्रेम शासन आज्ञा कर अले जंगल पट्टी को सवारी हो नो ते प्रभाव बाट आखिर में जंगल पट्टी को परमात्मा को सवारी राजा दशरथ को मृत्यु भयो। महाराज परीक्षित द्विटा छोरा मामली द्विटा छोरा जंगल में राजा दशरथ को क्रिया भेन सुनो रामचंद्र जस्ता जब छोरा लक्ष्मण र भरत शत्रुघ्न जस्ता छोरा पाउँदाखेरि मा बाउचैको क्रिया भएन अनि अरूले छोरा पाएर सुखाउन केरी भन् कृष्ण जस्ता बलराम जस्ता छोरा पाउने वाला पाता कसेर थुनिनु पर्छ अहिले अब जब सुख कसरी हुन्छ भन्नु छोरो पाएर। राजा परीक्षित यसै सन्दर्भमा दशरथ राम गरेको राजा आज अन्त्य हुनुभयो। महाराज दशरथ विश्वकाकुल व्याकुल हुनुभयो उहाँलाई शोक सन्तप्तमा परेर राजा मर्नुभयो अनि भरतले बडो विरोध गर्नु महाराज रामचन्द्र परमात्मा अहिले जंगलमाबाट खरपादुका दिएर र भरतलाई सम्झाएर पठाउनु 14 वर्षका लागि राज्य गर्ने अधिकार सुम्पा सिसम्पाको बीचमा अशोका बाटीमा रामचन्द्र भने पञ्च बाटीमा रामचन्द्रको कुटी बन्नु प्रणाम कोटी पञ्च माने पाँच र बटमाने बरको वृक्षको फेदमा गएर कुटी बनाएर रामचन्द्र बसिबसेको हुनाले अहिले पनि जब पञ्च बाटी र पञ्चवटा पाँचवटा फेराको थाम गाडेर जग्गे लाउने गरेको यो है नत्र चारवटा लाइन हुन्थ्यो आठवटा बनाइ हुन्थ्यो। अनि यति गरिसकेपछि रामचन्द्र परमात्माले राम राज्य यस किसिमबाट मृगको सुनको मृगमा लुप्त हुँदाखेरिमा आफ्नी पत्नी पार्वती मनी सीता माइला गुमाउनु राजा रावणले सीतालाई हरण गर्नु लक्ष्मण घेरा साडा तोडिनु लक्ष्मणको र रामको विरोधाभास अहिले रामचन्द्र परमात्माकी पत्नी सीता मैले लिएर ऋषिमुखमा लिएर जानकी हार अर्पण गरिदिनु वानर हनुमान जाम्बवान सुग्रीव आदिको साथमा अशोक वनमा लिएर अशोक माने महाराज खरी पनि हुन्छ अशोक माने शोकै नपर्ने ठम त्यो पनि हुन्छ। राजा रावणले सीता मैला डेरा बनाइदिनु अनि रामचन्द्र परमात्मा सीता खोज्दै जाँदाखेरिमा सबरी भन्ने सर्किनी भिल्लिनीका पासमा पुग्नु मेरो महाराज त्यसले दिएको जुठो भएर प्रभुले पिउन खानु भाइ लक्ष्मणलाई दिँदा घिन लाएर नखानु
1: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना
2: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार यिनको संरक्षण सम्वर्धन र सदुपयोग हाम्रो जीवनको आधार वनले दिन्छ स्वच्छ वायु स्वस्थ जीवन र दीर्घ आयु वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन
1: त्यसैले वनभित्र सलाई लाइटर पेट्रोल मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाउ चुरोटको ठुट्टा सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौ त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौं गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह डिभिजन वन कार्यालय जिल्ला प्रहरी कार्यालय नेपाली सेना जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
2: डिभिजन वन कार्यालय सुर्खेत। ओहो रामुदाई कता हिँड्नु भयो?
3: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
2: कुन धान लगाउने विचार गर्नु भएर?
3: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
2: ल दाई पनि युएस कम्पनीको युएस 312 शंकर धान लगाउने नि।
3: यो धान कस्तो छ नि बहिनी?
2: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको खानामा मिठो पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
3: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
2: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
4: नेपाली माटोले रोजेको किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शंकर धान नै लगाऊ।
5: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो।
6: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
7: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
6: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
7: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनएल सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
8: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
9: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
7: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
9: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अंगहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
7: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।
10: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक्स सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचए का कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने निर्माण व्यवसाय कन्सल्टेन्सी सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने नोट शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई त्यसै छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटेल र शिक्षा संचय कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98 484 9935 98 582 39 99 98 582 40 792 र 98 448 61 175 सिप सिकौ आत्मनिर्भर बनौ प्राविधिक शिक्षा सफल भविष्यको आधार।
9: खुशीको खबर
11: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
9: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्ट्रोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
11: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98 455 36 984। सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
9: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
11: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एसए डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
9: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउण्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
11: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
9: एसए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
11: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके। सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 9137। वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार।
9: के तपाईँ एसईई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
11: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
9: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन, एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
11: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण,
9: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
11: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 081-534-017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
8: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
8: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
12: त्यहाँ त स्पेशल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
8: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
8: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सूचना।
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
12: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
9: सूचना।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
9: खाद्य वस्तुको किसिम, अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95। र सूर्यमुखी तेल प्रति पेटी 2860।
11: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
9: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विजयनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
8: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
9: खुसीको खबर,
13: सिटी भिटीसँगको साझेदारीमा सञ्चालित योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान।